0: र गते पालिका अधिवेशन असोज 20 गते प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र असोज 23 गते जिल्ला अधिवेशन कार्तिक 15 गते प्रदेश अधिवेशन मंगसिर 4 गते महाधिवेशन मंगसिर 21 देखि 23 गते विपदमा देश आफ्नै चिन्तामा कंग्रेस ल्याए महाधिवेशनका दुई कार्यतालिका शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: अमेरिका र इरान बीचको युद्धका कारण आपूर्तिमा देखिएको समस्याका कारण नेपाली उपभोक्ता गत फागुनदेखि सास्ती खेपिरहेका छन्। नियमित रूपमा ग्यास नपाउँदा सर्वसाधारण घण्टौ लाइन बस्ने बाध्यता अहिले पनि उस्तै छ। ग्यास डिपो तथा बिक्री केन्द्रमा उपभोक्ताको लामो भीड़ देखिन थालेको करिब 6 महिना भइसकेको छ। ग्यास आपूर्ति पर्याप्त रहेको सरकार र ग्यास उद्योगको दावी बजारसँग मेल खान सकेको छैन। ग्यास आउने निश्चित समय नहुँदा बिहानैदेखि लाइनमा बसेका उपभोक्ताले समेत खाली हात फर्किनुपर्ने अवस्था अहिले पनि उस्तै छ। उद्योगीहरूले मूल्य बढ़ाउनु बाध्यता रहेको बताएका छन्। मूल्य वृद्धि तत्काल खारेज गर्न उपभोक्ता मंचले समेत माग गरिरहेको छ। व्यवसायलाई अनुचित लाभ दिएको सत्तारूढ़ दलका सांसदहरूकै टिप्पणी छ। ग्यास अभावले होटल रेस्टुरेन्ट बन्द हुने अवस्थामा पुगेका छन् भने बाहिरी जिल्लाबाट बोटलिङ गरी ढुवानी गरिराखिएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले खाना पकाउने एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको आलोचनाको बचाउ गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यास अझै सस्तो रहेको दावी गरेका छन्। उपभोक्ता सांसद र उपभोक्ता अधिकार कर्मीहरूले मूल्य वृद्धिको चर्को विरोध गरिरहेका बेला कार्यकारी निर्देशक शाहले मासुको मूल्यसँग ग्यासको तुलना गर्दै भनेका छन्, आज बजारमा 1 किलो मासुलाई 1700-1800 रूपियाँ पर्छ, जुन एक छाक वा एक दिनमै सकिन्छ, तर करिब 2100 रूपियाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई 2 महिनासम्म पुग्छ। यस विषयमा हामीले गम्भीर भएर सोच्ने कि नसोच्ने उनको प्रश्न छ। संकटमा उपभोक्तामाथि अर्को आघात, आपूर्ति सहज बनाउनुको सट्टा बढ़ाइयो ग्यासको मूल्य शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।

0: एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भएपुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर संयुक्त राष्ट्र संघले नेपालमा भुटेपछि बाढ़ीका कारण प्रभावित भएका नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि 4,96,00,000 अमेरिकी डलर अर्थात 7,51,00,000 रूपियाँ बराबरको रकम सहयोग गर्ने जनाएको छ राष्ट्र संघले मानवीय सहायताका साझेदार निकायसँग बाढ़ीपछि सृजित विपदपछिको राहत तथा पुनर्स्थापनाका लागि उक्त वित्तीय सहायताको प्रतिबद्धता जनाएको हो
3: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बाढ़ी पहिरोका कारण आफन्त र जायजथा गुमाएर अथाह पीड़ामा परेका नागरिकप्रति सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्न र उनीहरूलाई थप हियाउने काम नगर्न कड़ा चेतावनी दिएका छन् शनिबार राति सामाजिक सञ्जाल मार्फत उनले यस्ता संवेदनविहीन कार्यमा संलग्न हुनेहरूलाई अपराधीको संज्ञा दिँदै सरकार निर्मम हुने स्पष्ट पारेका हुन् विपदका कारण आफ्नो सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई सरकारले स्वाभाविक रूपमा लिएको बताउँदै प्रधानमन्त्रीले नागरिकको पीड़ालाई संयमतापूर्वक सुन्नुपर्ने बताए
2: भोटेको शिवाली रसुवाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ जिल्ला प्रशासन कार्यालयले भदौ 10 गतेको बाढ़ीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ बाढ़ीबाट 28 सरकारी र सार्वजनिक भवन 8 सामुदायिक र 3 निजी विद्यालय 14 बैंक तथा वित्तीय संस्था एउटा पेट्रोल पम्प र 1,500 निजी घरमा क्षति पुगेको छ
3: चीनले नेपाललाई 2 बेली ब्रिज सहित राहत सामग्री पठाएको छ शुक्रबार सिगात्से स्थित रिजी नाकामा सिजाङ स्वायत्त क्षेत्रका तर्फबाट बेली ब्रिज सहितका संकटकालीन राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ चिनिया र नेपाली भाषामा साझा हिमाल साझा नदी सुख दुःखमा ऐक्यबद्धता सिजाङको नेपाललाई आपतकालीन सहायता लेखिएको ब्यानर राखिएका गाड़ी नेपाल प्रस्थान गरेका छन्
2: पृथ्वी राजमार्ग अन्तर्गत मुगलिङ मलेखु सड़क खण्डको कृष्णभीरमा पहिरोको कारण अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको छ सड़क विभागका अनुसार शनिबारसम्म पहिरो प्रभावित क्षेत्रको भित्री भागबाट नयाँ ट्र्याक निर्माण गर्ने कार्य अन्तर्गत दुवैतर्फबाट खनिएको ट्र्याक जोड़िएको छ
3: बेला बेलामा हुने ग्यास अभावले आक्रान्त उपभोक्ता फेरि रित्तो सिलिण्डर बोकेर पसल पसल भौतारिन थालेका छन् काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास खोज्न थालेको करिब 1 महिना पुग्न लागेको छ घरमा सिलिण्डर रित्तिएका छन् तर डिलर कहाँ ग्यास कहिले आउँछ भन्ने टुंगो छैन पछिल्लो पटक 2083 असार 31 गतेदेखि बजारमा पुनः भरी सिलिण्डर अर्थात 14.2 केजी ग्यास बिक्री वितरण शुरू भएपछि उपभोक्ताले अभाव झेल्न थालेका हुन् अहिले कृष्णभीरमा पहिरो गएर मुगलिन धादिङ हुँदै काठमाडौँ आउने पृथ्वी राजमार्ग अवरूद्ध भएपछि संकट झन विकराल बनेको छ
2: अंग्रेज सेनामाथि नेपाली फौजले हासिल गरेको ऐतिहासिक विजयको सम्झनामा पाल्पामा शनिबार 207 विजय उत्सव स्वरूप भगवती रथयात्रा निकालिएको छ वीरता राष्ट्रियता र स्वाधीनताको प्रतीक मानिँदै आएको भगवती रथयात्रामा स्थानीयवासी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उल्लेख्य सहभागिता थियो
3: भदौ 10 गते बुधबार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढ़ीले धेरै धनजनको नोक्सानी भयो भोटेकोशी र त्रिशुली नदी आसपासका 13 हाइड्रो पावर कम्पनीमा ठूलो क्षति पुग्यो त्यसपछि शेयर बजारमा हाइड्रो पावर र नन लाइफ इन्सुरेन्सका सूचक उच्च अंकले घट्न थाले 3 दिनमा हाइड्रो पावरको 228 अंक र नन लाइफको 1,096 अंकले घटे हाइड्रो पावर क्षतिको क्लेम नन लाइफ इन्सुरेन्समा पर्ने भएकाले यसको शेयर सूचक पनि घटेको हो गत मंगलबार शेयर कारोबारमा कड़ा निगरानी राख्न नेप्सेलाई नेपाल धितोपत्र बोर्ड सेभनले कड़ा निर्देशन दिएको थियो
2: अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सीईओ जेम्स एन ह्याङले बाढ़ी पीड़ितका लागि 10 मिलियन अमेरिकी डलर अर्थात करिब 1,53,00,000 रूपियाँ सहयोग प्रदान गरेका छन् अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले आफ्नो आधिकारिक भिडियो सन्देश मार्फत कृतज्ञता व्यक्त गरेका छन् प्राप्त रकम रसुवा नुवाकोट धादिङ लगायतका बाढ़ी प्रभावित जिल्लामा राहत विस्थापितको पुनर्स्थापना तथा पूर्वाधार पुननिर्माणमा खर्च गरिने जनाइएको छ

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
0: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
0: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाई कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले 4 वर्षभन्दा लामो समयदेखि जारी रूस युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप आफ्ना विशेष दूत स्टीभ विटकफ र जेरेड कुस्नरलाई मस्को र किप पठाउने घोषणा गर्नुभएको छ ट्रम्पका अनुसार दुवै वार्ताकारले शान्ति सम्झौताको सम्भावना खोज्ने र युद्ध अन्त्य गर्ने प्रस्ताव समेत लिएर जानेछन्
6: अब खेल खबर संयुक्त अरब इमिरेट्स युएमा नेपाली क्रिकेटको विकास तथा प्रवर्धनसँगै त्यहाँ रहेका नेपाली खेलाड़ीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले जीसीडी नेपाली प्रिमियर लीग युएको पहिलो संस्करण आयोजना हुने भएको छ आयोजकका अनुसार प्रतियोगिता आगामी सेप्टेम्बर 5-26 तारीकसम्म सञ्चालन हुनेछ त्यस्तै जापानमा आयोजना हुने विश्व एसियाली खेलकुद एसियाडको तयारीका लागि नेपाली कराते टोली जापान प्रस्थान गरेको छ टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित राष्ट्रिय खेलकुद परिषद राखेपका पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नु भएको थियो
5: अब विचार विश्लेषणको पालो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हासँग गोर्खापत्रले संवाद गरेको छ संवादका मुख्य मुद्दाहरू यस्ता छन् भोटेकोशीको बाढ़ी सामान्य होइन रहेछ सुनामी नै जस्तो लाग्यो उद्धार गरिएकालाई दीर्घकालीन व्यवस्थापनबारे सरकारले अध्ययन गरिरहेको छ गुनासा सुझाव विश्वासयोग्य माध्यमबाट आइदिए काम गर्न सहज हुने थियो बाढ़ी प्रभावित मध्ये 4% क्षेत्रमा मात्र विद्युत आपूर्ति हुन बाँकी छ क्षतिको तुलनामा अत्यन्तै छिटो रिकभरी हो यो अहिलेको सब व्यवस्थापन अस्थायी मात्रै हो समस्या आउँदैमा सरकार असफल हुने होइन समस्यालाई समस्याका रूपमा लिन्छ कि लिँदैन भन्ने मुख्य कुरा हो
6: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार
7: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
8: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
7: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
9: जेनुन नै ठिक छ हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
7: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
10: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
7: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया कपिल वस्तु।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 9857050243, 9806225243 र 9813514417।
11: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
12: यति बेला बिहानको 6 बज्यो।
13: Stay connected with the wider world with the BBC World.

0: A complete piping solution.
1: कायाकैरन सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
2: बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण घरबार विहीन कतिपयको जंगलमा बास।
1: भोटेकोशीको बाढ़ीमा अझै 5,000 सम्पर्क विहीन, दुई दिनमा 4 जनाको जीवितै उद्धार। रसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै।
2: नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने नोक्सानी कोषबाट आपतकालीन सहायता माग्यो, झण्डै 3 अर्ब रूपियाँसम्म सहायता प्राप्त हुन सक्ने अपेक्षा।
1: इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाव थप बढ्दो, इरानसँगको आणविक सामग्रीको अवस्थाबारे पुष्टि हुन नसक्नुले जोखिम बढ़ाएको भनाई।
2: र एनबीएलमा सगार माथाको लगातार दोस्रो जित, एसएससी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
3: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमा काटन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333 493-555
5: काया कैरनमा अब खबरको सिलसिला भोटे कोशी त्रिशुली करिडोरमा बाढ़ीको पानी घट्दै गए पनि यसअघि त्यसले निम्त्याएको संकट घटेको छैन सड़क र पुल बगेका छन् पहिरोले बाटो थुनेको छ गाउँहरू बीचको सम्पर्क टुटेको छ यस्तो अवस्थामा गर्भवती र सुत्केरीका लागि सामान्य स्वास्थ्य सेवा समेत कठिन बनेको छ अरू विस्थापितको आवश्यकता भन्दा उनीहरूका आवश्यकता केही फरक हुन्छन् बच्चालाई स्तनपान गराउन सुरक्षित र निजी ठाउँ आमाका लागि पर्याप्त र समयमै खाना शिशुका लागि उपयुक्त पोषण अनि प्रसूतिको अवस्था जटिल भए तत्काल अस्पताल पुग्ने सहजता आवश्यक पर्छ संयुक्त राष्ट्र संघीय जनसंख्या कोष यूएनएफपीएले रसुवा नुवाकोट र धादिङका बाढ़ी प्रभावित 15 पालिकामा झण्डै 4,430 गर्भवती महिला रहेको अनुमान गरेको छ यी तीन जिल्ला गएको भदौ 10 को विनाशकारी बाढ़ीबाट सबैभन्दा प्रभावित क्षेत्र हुन् यो संख्या घर घर पुगेर गरिएको गणना भने होइन झण्डै 3,10,000 प्रभावित जनसंख्यालाई आधार बनाएर मानवीय सहायता जुटाउन गरिएको प्रारम्भिक अनुमान हो यही अनुमान अनुसार आउँदो एक महिनामा झण्डै 492 शिशु जन्मिन सक्ने र झण्डै 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने यूएनएफपीएको आकलन छ सबै विस्थापितलाई एउटै आवश्यकताको आधारमा हेरिँदा सुत्केरी गर्भवती अपाङ्गता भएका लगायत मानिस प्रभावित हुन सक्ने चिन्ता मानवीय सहायता क्षेत्रमा काम गरिरहेकाहरूलाई छ समस्या खान र बस्ने ठाउँमा मात्र सीमित छैन बाढ़ीपछि स्वास्थ्य संस्थासँग पुग्ने बाटो पनि धेरै महिलाका लागि जोखिमपूर्ण बनेको छ यस क्षेत्रको प्रमुख जिल्ला अस्पताल त्रिशुलीको प्रसूति विभागले गम्भीर संकटका बीच सेवा उपलब्ध गराइरहेको विभागकी प्रमुख बसन्ती पञ्चका अनुसार बाढ़ी आएता अस्पतालमा 9 जना प्रसूति भइसकेका छन् बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ यसैबीच हिजो र अस्ति गरी 2 दिनमा 4 जनाको जीवितै उद्धार भएको छ नुवाकोटको विदुर दश बेत्रावतीकी 64 वर्षीय चण्डिका श्रेष्ठको परिवारले काठमाडौँको सानो भर्याङमा उहाँको काजक्रिया थालिसकेको थियो भोटेकोशी बाढ़ीले गाउँ नै बगाउँदा उहाँसहित परिवारका 5 सदस्य सम्पर्कविहीन थिए यतिका दिनसम्म फेला नपरेपछि जीवित नभएको ठानेर कुशको शव बनाएर अन्तिम संस्कार गरिएको थियो तर सामाजिक सञ्जालमा हिजो एकाएक बेत्रावतीबाट एक महिलाको उद्धार भएको भन्दै तस्विरसहित सार्वजनिक भएपछि परिवार र आफन्तमा खुशीको सीमा रहेन बेत्रावतीबाट बगेको त्यो घरमा रहेका परिवारका अझै 4 जना सम्पर्कविहीन छन् नेपाली सेनाले हिजो नै रसुवाको माथिल्लो तिर्सुली एकको जलविद्युत आयोजनाको सुरुङको 225 मिटर भित्रबाट एकजना चिनिया नागरिकलाई समेत जीवितै उद्धार गरेको छ। चिनिया उद्धार टोली समेतको सहयोगमा लुहाइतो नामक चिनिया नागरिकको उद्धार भएको हो। उहाँको सैनिक अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाको उद्धार टोलीले अस्ति शुक्रबार तिर्सुली 3A दुईजनाको उद्धार गरेको थियो। उद्धार गरिएकामा माथिल्लो तिर्सुली 3A कर्मचारी संजय शाह र हाइड्रो पावर अटोमेशन प्रोजेक्टका सुपरभाइजर कवीर महर्जन रहनु भएको छ।
6: यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीले घरबारविहीन बनाएपछि धादिङको गजिर गाउँपालिका 5 गलौदीका बाढ़ी पीड़ित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्कन सक्ने अवस्था छैन। सुरक्षित वैकल्पिक आश्रय स्थल पनि पर्याप्त छैन। त्यसमाथि राहत वितरणका लागि संकलन गरेको तथ्याङ्कमै फरक देखिएपछि प्रभावितको समस्या थप जटिल बनेको छ। गएको भदौ 10 गते आएको बाढ़ीले गलौदीका अधिकांश घर डुबानमा परेपछि गलौदीमाथिको वन सब डिभिजनल क्षेत्रको जंगलमा त्रिपाल र टेन्ट टाँगेर अस्थायी होल्डिङ सेन्टर बनाइएको हो। प्रभावितका अनुसार होल्डिङ सेन्टरमा 42 परिवारका कम्तीमा 200 जना बसिरहेका छन्। गलौदीका 74 घर बस्न नसक्ने अवस्थामा पुगेका छन्। होल्डिङ सेन्टर बाहेक अन्य प्रभावित परिवार आफन्त तथा नातेदारको घरमा आश्रय लिएर बसिरहेका छन्। होल्डिङ सेन्टरमा प्राथमिक खाद्यान्न तथा अत्यावश्यक सामग्रीको व्यवस्था गरिएको भए पनि प्रभावितका समस्या खाद्यान्नमा मात्र सीमित छैनन्। खानेपानी, स्वास्थ्य सेवा, कपड़ा, भाँडाकुँडा र झूलको अभाव छ। होल्डिङ सेन्टरमा 4 जना अपाङ्गता भएका व्यक्ति, कम्तीमा 30 जना बालबालिका र 70 वर्षभन्दा माथिका 2 जना ज्येष्ठ नागरिक महिला छन्। जंगलमा बस्नुपर्दा उनीहरूलाई थप कठिनाई भइरहेको छ। बाढ़ीपछि जंगलमा बास अन्नपूर्ण पोषमा खबर छ।
5: रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्कविहीन रहेका छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि रसुवा सुरक्षा निकायले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। अहिलेसम्म 1,331 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको यो अभियानबाट अहिलेसम्म 13,101 जनाको उद्धार गरिएको छ। 98 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत तथा व्यवस्थापनको काम अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीको आज 12 दिन भइसकेको छ।
6: गोर्खाका टुकनाथ अधिकारी हरेक दिन एउटै प्रश्न दोहोर्याइरहनुहुन्छ। रसुवागढ़ी जलविद्युत आयोजनामा फँसेकाहरूको खोजी प्रक्रिया कहिले पूरा हुन्छ? भोटेकोशी बाढ़ीपछि सम्पर्कविहीन भएका दाजु सन्तोष अधिकारी त्यही थुनिएको उहाँको अनुमान छ। बाढ़ी गएको 11 दिन बितिसक्दा पनि सन्तोष सहित 93 कर्मचारी र श्रमिकको अवस्था अज्ञात छ। 111 मेगावाटको आयोजनामा सन्तोष फ्लन्ट म्यानेजर हुनुहुन्थ्यो। उहाँले त्यहाँ काम गरेको 6 वर्ष भइसकेको छ। उद्धार निकै ढिलाइ भइसक्यो। कम्पनीले हारगुहार गरिरहेका भए पनि त्यो पूरा हुन सकेको छैन। भोटेकोशी बाढ़ीपछि परियोजनामा कार्यरत 93 श्रमिक सम्पर्कविहीन छन्, जसमा रसुवागढ़ी हाइड्रो पावर कम्पनीका 51, एम शेर्पा हाइड्रो कन्स्ट्रक्सनका 35, सीड डब्ल्यूई चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनका 4 र भानास कन्स्ट्रक्सनका 3 जना रहेका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले आयोजनाको सुरुङ र भूमिगत विद्युत गृहभित्रै खोजी कार्य भइरहेको बताउनुभयो। रसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै कान्तिपुरमा खबर छ।
5: काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत सिक्कादेखि मोबाइलको स्क्रीनसम्म आइपुगेको पैसाको इतिहास सहित खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: भर्ना खुल्यो।
8: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
8: फोन नम्बर 01 56 70 924, 56 70 925।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण घरबार विहीन कतिपयको जंगलमा बास भोटेकोशीको बाढ़ीमा अझै 5,000 सम्पर्कविहीन 2 दिनमा 4 जनाको जीवितै उद्धार रोसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग।
2: गाठका कुरा।
6: हिजो आज सामान किन्न बजार जाँदा खल्तीमा पैसा बोक्न पर्दैन, मोबाइल बैंकिङबाटै सजिलै पैसा तिर्न सकिन्छ। यस्तो सुविधा आएको केही वर्ष मात्रै भएको छ। धेरै पहिले सिक्काको जमाना मात्रै थियो भने पछि नोटको चलन आयो। सिक्का हुँदै मोबाइलको स्क्रीनसम्म पैसा कसरी आइपुग्यो त? उज्यालोको युट्युब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको तेस्रो भागमा पैसाको इतिहास खोतल्दै हुनुहुन्छ साथी मिलन तिमिल सेना।
7: खल्ती छाम्नुहोस् त, कति पैसा छ? अब मोबाइल बैंकिङ खोल्नुहोस्, पक्कै पनि खल्तीमा भन्दा मोबाइलमा धेरै पैसा होला। हिजो आज नोट र सिक्का बोक्नु पर्दैन, मोबाइलमै अटाएको छ नोट र सिक्का पनि। अब कल्पना गर्नुहोस्, आजको 10,000 रुपियाँ सिक्कामा सीमित हुन्थ्यो र त्यो बोकेर हिँड्नु पर्थ्यो भने। आजभन्दा करिब 2,500 वर्ष अघि अहिलेको टर्की आसपासको लिबियाबाट भएको सिक्काको शुरूआत। ती सिक्कालाई प्राचीन ग्रीसले परिमार्जित गरेर कलात्मक बनायो। सिक्कामा राजा, देवदेवी, जनावर र विभिन्न कलाकृति अंकित भए, तर तिनको आकार समान थिएन। कुनै साना थिए, कुनै ठूला, कुनै चेप्टा, कुनै बाक्ला। त्यसै ताक चीनमा पनि धातुका चारपाटे र गोला सिक्का चलन चल्तीमा आए। बीचमा पुवाल भएका चिनिया सिक्कालाई डोरीमा उनेर बोकिन्थ्यो। पैसा कमाउन अहिले भन्दा धेरै श्रम गर्नुपर्थ्यो। जसो तसो कमाई हालेमा बोकेर हिँड्न पनि औधी डर थियो। बाटोमा लुटपाट हुने खतरा त पछिसम्मै थियो। सिक्का माल र काल साबित भएपछि कागजी पैसाको विकास भयो चीनमा। अक्षर कागज र कागजी नोटको आविष्कार गरेर चीनले मानव सभ्यतालाई एक कदम अघि बढाउन मद्दत गर्यो। कागजको पैसालाई राज्यले मान्यता दिएपछि नोट प्रति मानिसको विश्वास बढ्यो। अब नेपालतिर फर्कौं। झण्डै 1600 वर्ष अघि लिच्छवी कालमा श्रीमानङ्क लगायतका सिक्का चलनमा आए। पछि तामा, चाँदी र सुनका विभिन्न सिक्का प्रयोग भए। मल्लकालमा नेपाल तिब्बत व्यापार बढ़्यो, नेपाली सिक्का तिब्बतसम्म पुगे, भारत संघको व्यापार बढ़दै जाँदा नेपालमा भारतीय रूपियाँ छ्याप्छ्याप्ती भयो, नेहरू र बारू नेपालमा सराबरी चले। नेपाली सिक्का कुद्न र काट्न करिब 100 वर्ष अघि काठमाडौँको सुन्दारामा टक्सार स्थापना भयो। विक्रम सम्म 2002 सदरमुलुकी खानाबाट नेपाली नोट निष्कासन भयो। युरोपमा संसारकै पहिलो बैंक स्थापना भएको 500 वर्षपछि नेपालमा नेपाल बैंक र त्यसको 20 वर्षपछि 2013 नेपाल राष्ट्र बैंक स्थापना भयो। नेपाली नोट र मुद्रा व्यवस्थापन अझ व्यवस्थित हुँदै गयो। बैंकमा पैसा राख्न थालेको 50 वर्षपछि बल्ल शुरू भयो मोबाइल बैंकिङ। एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेट हुँदै अहिले पैसाको कारोबार फण्ड ट्रान्सफर मार्फत हुन थालेको छ। अर्को खातामा पैसा पठाउने, आफ्नो खातामा जम्मा गर्ने, सामान किन्ने र बिल तिर्ने सबै मोबाइलबाट। अहिले मोबाइल निकाल्नुहोस्, क्यूआर स्क्यान गर्नुहोस्, बिल तिर्नुहोस् र तिरेको रसिद लिएर सामान बोक्नुहोस्। हिजो पैसा बोक्नु र गन्नु पर्थ्यो, आज क्यूआर स्क्यान गरेर तिर्न मिल्छ र नबोकी र नदेखी भनेकै ठाउँमा पुग्छ। पैसा हराएको होइन, पैसाले आफ्नो रूप मात्रै फेरिरहेको छ। अब अन्त्यमा अहिले मोबाइलको स्क्रिनमा देखिएको पैसाको अङ्क साँच्चै पैसा हो कि पैसा भएको प्रमाण मात्रै? आज हामी स्क्रिनमा देखिने अङ्कलाई पैसा मानिरहेका छौं। पैसा आखिर वस्तु हो कि विश्वास? यही प्रश्नबाट शुरू हुन्छ गाँठका कुराको अर्को भाग। पैसा आखिर के हो, पैसाले वास्तवमा के काम गर्छ र हामी पैसालाई मूल्यवान किन ठान्छौं? गाँठको कुराको अर्को भागमा यसको जवाब खोज्नेछौ।
5: गाँठका कुराको यो श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने हानि नोक्सानी अर्थात लस एण्ड ड्यामेज कोषबाट आपतकालीन वित्तीय सहायता मागेको छ। तर नेपालले कति रकम पाउने र कहिले पाउने भन्ने अझै टुंगो लागेको छैन। झण्डै 3 अर्ब रूपियाँसम्मको सहायता प्राप्त हुन सक्ने नेपालको अपेक्षा छ। अधिकारीहरूका अनुसार कोषको ऱ्यापिड रेस्पोन्स सुविधा अन्तर्गत माग गरिएको सहायता नेपालले पेश गर्ने क्षतिको प्रमाण तथा विवरण र कोषको बोर्ड बैठकबाट हुने निर्णयका आधारमा निर्धारण हुनेछ। गएको भदौमा हिमताल फुटेर लेन्दे खोला हुँदै भोटेकोशी त्रिशुली नदीमा आएको आकस्मिक बाढ़ीले ठूलो मानवीय पूर्वाधार तथा आर्थिक क्षति पुर्याएपछि नेपालले तत्काल राहत तथा पुनर्स्थापनाका लागि कोष गुहारेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्ले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त रूपमा कोषका सह अध्यक्षहरूलाई पत्र पठाउँदै बाढ़ीबाट भएको क्षतिको तत्काल सामना गर्न आपतकालीन वित्तीय सहायता आवश्यक रहेको जनाउनु भएको छ। तर अहिलेसम्म कोषबाट पत्रको औपचारिक जवाब भने प्राप्त भइसकेको छैन। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले असोज 9 संयुक्त राष्ट्रसंघीय महासभाको 81 अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखहरूको सूचीमा अस्ति शुक्रबार प्रधानमन्त्री शाहको नाम थपिएसँगै उहाँको सम्बोधनको मिति तय भएको हो। जलवायु परिवर्तनबाट प्रभावितका लागि हानि नोक्सानी कोष नेपालले माग्यो आपतकालीन सहायता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला। राष्ट्रसंघीय महासभाको 81 अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखहरूको सूचीमा अस्ति शुक्रबार

0: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
0: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
0: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिश हो, खुशीको कनेक्शन।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। लामो समयदेखिको राजनैतिक र नीतिगत अस्थिरताले थला परेको अर्थतन्त्रमा विस्तारै सुधारका झिनो संकेत देखिने थालेका बेला फेरि भोटेकोशी बाढ़ीले तहस नहस बनाएको छ। पर्यटन व्यवसायका अनुसार समस्या पर्यटक कहाँ जाने भन्नेमा मात्र छैन, समस्या उनीहरूले के देखिरहेका छन् भन्नेमा पनि छ। उत्तरी नेपालमा बाढ़ीले बगेका सड़क, भत्किएका पुल, अलपत्र परेका मानिस र नदीबाट निकालिएका शवका तस्विर रसुवाको सीमाभन्दा धेरै परसम्म पुगेका छन्। त्यसले सम्भावित पर्यटकमा विपत्ति पूरै नेपाललाई प्रभावित बनाएको धारणा विकास गरिरहेको व्यवसायीहरू बताउँछन्। यही धारणा नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय मौसमलाई प्रभावित गर्ने जोखिममा पुगेको उनीहरूको तर्क छ। मनसून सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका अधिकांश आकाश खुला हुन्छन् र पैदल यात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी तीन महिनामा मात्रै नेपालको वार्षिक विदेशी पर्यटक आगमनको झण्डै 40% हिस्सा हुने गरेको छ। यस्तो अवस्थामा 26 अगस्तमा आएको विपदको समय पर्यटन उद्योगका लागि थप पीड़ादायी बनेको छ। लगातारका धक्कापछि उद्योगले यस पटक राम्रो पुनरागमन गर्ने अपेक्षा व्यवसायीको थियो। अब सरकार त्यो लहरलाई व्यापक पर्यटन संकटमा परिणत हुन नदिन प्रयासरत छ। सामाजिक सञ्जाल मार्फत पर्यटन मन्त्री खड्गराज पौडेलले विदेशी पर्यटकलाई सन्देश दिन थाल्नु भएको छ, नेपाल अहिले पनि खुल्ला छ भनेर। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले काठमाडौँमा कूटनीतिक नियोगका प्रतिनिधि तथा विकास साझेदारलाई विपद भौगोलिक रूपमा सीमित क्षेत्रमा भएको बताउनु भएको छ। देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, जनकपुर त्यसै गरी अन्नपूर्ण र सगरमाथा क्षेत्र तथा बर्दिया पर्यटकका लागि खुला रहेको उहाँको भनाई छ। पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि सरकारले भन्यो नेपाल खुल्ला छ। कान्तिपुर दैनिकमा खबर छ।
2: अब विदेशको खबर। अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय दबाव थप बढ़ाउने तयारी गरेका छन्। चार देशले राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएको बोर्ड अफ गवर्नर समक्ष इरानले आणविक अपसार सम्बन्धी आफ्ना कानूनी दायित्व पालना नगरेको विषय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पठाउने प्रस्ताव अघि बढ़ाउने तयारी गरेका हुन्। प्रस्ताव अहिले वार्ताको चरणमा रहेको र आईएईए बोर्ड समक्ष औपचारिक रूपमा प्रस्तुत भई नसकेको एएफ ले जनाएको छ। प्रस्तावमा आईईए का महानिर्देशक राफेल ग्रोसीलाई यसअघि पारित

0: गरिएका सम्बन्धित प्रस्तावहरू आईएईए का सबै सदस्य राष्ट्रसंघ, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद र महासभासम्म पुर्याउन आग्रह गरिएको छ। प्रस्तावमा इरानको आणविक कार्यक्रमबाट उत्पन्न चुनौतीको कूटनैतिक समाधान खोज्नुपर्नेमा समेत जोड़ दिइएको छ।
1: अब के खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्म्यासर्सले खप्तड फाल्कन सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर्ड हलमा हिज बेलुकी भएको खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई 3-0 सेटमा हरायो। लगातार दुई खेलमा जित हात पारेको सगरमाथा 6 अंकसहित शीर्ष स्थानमा छ। सगरमाथाले उद्घाटन खेलमै मधेस वारियर्सलाई 3-1 हराएको थियो। हिज भएको अर्को खेलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई 3-2 सेटमा हराएर विजय शुरूआत गरेको छ। एनभीएलमा आज पनि दुई खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण स्पाइकर किङ्स र काठमाडौँ रेड्स बीच दिउँसो 4 बजे शुरू हुनेछ भने कर्णाली चिबराज र खप्तड फाल्कन्स बीच बेलुकी 7 बजे दोस्रो खेल हुनेछ। यस्तै मलेसियामा चलिरहेको एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरबसँग खेल्दैछ। समूह ए अन्तर्गतको यो खेल कोलालम्पुरमा रहेको बायोमास ओभलमा नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। नेपालले यसअघि प्रतियोगितामा लगातार 2 खेल जितेको छ।
0: अब केही खबर संक्षेपमा। गएको भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको बाढ़ीले पहाड़का बस्ती मात्रै बगाएन, तराईका कैयौं घरका खुशी पनि खोस्यो। रोजगारी र कामको सिलसिलामा रसुवा पुगेका 73 सहित मधेसका 168 जना बाढ़ीपछि सम्पर्कविहीन छन्। पहाड़मा बाढ़ीको भेल थामिए पनि बेपत्ता भएका मधेसका नागरिकको परिवारमा चिन्ताको भेल अझै रोकिएको छैन। पहाड़मा जल प्रलय, मधेसमा आँसुको भेल शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरैजसो ठाउँमा मध्य तथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै देशका हिमाली भेगका केही ठाउँ तथा पहाड़ी भेगका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
0: अब पालो उखानको
1: थुनेको पानी र सुनेका कुरामा विश्वास नगर।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा, सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण, घरबारविहीन कतिपयको जंगलमा बास।
0: भोटेकोशीको बाढ़ीमा अझै 5,000 सम्पर्कविहीन, 2 दिनमा 4 जनाको जीवितै उद्धार। रसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै।
1: नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने नोक्सानी कोषबाट आपतकालीन सहायता माग्यो। झण्डै 3 अर्ब रूपियाँसम्म सहायता प्राप्त हुन सक्ने अपेक्षा।
0: इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाव थप बढ़दो। इरानसँगको आणविक सामग्रीको अवस्थाबारे पुष्टि हुन नसक्नुले जोखिम बढ़ाएको भनाई।
1: र एनभीएलमा सगरमाथाको लगातार दोस्रो जित। एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पुरानो कार्टुन सरकारको नेतृत्व गर्नेले दिने निरन्तरका निर्देशनसँग कार्टुन सम्बन्धित छ। यहाँ निर्देशनका पत्रै पत्र छन्। टेबलमा बसेका एकजनाले कलम समाएका छन् तर कागज सकिएको छ। अनि उनी अर्का कर्मचारीलाई बोलाउँदै भन्दैछन्, कोही छ त्यहाँ? एक टुक्रा कागज ल्याइदेऊ न। यहाँ अर्को निर्देशन फुरियो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र पुष्टि भएका सूचनामा मात्रै विश्वास गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
2: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
1: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
2: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
3: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
1: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैङ्कको अगाडि।
5: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98007586 र 98470982790।
6: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
7: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त, आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
6: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
8: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्, बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
6: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
8: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
6: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगङ्गा 1 बैरिया कपिलवस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
9: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
10: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगङ्गा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 89.2 समयगाहसँगै इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट भोटेको सिवाडीमा अझै 5,000 सम्पर्कविहीन, दुई दिनमा 4 जनाको जीवितै उद्धार। भोटेको सिवाडीपछि फेला परेका 1,030 माटमुनि व्यवस्थापन गरियो, भविष्यमा पहिचान खुले परिवारलाई बुझाइने। कपिलवस्तु सामुदायिक अस्पताललाई व्यवस्थित र गुणस्तरीय बनाउन सर्वदलीय संयन्त्रसँग समन्वय, जिल्लामा 7,000 बढ़ी किशोरीलाई एसपीभी खोप लगाइने। दाङको तुलसीपुरमा करेन्ट लागेर एकको मृत्यु, 10 थान बन्दुक प्रहरीद्वारा बरामद। र एनबीएलमा सगरमाथाको लगातार दोस्रो जीत।
1: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
2: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
3: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
4: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्, अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
3: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
4: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
5: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0675901989 र 97-6-87-86-341।
3: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
0: अब समाचार विस्तारमा। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते बुधबार आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्कविहीन रहेका छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। अहिलेसम्म 1,331 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क छ। फेला परेका शवमध्ये रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोर्खामा 74, तनहुमा 38, नवलप्रासी पूर्वमा 222, नवलप्रासी पश्चिममा 219 तथा चितवनमा 360 रहेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुने मध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त 1,967 जना, नुवाकोटबाट 2,340 जना र 599 जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी 100 जना रहेका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट अहिलेसम्म 13,101 जनाको उद्धार गरिएको छ। 98 वटा शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइएको पनि प्राधिकरणले जनाएको छ।
6: बो
0: भोटेकोशी नदीमा बाढ़ी आएको एघारौं दिनमा हिजो दुईजनाको जीवितै उद्धार गरिएको छ। उद्धारकर्मीहरूले एकजनाको घरबाट र एकजनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका 10 भेत्रावतीमा रहेको आनन्द श्रेष्ठको चारतले घरको चौथो तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्स्पेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यस्तै 216 मेगावटको माथिल्लो तिर्सुली एक जलविद्युत आयोजनाको अडिट चार सुरुङबाट एकजना सिनियर नागरिकको जीवितै उद्धार भएको छ। यसअघि अस्ति अर्थात बाढ़ी आएको 10 दिनमा माथिल्लो तिर्सुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो। यसरी दुई दिनमा चारजनाको जीवितै उद्धार गरिएको छ। भोटेकोशी बाढ़ीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। फेला परेको शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म 222 महिला, 355 पुरूष र 453 पहिचान नखुलेका शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 1012 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। व्यवस्थापनका क्रममा हरेक शवको संकेत, कोड नम्बर जमीन मुनि तथा माथि राखिएको छ। त्यस्तै शव व्यवस्थापन गरिएको ठाउँको जीपीएस लोकेशन, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन्। भविष्यमा कुनै परिवार आफन्तले आफ्नो सदस्यका रूपमा दावी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गरी ती शव परिवारलाई हस्तान्तरण गरिने प्रहरी प्रवक्ता काफ्रेले उल्लेख गर्नुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागडुङ्गा मुर्लिन सड़क खण्डको कृष्ण भीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। गएको भदौ 10 गतेको बाढ़ीले तलबाट जमिन कटान गरेपछि अघिल्लो हप्ता सड़क भाँसिएको थियो। सड़क भाँसिएको ठाउँमा अस्तिदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रूहबरमा डाइभर्सन ट्र्याक खुलाएका हुन्। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँसिएको सड़कको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सड़क बनेको र ग्रेड मिलाउने, पानी व्यवस्थापन र भित्ता सुधार लगायतका काम पूरा गरेर बढ़ीमा एक हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी रहेको खड्काले बताउनु भएको छ। जटिल भूगोल र बाढ़ीको जोखिमका कारण भाँसिएको सड़कभन्दा माथि भित्तो काटेर ट्र्याक बनाइएको हो, जहाँ तत्काल कालोपत्री नगरी ग्राभेल गरेर दुईतर्फी गाड़ी सञ्चालन गरिनेछ। बाढ़ीले कृष्णवीर, परेवा, भीर सहितका विभिन्न ठाउँको सड़क कटान गरी बगाएको थियो, जसका कारण पृथ्वी राजमार्ग अहिले अवरूद्ध रहेको छ। सड़क अवरूद्ध भएसँगै पश्चिम क्षेत्रबाट काठमाडौँ नाका प्रवेश गर्ने सवारी साधनले शास्ति भोगिरहेका छन्। कपिलवस्तु सामुदायिक अस्पताललाई थप व्यवस्थित, पारदर्शी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल विकास समिति र नगरपालिका स्तरीय सर्वदलीय संयन्त्रबीच समन्वय बैठक भएको छ। बैठकमा अस्पतालको सेवा विस्तार, व्यवस्थापनमा पारदर्शिता कायम गर्ने, सेवाग्राहीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा अस्पतालभित्र देखिएका आन्तरिक समस्या समाधानका विषयमा छलफल भएको थियो। अस्पतालको संस्थागत विकासका लागि स्थानीय तह, राजनीतिक दल, नागरिक समाज तथा सरकारवाला निकायबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बैठकमा सहभागीहरूले बताएका थिए। यसैबीच कपिलवस्तु सामुदायिक अस्पताल विकास समिति र बाणगंगा नगर क्षेत्रभित्र रहेका सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूबीच पनि संस्थागत सहकार्यका विषयमा अन्तर्क्रिया बैठक भएको छ। अन्तर्क्रियामा अस्पताल र सामुदायिक वनबीच आपसी सहकार्य तथा साझेदारीलाई प्रभावकारी बनाउने विषय छलफल गरिएको थियो। स्थानीय स्तरमा स्वास्थ्य सेवा परिवर्धन, सामाजिक उत्तरदायित्व तथा संस्थागत सहयोगका सम्भावित क्षेत्र पहिचान गरी आगामी दिनमा सहकार्य अघि बढ़ाउने विषयमा सहभागीहरूबीच विचार आदान प्रदान भएको थियो। अस्पताल विकास समितिले अस्पतालको भौतिक तथा स्वास्थ्य सेवा पूर्वाधार विस्तारसँग व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै स्थानीय समुदायको सहभागिता र सहकार्यलाई प्राथमिकता दिने जनाएको छ। स्थानीय राजनीतिक दल, सामुदायिक वन तथा अन्य सरकारवाला निकायसँगको सहकार्यले अस्पतालको सेवा विस्तार र संस्थागत विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। किशोरीहरूमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरबाट बचाउन कपिलवस्तु जिल्लामा यसपटक 7,000 बढ़ीलाई एचपीभी खोप लगाउने तयारी गरिएको छ। 7,500 किशोरीलाई लक्षित गरी एचपीभी विरूद्धको खोप अभियान शुरू गरिने भएको हो। अभियान अन्तर्गत भदौ र असोज महिनालाई एचपीभी खोप अभियान शुरू गरिने स्वास्थ्य कार्यालय, कपिलवस्तुका वरिष्ठ तथ्याङ्क अधिकृत तथा निमित्त कार्यालय प्रमुख अनिरूद्र श्रीवास्तवले जानकारी दिनुभएको छ। उहाँका अनुसार खोप अभियानको शुरूआत जिल्लाका सबै स्थानीय तहका विद्यालयबाट गरिनेछ। विशेष गरी कक्षा 6 अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइनेछ। त्यसपछि समुदाय स्तरका 10 वर्ष उमेरका किशोरीलाई खोप लगाइने श्रीवास्तवको भनाइ छ। कपिलवस्तुमा खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच समन्वय गरी आवश्यक तयारी गर्ने सम्बन्धमा छलफल पनि भएको उहाँले जानकारी दिनुभएको छ। कपिलवस्तुमा स्थानीय तहहरूले पठाएको उक्त उमेरका किशोरीहरूको अभिलेख अनुसार कार्यालयले सोही संख्यामा खोप पालिकालाई पठाउने तयारी गरेको छ। सम्बन्धित स्थानीय तहबाट उक्त खोप स्वास्थ्य संस्थाहरूमा पठाइनेछ भने स्वास्थ्य कर्मीहरूले विद्यालय र समुदायमा पुगेर किशोरीहरूलाई एचपीभी खोप लगाउनेछन्। कपिलवस्तुमा 10 स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ। पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप लगाउने गरिन्छ। एचपीभी भाइरसले पाठेघरको मुखको क्यान्सर गराउन सक्छन्। किशोरी अवस्थामा नै खोप लगाउँदा राम्रो सुरक्षा प्राप्त हुने चिकित्सकहरूको भनाइ छ। क्यान्सरको रोकथामका लागि दिइने यो खोप एक पटक मात्रै लगाइन्छ। तपाई अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबरहरू पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
4: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
4: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
6: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा एक बैरिया कपिलवस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
6: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको 13 साधारण सभा तथा 8 शाखा अधिवेशन यही भदौ 27 गते शनिबार हुने भएको छ। शाखाको तौली हवामा सम्पन्न बैठकले अधिवेशनको मिति तय गर्नुका साथै अधिवेशन सफल बनाउन आवश्यक विभिन्न तयारी सम्बन्धी निर्णय गरेको हो। बैठकले पत्रकारितामा योगदान पुर्याउने पत्रकारलाई प्रदान गरिँदै आएको प्रमोदराज स्मृति पत्रकारिता पुरस्कार अञ्जु लामिछाने, कृष्ण प्रसाद पौडेल र सविता तेलीलाई प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार, प्रेस युनियन कपिलवस्तुका पूर्वाध्यक्ष गोपाल भण्डारी र राजु खराललाई प्रदान गर्ने निर्णय गरिएको छ। दाङको तुलसीपुरमा करेन्ट लागेर एकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर 9 बेलुवाको माछा पोखरी टोल निवासी 24 वर्षीय राजु घरतीको करेन्ट लागेर मृत्यु भएको हो। हिजो बिहान पौने 1 बजेतिर घरबाट बिजुलीको तार प्रयोग गरी नजिकैको टिकरी सिंचाई कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते हुनुभएका घरतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दाङका विभिन्न सामुदायिक वनबाट प्रहरीले लुकाई छुपाई राखिएको अवस्थामा 10 थान भरूवा बन्दुक बरामद गरेको छ। प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोज तलाश गर्ने क्रममा उक्त बन्दुकहरू बरामद गरेको हो। प्रहरीका अनुसार बबई गाउँपालिका 4 स्थित चितल गैरा सामुदायिक वनबाट 4 थान, बबई गाउँपालिका 2 स्थित सुवाखोर सामुदायिक वनबाट 1 थान र लमही नगरपालिका 3 स्थित जखेडा सामुदायिक वनबाट 5 थान गरी 10 थान भरूवा बन्दुक बरामद गरिएको बरामद गरिएका बन्दुकहरू कसले र के प्रयोजनका लागि सामुदायिक वनमा लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ। अब मौसमको खबर। अहिले लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरैजसो ठाउँमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै देशका हिमाली भागका केही ठाउँ तथा पहाड़ी भागका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँ तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशका थोरै ठाउँमा पनि पानी पर्न सक्ने अनुमान छ। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्याम इस्मेर्सले खप्तर फ्लाकन सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जीत हात पारेको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कबड़हालमा हिजो बेलुकी भएको खेलमा सगरमाथाले खप्तर फ्लाकन्सलाई 3-0 सेटमा हरायो। सगरमाथाले पहिलो र दोस्रो सेट समान 25-18 आफ्नो पक्षमा पार्दै खेलमा पकड़ बनाएको थियो। तेस्रो सेट पनि 25-19 जित्दै सगरमाथाले एकपक्षीय रूपमा खेल जित्यो। लगातार 2 खेलमा जीत हात पारेको सगरमाथा 6 अंक सहित शीर्ष स्थानमा छ। सगरमाथाले उद्घाटन खेलमै मधेस वारियर्सलाई 3-1 हराएको थियो। हिजै भएको पहिलो थ्रिलिङ खेलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई 3-2 सेटमा हराएर विजय शुरूआत गरेको छ। एनबीएलमा आज पनि 2 खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण स्पाइकर किङ्स र काठमाडौँ रेड्स बीच दिउँसो 4 बजे शुरू हुनेछ भने कर्णाली शिवराज र खप्तर फ्लाकन्स बीच बेलुकी 7 बजे दोस्रो खेल हुनेछ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। भोटेकोशी बाढ़ीमा अझै 5,000 सम्पर्कविहीन, 2 दिनमा 4 जनाको जीवितै उद्धार। भोटेकोशी बाढ़ीपछि फेला परेका 1,030 माटोमुनि व्यवस्थापन गरियो, भविष्यमा पहिचान खुले परिवारलाई बुझाइने। कपिलवस्तु सामुदायिक अस्पताललाई व्यवस्थित र गुणस्तरीय बनाउन सर्वदलीय संयन्त्रसँग समन्वय, जिल्लामा 7,000 बढी किशोरीलाई एसपीभी खोप लगाइने। दाङको तुलसीपुरमा करेन्ट लागेर एकको मृत्यु, दस्थान भरुवा बन्दुक प्रहरीद्वारा बरामद र एनबीएलमा सगरमाथाको लगातार दोस्रो जित। हवस् त एफएम ब्यान्डको 99.2 समेका सँगै वेबसाइट www.budawaz.com हाम्रो पात्र र बुदावास मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने जगतलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
7: ओहो तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
8: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
7: सकिनै लाग्यो आमा लिपपोत गरेर।
8: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
7: हुन्छ आमा। ओहो हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
8: हो
7: पुरिदिनु पर्यो।
9: ओया आमा लौ न, मलाई सर्पले पो टोक्यो।
8: लौ न, खै खै कहाँ टोक्यो छोरी?
9: यहाँ दाहिने हातमा टोक्यो आमा।
8: लौ न को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
10: के भयो काकी?
8: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
10: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
8: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
10: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
8: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि?
10: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
8: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु।
10: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
8: बुझे बाबु।
10: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
8: हुन्छ हुन्छ बाबु।
10: डाटा अन गरेर हेर्नु पर्यो। ओ ल, एस एन ए के ई पी आई टी ई एन ई पी एल डट ओआरजी, ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्वतन्त्रको उपचार गरिदो रहेछ। हो त्यही लाउनु पर्यो मुस्कानले।
8: राकेश बाबु, राकेश बाबु मोटरसाइकल लिएर रामेश आइसक्यो।
10: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
8: ए हस् हस् बाबु।
11: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
12: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
11: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
13: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
14: यति बेला बिहानको 7 बज्यो।
15: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
16: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
17: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पश्चात कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
16: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
15: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9843-52747 र 9856-29379।
16: वार्षिक साधारण सभा सम्बन्धी सूचना एसएसरी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका 8 जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पंजाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहावा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु। जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
2: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
3: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
4: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा 100 विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
3: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
4: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङ्गेमा भर्ना हुनुहोस्।
16: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
3: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो किन बटर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864419125 र 9857520004
2: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
3: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन न बरु
2: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
3: पैसा नपुगेर के भयो त बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
2: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
3: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
4: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर बाढगङ्गा एक बैरिया कपिल वस्तु
5: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाढगङ्गा अटो ट्रेडर पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
4: सम्पर्क नम्बर 076550111 9857031363 र 9809443064
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोर्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
6: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
6: स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
6: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
7: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
6: नसा तथा मनोरोग विशेषज्ञ सेवा
7: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
6: फिजियोथेरापी विशेषज्ञ सेवा
7: आइसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641
5: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
8: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगङ्गा एक जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै
2: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै कहाँ

0: सुनुरा भाई, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50 243, 98026 25 243 र 98013 51 417।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छालारोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010। बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 बारगङ्गा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 53 57 47 र 98 5 76 29 379।

0: प्रकार को रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन हो।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरु राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नुहोला
2: विस्तृत जानकारी को लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
4: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुशी तीजको उल्लास अनि मायाको चिनो
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बारगंगा 2 पिपरा कपिलवस्तु।
6: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
5: जय सुब्बा देउराली सुनचाँदी पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बारगंगा 2 पिपरा कपिलवस्तु सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
7: चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचाँदी पसल।
4: पुराना सुनचाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
8: लुम्बिनी खाती सुनचाँदी पसल बारगंगा 4 जितपुर कपिलवस्तु
4: प्रोपराइटर दिल बहादुर खाती सम्पर्क नम्बर 98-570-31-569 अर्जुन खाती सम्पर्क नम्बर 98-570-78-403।
9: जापान जाने सोचमा छु राम्रो जापानिज इन्स्टिच्युट कुन होला बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन् कहाँ जाने होला
10: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला खै मेसै पाइएन
11: मलाई त विदेश जाने होइन कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ कहाँ जाने होला कहाँ सिक्ने होला
7: अरे चिन्ता लिनु पर्दैन तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज कोरियन आइल्स र पीटी अध्ययन गराइ युके क्यानाडा जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्
11: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ
7: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य आजै डिजिटल इन्टरनेशनल एकेडेमी गोरुसिङ्गेमा भर्ना हुनुहोस्
9: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076-590-189 र 97-627-86-341
11: डिजिटल इन्टरनेशनल एकेडेमी आजको भाषा भोलिको उज्जवल भविष्य
12: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
9: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको, कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
12: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269779। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
13: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
14: यति बेला बिहानको 8 बज्यो।
15: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083-5 महिना 31 गते भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
9: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
16: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म। फर्म जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिश पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगत हकमा नागरिकताको प्रतिलिपि लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र
9: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ पुनश आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन
15: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9843552747 र 9856729379
17: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो उफ साह्रै तनावको काम रहेछ
18: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिबीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका टायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
17: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
19: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
18: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 9857513 संचालक गिरिराज कहे

0: चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: युनाइटेड अस्पताल बारदिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हार जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हार जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
0: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
6: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
5: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
5: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
6: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
7: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा 1 बैरिया कपिल वस्तु।
5: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
7: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
8: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र

0: घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 9857078010।

0: तरकारी बालीमा पॉकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पॉकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पॉकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पॉकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
1: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
0: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
1: वार्षिक साधारण सभा सम्बन्धी सूचना। एसएससीडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण। मिति 2083 भदौ 14 आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहावा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।
2: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
3: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
2: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
4: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
5: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
2: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
4: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली बाणगंगा एक बैरिया कपिलवस्तु।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।

0: शांति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 9 बज्यो।
2: FM and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journalism.
4: काको चुमनुम्री चारमा बाढ़ीले 4 घर बगायो। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा। 3 ईरानी तेल ट्याङ्करमा अमेरिकी आक्रमण। अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामा थी गम्भीर खतरा भएको इरानको प्रतिक्रिया। र एसिसी प्रिमियर कपमा अहिले नेपाल र साउदी अरब बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा आज पनि खोजी र उद्धार कार्य भइरहेको छ। मुख्य गरी टनेलमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। रसुवागढ़ी जलविद्युत त्रिशुली 3A, त्रिशुली 3B, चिलिमे र माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञ सहितको टोलीले खोज तथा उद्धार गरिरहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हिजो रसुवागढ़ी जलविद्युत आयोजना मा विद्युत गृहको 6 तलामा पुगेर खोजी गरेको र त्यस क्रममा केही फेला नपरेको सेनाले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेकाको उद्धारका लागि सेनाका 75, सशस्त्र प्रहरीका 18 एवं नेपाल प्रहरी र विज्ञ सहितको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको छ। त्यस्तै त्रिशुली 3B सेना 89, गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त टोलीले 3 सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी राखेको छ। टोलीले अडिट 2 टनेलबाट एक्सकाभेटर लैजान सक्ने गरी बाटो सफा गरेको छ। चिलिमे जलविद्युत आयोजनामा विदेशी सहितको संयुक्त टोलीले मिनी एक्सकाभेटर र पम्पको सहायताले लेदो फाली 105 मिटर भित्रसम्म खोजी गरेको छ। त्यहाँ भित्र जाने गरी टोलीले काम गरिरहेको छ। माथिल्लो त्रिशुली 1 हाको सुरुङको 250 मिटर भित्रबाट विदेशी सहितको संयुक्त उद्धार टोलीले हिजो चिनिया नागरिक लु आइताओको जीवितै उद्धार गरेको थियो। बाढ़ीपछि सुरुङमा फँसेका 3 र नुवाकोटको विदुरमा एउटा घरबाट 1 महिला गरी 2 4 जीवितै उद्धार भएको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्कविहीन छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारेका छन्। अहिलेसम्म 1,331 शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। फेला परेका शवमध्ये रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोरखामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 तथा चितवनमा 360 शव रहेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुने मध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त 1,967 जना, नुवाकोटबाट 2,340 जना, 589 जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी 100 जना रहेका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाएको प्राधिकरणको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट अहिलेसम्म 13,101 जनाको उद्धार गरिएको हो। 98 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत र व्यवस्थापनको काम अघि बढ़ाएको पनि प्राधिकरणले जनाएको छ। बाढ़ीको आज 12 दिन भइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई एक्लो नठान्न बाढ़ी प्रभावितलाई आग्रह गर्नुभएको छ। गैराती सामाजिक सञ्जाल फेसबुकमा उहाँले प्रभावितसँगै सरकार रहेकोले आफूलाई एक्लो महसुस नगर्न अनुरोध गर्नुभएको हो। चौतारीमा बसेर छिमेकीसँग वर्षौंदेखिका दुःख सुख अनुभव र ज्ञान बाँड्ने ज्येष्ठ नागरिकको दैनिकी समेत बाढ़ीले प्रभावित बनाएको उहाँले उल्लेख गर्नुभएको छ। साथै प्रभावित आमा बुवालाई एक्लो महसुस नगर्न र राज्य र सरकार साथमै रहेको बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पीड़ित र विस्थापितलाई सरकार ले अस्थायी शिविरमा राखेको र त्यहाँ राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधाहरू पुर्याउन निरन्तर काम भइरहेको प्रधानमन्त्रीको भनाइ छ। अस्थायी बसाईलाई सकेसम्म छोटो बनाई छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने पनि प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेको बजारको बीचमा पर्ने परेवावीर सड़क खण्डमा आज पनि मरमत कार्य भइरहेको छ। मरमतको काम भइरहेको हुँदा आज पनि यो खण्डमा बेलुका 6 बजेसम्म गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यसअघि हिजो बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाड़ी सञ्चालनमा रोक लगाएर मरमतको काम गरिएको थियो। काम पूर्ण रूपमा नसकिएको हुँदा आज पनि भइरहेको हो। त्रिशुली नदीमा आएको बाढ़ीका कारण गजुरी गाउँपालिका दुई परेवावीरको सड़कमा क्षति पुगेपछि यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी चल्दै आएका थिए। त्यस्तै चरौदी नदीको कृष्णभीरमा पनि अवरूद्ध सड़क खुलाउने गरी काम भइरहेको छ। बाढ़ीले कृष्णभीरको सड़क कटान गरेपछि अहिले भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम भइरहेको हो। 252 मिटर ट्र्याक खन्ने काम सकिएसँगै मेसिन आवत जावत गर्न सक्ने गरी अस्थायी ट्र्याक भने खुलिसकेको छ। गाड़ी चल्ने गरी ट्र्याक खुलाउन अझै केही दिन लाग्ने सड़क विभागले जनाएको छ। पहिरो खसेपछि घोराई थवान शहीद मार्ग र साफे मार्तरी सड़क खण्ड अवरूद्ध भएका छन्। रोल्पाको परिवर्तन गाउँपालिका एक खोलाबाङमा आज बिहान सड़कमाथिबाट पहिरो खस्दा घोराई थवाङ शहीद मार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरी चौकी कुरेलीले जनाएको छ। पहिरो खसेपछि यो सड़क हुँदै दाङ रोल्पा रूको मोहोरदोहोर गर्ने गाड़ी र यात्रु रोकिएका छन्। पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाइ छ। त्यस्तै बाजुराको जिल्ला सदरमुकाम जोड्ने साफे मार्तरी सड़क खण्ड पनि अवरूद्ध छ। गैरातीको वर्षाका कारण मार्तरीको बढ़ी मालिका नगरपालिका 9 कारागार मोड़ विनोद स्मृति प्रतीक्षालय सेलागाड सुवाकाँध लगायत ठाउँमा सड़कमाथिबाट पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको नेतृत्वमा पहिरो हटाउन टोली परिचालन भएको छ। टोलीले बढ़ी मालिका नगरपालिका र सड़क विभागको उपकरण प्रयोग गरी पहिरो हटाउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-256-6717
3: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5424

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। गोरखाको चुनुमरी गाउँपालिका चारमा बाढ़ीले चारवटा घर बगाएको छ। नामरूङ खोलामा गैराती आएको बाढ़ीले स्थानीय नुर्बु छिरिङ, उर्गेन लामा, लाक्पा भुटी लामा र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बाढ़ीले फलामे एउटा पुलमा समेत सामान्य क्षति गरेको छ। नामरूङ खोलाको बाढ़ीबाट मानवीय क्षति नभएको र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। बाढ़ी आएको खोला चुङनुम्री गाउँपालिका 4 र 2 भएर बग्ने गर्छ। अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा नवलपुरमा सबैभन्दा धेरै 34 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै ठाउँ, कोशी बागमती र गण्डकीको तराई भागका केही ठाउँ तथा मध्य प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा भने मुसलधारी पानी पर्न सक्ने अनुमान छ। रसुवाको टिमुरेमा रहेको नेपाल चीन सीमा नाकामा राष्ट्रिय झण्डा फहराइएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले सीमा क्षेत्रमा रहेका संरचना बगाएपछि झण्डाविहीन बनेको सीमा नाकामा सुरक्षा निकायको संयुक्त टोलीले हिजो राष्ट्रिय झण्डा राखेको हो। गोसाईकुण्ड गाउँपालिका 2 रसुवागढ़ीमा रहेको नेपाल चीनको अन्तर्राष्ट्रिय सीमा नाकामा सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली पुगेर राष्ट्रिय झण्डा फहराएको हो। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीले रसुवागढ़ी सीमा नाकाको नेपालतर्फ रहेका सम्पूर्ण बगाएको छ। बाढ़ीका कारण सीमा क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यस क्षेत्रमा रहेका सुरक्षा संरचना समेत प्रभावित भएका छन्। सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापनाको लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोस्ट बीओपी तिमोरेबाट गएको टोलीले झण्डै 3 किलोमिटर जोखिमयुक्त भीरको बाटो पार गरेको थियो। अब विदेशको खबर। अमेरिकी सेनाले इरानका 3 तेल ट्याङ्करमा आक्रमण गरेको छ। इरानी रिभोल्युसनरी गार्ड्स कोर्प्सले अमेरिकी नौसैनिकका 2 युद्धपोततर्फ ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेपछि त्यसको जवाफी कार्यवाही स्वरूप ट्याङ्करमा आक्रमण गरिएको अमेरिकी सेनाको दावी छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार खार्क द्वीप र जास्कन नजिक रहेका 2 ट्याङ्करलाई निष्क्रिय बनाइएको छ भने खाड़ी बाहिर रहेको अर्को ट्याङ्कर पूर्ण रूपमा ध्वस्त पारिएको छ। ती जहाजहरू इरानी रिभोल्युसनरी गार्ड्स र उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग गर्ने छाया सञ्जालको हिस्सा रहेको अमेरिकाको दावी छ। अमेरिकी रक्षा सचिव पीट हेग्सेथले इरानले अमेरिकी पानी जहाजमाथि आक्रमण गरी उसका तेल ट्याङ्करलाई निशाना बनाउने चेतावनी दिएको बीबीसीले जनाएको छ। यता इरानले अमेरिकी कार्यवाहीको कड़ा निन्दा गर्दै यसलाई गैर कानूनी र आक्रमक कदम भनेको छ। साथै यस्तो आक्रमणले अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामाथि गम्भीर खतरा निम्ति आएको इरानको प्रतिक्रिया छ। यो घटनासँगै विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुजमा थप तनाव बढ़न सक्ने जोखिम देखिएको छ। अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले अहिले साउदी अरबसँग खेलिरहेको छ। टस हारेर नेपालले पहिला बलिङ गरिरहेको छ भने ब्याटिङ गरिरहेको साउदी अरबले ताजा अवस्थामा 30 ओभर 5 बलको खेल सकिँदा 3 विकेट गुमाएर 116 रन बनाएको छ। साउदी अरबले 24 ओभरमा 2 विकेट गुमाएर यसअघि 100 रन बनाएको थियो। नेपालले आफ्नो पहिलो खेलमा बहरइनलाई 7 विकेटले र दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको थियो। त्यस्तै अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले पनि अहिले न्यूजील्याण्ड एसँग अभ्यास खेल खेलिरहेको छ। नेपालले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। डार्विनको मररा ओभलमा भइरहेको खेलमा नेपाल एले अहिले ताजा अवस्थामा 40 ओभरको खेल सकिँदा 7 विकेट गुमाएर 100 64 रन बनाएको छ। एक दिवसीय अभ्यास खेल नेपालले खेलिरहेको हो। यसअघि दुई खेलमा नेपाल लगातार पराजित भएको थियो। पहिलो अभ्यास खेलमा नेपालले तास्मानियासँग दुई विकेटले र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। विभिन्न जलविद्युत आयोजनाको सुरुङमा लेदो पन्छ्याएर खोजी र उद्धार आज पनि चल्दै। बाढ़ीमा 5,000 सम्पर्कविहीन, आफूलाई एक्लो नठान्न बाढ़ी प्रभावितलाई प्रधानमन्त्री शाहको आग्रह। धादिङको पर्यवावीर सड़क खण्ड आज पनि बेलुका 6 बजेसम्म बन्द, मरमत कार्य चल्दै। पहिरोले घोराई थवाङ शहीद मार्ग र साफे मार्तडी सड़क खण्ड अवरूद्ध। गोरखाको चुमडुमरी 4 मा बाढ़ीले 4 वटा घर बगायो। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै ठाउँमा अहिले मध्यमदेखि हल्का वर्षा। 3 वटा इरानी तेल ट्याङ्करमा अमेरिकी आक्रमण। अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामाथि गम्भीर खतरा भएको इरानको प्रतिक्रिया। र एसिसी प्रिमियर कपमा अहिले नेपाल र साउदी अरब बीचको खेल चल्दै।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
6: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
7: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिश पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
6: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
5: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9843527747 र 9856329379।
8: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083 6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
6: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण
8: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9843527747 9887269279। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
1: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
2: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
3: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
2: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
3: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
4: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
3: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको

0: जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने,
1: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको, कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिश पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पश्चात कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित ड्यू मार्क सम्बन्धी निवेदन मात्र।
0: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bagangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
2: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 53 57 47 र 98 5 76 29 379।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सबैजना शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 0004

0: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बाढगङ्गा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नु होला, विशेषज्ञ टिकट।
5: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
2: वार्षिक साधारण सभा सम्बन्धी सूचना एसएसरी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाढगङ्गा नगरपालिका 8 जितपुर कपिल वस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण, मिति 2083 भदौ 14 गते आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस बाढगङ्गा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिल वस्तु।
0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
7: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
8: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
7: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाज को आधिकारिक विक्रेता केदारनाथ ऑटोमोबाइल्स प्राली बाड़गंगा एक बैरिया कपिल वस्तु।
8: थप जानकारी का लागि संपर्क नंबर 9857050243 9806225243 र 9813514417।
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
10: यति बेला बिहानको 10 बज्यो।
0: बाडगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाडगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बाडगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यस्तै सूचनाद्वारा जानकारी गराइन्छ।
11: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
12: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिश पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
11: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बाडगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9843052747 र 9556239379।
9: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाडगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत सरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083 छ महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड सरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
11: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
9: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बर्ट स्टिटहरू, मार्बल, सोमानी कम्पनीका टायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-570-51-713, सञ्चालक गिरिराज कडे।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
7: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसादी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
7: लौ लौ, त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना खचा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
8: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
9: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि।
5: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98-00-79-85-26 र 98-470-82-790।

झुटो बोल्न जाने छैन बोल्दैछु म साँचो तिमीले छाप्या ढरियामा खुया पर्ला माछो बाह्र कुने तालमा साइली बाह्र कुने तालमा माथि पर्यो जालमा माथि पर्यो जालमा।

0: हाम्रो सवारीमा हाम्रो यात्रा हाम्रो सवारीमा आइदिनुभयो र राम्रो गीत गाइनेले गाउने गीत गन्धर्वले गाउने गीत गाउनुभयो। तपाईँको उन्नति गर्दै हाम्रो यात्राको बेला सबैलाई मनोरञ्जन गराउनु तपाईँको यो गीतको शुभ थपेको शुभकामना।
1: ठुलो भयो खटी खटी बेटी पैसा आयो फिल्म मेरे बालकुनमा बसी एक बेलामा गुन्डा आयो रेखा थापा कराई राजेसँग लाउने बेला कता हराई हराई

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगंगा चार, जितपुर, कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131570। अर्जुन खाती, सम्पर्क नम्बर 98570178403।
3: वार्षिक साधारण सभा सम्बन्धी सूचना। एसएससीडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाढगंगा नगरपालिका 8 जितपुर कपिल वस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण, मिति 2083 भदौ 14 गते आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पंजाबी तड्का एन्ड पार्टी प्यालेस बाढगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौली हवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिल वस्तु।
4: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
5: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
4: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
6: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
7: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
4: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
6: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
4: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बाढगंगा एक बैरिया, कपिल वस्तु।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 11 बज्यो।
2: वार्षिक साधारण सभा सम्बन्धी सूचना एसएससीडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका 8 जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पंजाबी तड्का एन्ट पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहावा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।
3: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083 5 महिना 31 गते भित्र बाणगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
4: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 को अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित ड्यू मार्क सम्बन्धी निवेदन मात्र।
2: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
3: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4352747 र 98 5729379।

0: जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
1: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
2: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
3: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पिटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
2: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
3: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
2: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कडे।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570810।

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै।

0: Ayos.
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 4

0: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनेमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बारजङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया, कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन,
8: 24 घण्टा सेवा उपलब्ध छ।
9: नभुल्नुहोला पयामै विशेषज्ञ टिकट।
8: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
10: बड़ा निक लागे सखी अजूरिया में गाँव।

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamohan.gov.np हेर्न र डाउनलोड गर्न सकिनेछ।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: यति बेला मध्याह्नको 12 बजे
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको 1 दशक 18 लाख भन्दा धेरै परिवार लाभान्वित भएको विवरण, मनासलु आरोहणका लागि 348 जनाले अनुमति लिए 15 करोड़ भन्दा धेरै राजस्व संकलन, ज्वालामुखी विस्फोटपछि इण्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित, पर्यटकलाई कम्तीमा 3 किलोमिटर टाढा रहन आग्रह, र एनबीएलमा आज पनि 2 वटा खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका 55 वटा खानेपानी आयोजना प्रभावित भएका छन्। बाढ़ीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरण अनुसार झण्डै 64 करोड़ रूपियाँ बराबरको क्षति भएको अनुमान छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीबाट प्रभावित नुवाकोटमा सबैभन्दा धेरै 22 वटा खानेपानी आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा मात्रै 4,11,50,000 रूपियाँ बराबरको क्षति भएको विभागले जनाएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढ़ीका कारण धादिङका 20, गोरखाका 5 तथा रसुवाका 8 आयोजनामा क्षति भएको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भने भइरहेको छ। बाढ़ीका कारण खानेपानी सेवा अवरूद्ध भएका क्षेत्रमा नागरिकलाई तत्कालै खानेपानी उपलब्ध गराउन अल्पकालीन तथा दीर्घकालीन योजना अगाडि बढ़ेको छ। बाढ़ीको आज 12 दिन पनि प्रभावित जिल्लामा खोजी र उद्धारको काम भइरहेको छ। नुवाकोटको विदुर नगरपालिका 5 देवीघाट र बेलकोटगढ़ी नगरपालिका 8 जिलिङ जोड्ने देवीघाटको तादी खोलामा एक्रो ब्रिज जडानको कामलाई नेपाली सेनाले तीव्र पारेको छ। भोटेकोशी नदीको बाढ़ीको बहाव तादीमा पसेर त्यहाँका दुईवटा पक्की पुलमा क्षति पुगेपछि नुवाकोटको बेलकोटगढ़ी हुँदै धादिङसँगको यातायात सम्पर्क टुटेको छ। सम्पर्क सञ्जाल जोड्न एक्रो ब्रिज निर्माण कार्य भइरहेको हो। यो पुल अबको 4-5 दिनमा जोड़िसक्ने गरी काम भइरहेको पुल निर्माणको नेतृत्व गरिरहेका नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाई जानकारी दिनुभयो। अहिले 55 जनाको टोली काममा खटिएको छ। अहिले निर्माण थालिएको पुलले 70 टन भारवहन क्षमता थेग्न सक्छ। पुल निर्माणपछि देवीघाट तथा आसपासका बस्तीमा आवत जावत र यातायात सेवा सहज हुने अपेक्षा छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएका छन्। कृषि मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने उद्देश्यसहित देशभर सञ्चालन गरेको कार्यक्रमबाट 18 लाख भन्दा धेरै परिवार लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,00,000 रूपियाँ खर्च गरिएकोमा आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जितबहादुर चन्दले जानकारी दिनुभयो। 10 वर्षका लागि तयार पारिएको यो परियोजनाका लागि 1,30,00,000,000 परियोजना तयारी गरिएकोमा 56,35,00,00,000 विनियोजन भएको अर्थात प्रक्षेपित रकमको 44% मात्र रकम प्राप्त भएको छ। आर्थिक वर्ष 73-74 शुरू भएको परियोजना 82-83 सम्पन्न गरिएको थियो। किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरिद गर्ने नीति लिएको कार्यक्रममा पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा कार्यक्रम आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय एकीकृत कार्यक्रम बनाइएको छ। कार्यक्रममा खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलू, दलहन, तेलहन, गाई भैंसी त्यसै गरी बाख्रा, बंगुर तथा आयात प्रतिस्थापनमा मकै, फलफूल, स्याउ, ओखर, माछा र निर्यात प्रवर्धन बालीमा कफी, अलैची, अदुवा, बेसार र मौरी खेतीलाई प्राथमिकतामा राखिएको सूचना अधिकारी डाक्टर चन्दले जानकारी दिनुभयो। यो वर्षको शरद ऋतु अर्थात असोज कार्तिकमा मनाश्रु हिमालारोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। पर्यटन विभागको पछिल्लो तथ्याङ्क अनुसार 29 टोलीका 348 आरोहीले मनाश्रु आरोहणका लागि अनुमति लिएका हुन्। विभागबाट अहिलेसम्म कुल 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएको मध्ये मनाश्रुका लागि मात्र 29 टोलीका 348 आरोही रहेका छन्। यो सिजन मनाश्रुका आरोहीबाट 15,67,56,250 राजस्व संकलन भएको छ। गोरखाको चुन्नुम्री 1 सामागाउँमा रहेको 8,163 मिटर उचाइको मनाश्रुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण क्षेत्र बढ़दै गएको छ। अहिले मनाश्रु हिमाल आरोहणका लागि शेर्पाहरूले क्याम्प निर्माण गर्ने र बाटो बनाउने काम गरिरहेका आरोही नारस्याल छोदेनले बताउनुभयो। आरोहीहरू भने भोलि सोमबारपछि मात्र बेस क्याम्प आउने उहाँले जानकारी दिनुभयो। अहिले बेस क्याम्प नजिकै रहेको सामागाउँ आरोही र उनीहरूका सहयोगीले खचागज भरिएको छ। मनाश्रु हिमाल विश्वको 8 र नेपालको 7 अग्लो हिमाल हो। यसलाई किलर माउन्टेनका रूपमा पनि चिनिन्छ। आज विभिन्न 38 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान निकालेको बुलेटिन अनुसार काठमाडौँ उपत्यका सहित 38 जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम छ। काठमाडौँ उपत्यका सहित दोलखा, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलप्रासी, गोर्खा, तनहु, लमजुङ, कास्की लगायत जिल्ला र आसपास भएर बग्ने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमका साथै रसुवा र नुवाकोट जिल्ला भएर बहने भोटेकोशी, त्रिशुली नदी तथा ससाना नदीको बहाव पनि उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 3,100 रूपियाँले घट्यो। पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष यादव क्यासिनोबाट पक्राउ लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
6: र राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
3: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीबाट 64 करोड़ बराबरका खानेपानी आयोजनामा क्षति पुगेको अनुमान, नुवाकोटको देवीघाटमा एक्रो विरित जडान तीव्र लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मैथिली साहित्यका वरिष्ठ साहित्यकार डाक्टर रेवती रमण लालको 83 वर्षको उमेरमा निधन भएको छ। धनुषाको जनकपुरधाम 11 बस्दै आएको उहाँको धनुषाधाममा उपचारको क्रममा हिजो बेलुका निधन भएको हो। मैथिली विषयमा पीएचडी गरेका डाक्टर लाल नेपाल राष्ट्र बैंकको सेवाबाट अवकाश प्राप्त हुनुहुन्थ्यो। उहाँले कथा, कविता, गीत, यात्रा, वृत्तान्त, लोक साहित्य लगायत विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। डाक्टर लालको निधनसँगै मैथिली साहित्यले एक अनुभवी स्रष्टा गुमाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,100 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार भाव घटेर सुन आज तोलाको 3,04,300 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 3,07,400 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले घटेर तोलाको 4,725 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सरकारी गाड़ीसहित क्यासिनो पुगेका पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव पक्राउ परेका छन्। जिल्ला प्रहरीकारले पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सखुवा पर्सौनी गाउँपालिका 6 का बासिन्दा एवं गाउँपालिका अध्यक्ष यादव पक्राउ परेका हुन्। छड्के जाँचको क्रममा वीरगंजको एक क्यासिनोबाट गएर ती अध्यक्ष यादवसहित 8 जना पक्राउ परेका हुन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। गाउँपालिकाको ना 1J1687 नम्बरको गाड़ी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरीकारले पर्साले जनाएको छ। अब विदेशको खबर। इण्डोनेसियाको अनाक क्राकाटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै उडान स्थगित गरिएको छ। इण्डोनेसियाको भूगर्भीय निकायका अनुसार हिजोदेखि गतिविधि बढ़ेको अनाक क्राकाटाउ आज बिहान 3:53 झण्डै 30 सेकेण्डसम्म विस्फोट भएको थियो। विस्फोटपछि निस्किएको ज्वालामुखीको खरानी पश्चिम इण्डोनेसियाका विभिन्न क्षेत्रमा फैलिएको छ। विमानस्थल प्रशासनले स्थानीय समयअनुसार बिहान 5:30 बजेदेखि 9:30 बजेसम्म उडान सञ्चालन अस्थायी रूपमा रोकेको जनाएको छ। जकार्ता, वान्तेन, पश्चिम जाभा, लाम्पुङ र बेंगु प्रान्तका केही क्षेत्र तथा सुमात्राको पश्चिमतर्फको हिन्द महासागर ज्वालामुखीको गतिविधि फैलिएको छ, तर मानवीय क्षतिबारेको विवरण प्राप्त छैन। स्थानीय बासिन्दा तथा पर्यटकलाई ज्वालामुखीको सक्रिय मुख क्षेत्रबाट कम्तीमा 3 किलोमिटर टाढा रहन त्यहाँका अधिकारीहरूले आग्रह गरेका छन्। अब खेल खबर नेपाल भलिबल लीग एनभीएलमा आज पनि दुईवटा खेल हुँदैछन्। आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किङ्स र काठमाडौँ रेड्स बीच दिउँसो 4 बजे खेल हुनेछ। त्यस्तै अर्को खेल बेलुका 7 बजे कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिम बीच हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट 64 करोड़ बराबरका खानेपानी आयोजनामा क्षति पुगेको अनुमान। नुवाकोटको देवीघाटमा एक्रो वृद्ध जलान तीव्र। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको 1 दशक 18 लाख भन्दा धेरै परिवार लाभान्वित भएको विवरण। मनास लोहारोहणका लागि 348 जनाले अनुमति लिए। 15 करोड़ भन्दा धेरै राजस्व संकलन। ज्वालामुखी विस्फोटपछि इण्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित। पर्यटकलाई कम्तीमा 3 किलोमिटर टाढा रहन आग्रह। र एनबीएलमा आज पनि दुईवटा खेल हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
3: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
2: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
1: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क ग्रीष्मा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-571-713। सञ्चालक गिरिराज घडे।
7: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
7: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मृदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
7: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
0: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
0: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
4: हे भगवान यो टोयलेट भुर्रेर पानी पनि माथि आउन लागिसक्यो कति झन्झट भएको कला बोलाउने होला
5: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो 5 मिनटमै आउँछन् सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्
6: हजुर टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस् हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ
4: अनि सुन्नुहोस् त हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है
5: सम्पर्क अनुप किसान सेनेटरी बाढगंगा 1 मनरेली टोल बठनपुर कपिल वस्तु
4: प्रोप्राइटर नोने थारू
6: सम्पर्क नम्बर 98144-49-750 र 98-73-31-393

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004
2: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ
3: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण
2: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला सम्पर्क नम्बर 9843-52747 9887269979 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु
3: वार्षिक साधारण सभा सम्बन्धी सूचना एसएससीडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका जितपुर कपिल वस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ सभा हुने विवरण मिति 2083 भदौ 14 आइतबार समय बिहान ठिक 11 बजे स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिल वस्तु
4: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
5: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
4: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ ब्याग लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
6: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
7: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
4: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
6: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
4: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
8: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
0: यति बेला दिउँसोको 1 बज्यो।
2: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
3: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
2: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-69979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु।

0: जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
1: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
2: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
3: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
2: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
3: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97687386341।
2: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा, भोलिको उज्जवल भविष्य।

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने,
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
3: कता हो काका लखर लखर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
3: हजुर, हाम्रा सेवाहरू,
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि
5: पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4।
6: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सारेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
7: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
8: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
7: 24 घण्टा सेवा उपलब्ध छ।
8: नभुल्नु होला
7: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: यो बाइक बिग्रेर होइन नै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगङ्गा अटो ट्रेडर्स, बाणगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-4064।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795526 र 9847082790।
2: युनाइटेड अस्पताल बारदिङका साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
5: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
6: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
7: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
8: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
6: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 9857055138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
9: ओहो तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
10: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
9: सकिनै लाग्यो आमा लिपपोत गरेर।
10: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
9: हुन्छ आमा।
10: ओहो हेर, यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
9: हो
10: पुरिदिनु पर्यो।
9: ओया, आमा लौ न मलाई सर्पले पो टोक्यो।
10: लौ न, खै खै कहाँ टोक्यो छोरी?
9: यहाँ दाहिने हातमा टोक्यो आमा।
10: लौ न को हुनुहुन्छ, मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ,
11: के भयो काकी?
10: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
11: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
10: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
11: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन
12: हुन्छ बाबु अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर विष पनि निकाल्ने हो कि
11: हुनुहुन्न काकी सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न अनि केही खुवाउनु पनि हुँदैन पानी पनि बुझ्नुभयो
12: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु
11: त्यो पनि हुन्न काकी घरेलु उपचार जस्तै कि झारमौरो जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न बुझ्नुभयो
12: बुझे बाबु
11: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ गइहाल्नुहोस् त तपाईँ बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु
12: हुन्छ हुन्छ बाबु
11: डाटा अन गरेर हेर्नु पर्यो ल snakebitenepal.org ल वेबसाइट पनि खुल्यो हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ हो त्यही जाउनु पर्यो मुस्कानले
12: राकेश बाबु पुरो साइकल लिएर रामेश आइसक्यो
11: ल ल ल काकी मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ
12: ए हस् हस्
13: याद राख्नुहोस् सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ
14: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उसले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ
13: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस् यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ अनि पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: वार्षिक साधारण सभा सम्बन्धी सूचना एसएससीडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पंजाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौली हवा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला दिउँसोको 2 बजे हो।
3: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बाणगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
4: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने 50% अनुदानमा साना मेसिन औजार वितरण पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा फलफूल 5 कट्ठा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कट्ठा पुष्प 2 कट्ठा नर्सरी 1 कट्ठा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने
5: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
4: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
3: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 52 747 र 98 5 76 29 379।

0: तरकारी बालीमा पॉकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 मा संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पॉकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पॉकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पॉकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
1: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण
0: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747 98857-62979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
2: Sweet girl.

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक विराज कहे।
3: ओहो, तोहर राजा जी के दिलवा टूट जाए, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
4: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
3: सकिनै लाग्यो आमा लिपपोत गरेर।
4: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
3: हुन्छ आमा।
5: ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ।
3: माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
5: हो, पुरिदिनु पर्यो।
3: आमा लौ न, मलाई सर्पले पो टोक्यो।
4: लौ न, खै खै कहाँ टोक्यो छोरी?
3: यहाँ दाहिने हातमा टोक्यो आमा।
4: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
6: के भयो काकी?
4: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
6: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
4: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
6: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुले पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
4: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
6: हुन हुन काकी, सर्पले टोकेको घाउ वरपर काट्ने, पोल्ने, चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
4: त्यसो भए झारमौरा लिएर आएर झारमौरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
6: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
4: बुझे बाबु।
6: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebite.nepal.org को वेबसाइटमा खोज्दै गर्छु।
4: हुन्छ हुन्छ बाबु।
6: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebite.nepal.org ल, वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। त्यही लगाउनु पर्यो मुस्कानले।
4: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
6: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त। चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
4: ए हस् हस् बाबु।
7: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
8: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
7: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई

0: शिक्षा मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
2: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
2: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
2: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
2: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
2: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिल वस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98576056249 र 98075718346।

बाकी छ पतन तिमी आतिन जुन तारा सबै साक्षी छ आऊ अंगालोमा बाँधिन धेरै होला तिम्रो बाध्यता सुन कसको चाहिँ हुन्न र अरूको कुरा नसुन तिमी केवल भावनालाई बुझन सँगै बसी प्लान्स बनाउला के गर्न मन छ फ्युचरमा तिमी रिसाउ म फकाउला एक जान हामी दुई आत्मा सँगै बसी प्लान्स बनाउला के गर्न मन छ फ्युचरमा तिमी रिसाउ म फकाउला एक जान हामी दुई आत्मा हाम्रो साथ तोड्न सक्दैन तिम्रो हात छोड्न सक्दैन सँगै बस्न मन छ सधैँभरि छुट्टिने बात गर्न सक्दैन हाम्रो साथ तोड्न सक्दैन तिम्रो हात छोड्न सक्दैन सँगै बस्न मन छ सधैँभरि.

तिमलाई तारा झार दिन्छु भन्नेहरू होला तिमलाई हिरा मोती हार दिन्छु भन्ने होला तर यस्तो कुराहरू जब रमाइलो एकछिनलाई एक दिनलाई मेरो गाई बुझिहेर मेरो साइड उभिएर मेरो लाइफ सुनिहेर दुःख पिएर तिम्रो गाई हुन्छ हेर गफ दिएको होइन म तिम्रै लाइफ सुनिहेर बाँकी सबमा हड्डी खल नायकहरू मात्र तिम्रो नायक हो नि म त मेरो मायाको गहिराई छोड एकदम गहिरो छ मेरो मायाको सतह

0: चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगंगा चार, जितपुर, कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570788403।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ ब्याग लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50 243, 98026 25 243 र 98013 51 417।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेपछि बाँकीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 शव भेटियो, 4996 जना अझै सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सक्रिय, र सिवा नुवाकोट र धादिङमा 30 संस्थाले काम गर्दै। चीनसँगको 2 मुख्य नाका रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाका केन्द्रित, तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ़ने जोखिम। भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने 1 वर्षको समय, चालक यात्रुबीचको संसारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य। र लगातार तेस्रो जित सहित नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा बाढ़ी आएको आज 12 दिन, आज पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अस्ति 10 दिनमा 2 जना र हिजो एघारौं दिनमा दुईजनाको जीवितै उद्धार भएकोले आज पनि जीवित उद्धारको आशासहित खोजीको काम भइरहेको छ। हराइरहेका व्यक्तिका आफन्तले पनि झिनो आशा राखेर खोजीलाई निरन्तरता दिएका छन्। तर 6 मानिस फँसेको आशंका गरेको चिलिमी जलविद्युत आयोजनाभित्रको उद्धारका लागि अहिलेसम्म ठूला उपकरण लैजान सकिएको छैन। यस्तै रसुवागढी जलविद्युत आयोजनाका 93 कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्, जसका परिवार उद्धारको पर्खाइमा छन्। परिवारजनले जंगल र खोलाका खोजमा समेत तत्काल खोजी गर्न माग गर्दै संयन्त्रको ढिलाइप्रति गुनासो गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 11 बजीसम्म 1341 जनाको शव भेटिएको छ। अब 4996 जना सम्पर्कविहीन छन्। यस्तै 6075 जना घाइतेको उपचार भएको छ। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन्। प्रहरीका अनुसार एकैपटक धेरै शव आउँदा व्यवस्थापनमा कठिनाई भएकाले डीएनएका लागि नमूना संकलन गरी जमीन मुनि शव व्यवस्थापनको काम भइरहेको छ। अहिलेसम्म 1037 शव जमीन मुनि राखेको प्रहरीले जनाएको छ। 98 शव आफन्तले बुझेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत 900 मोगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्र्याकलाई फराकिलो बनाउने काम भइरहेको छ। 900 मोगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम भइरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाड़ी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 एस्काभेटर, बुलडोजर र लोडर सहितका भारी उपकरणहरू परिचालनमा ल्याइएको छ। अहिले खोलिएको नयाँ ट्र्याकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाड़ी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन्। बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनर्स्थापनाका काम तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय बनेका हुन्। नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सञ्जाल एआईएनमा आबद्ध 30 संस्थाहरूले खाद्यान्न, त्रिपाल, कम्बल, हाइजिन किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्। राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम गरिरहेको एआईएनका अध्यक्ष डाक्टर संजय कार्कीले जानकारी दिनुभयो। प्राथमिक चरणको राहत वितरणपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा, बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पुनर्स्थापना काम अघि बढ़ाइने एआईएनको विपद जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सम्झना विष्टले बताउनुभयो। सरकारले दीर्घकालीन पुनर्स्थापनाका लागि आह्वान गरे बमोजिम बितेको 30 वर्षदेखि सक्रिय 101 सदस्य रहेको एआईएनले विपद व्यवस्थापनका विभिन्न उपसमितिमा रहेर काम गरिरहेको छ। चीनसँगका मुख्य 2 नाका रसुवागढी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतेको बाढ़ीपछि रसुवागढी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोराला नाका मात्र सञ्चालन छ। नाका फेरिएसँगै नजिकै गरेका चाडबाड़का बेला बजारमा भोगे वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 रूपियाँ र रसुवागढीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकामा 400 किलोमिटर भन्दा बढ़ी दूरीमा रहेको कोरला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन्। यसका साथै जुमसुम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकोले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षाका कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन र सोयागढ़ी नाका तत्काल खुलाउन सम्भव नै छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़्न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भइन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-4943-33, 493-555।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: बासिन्दा एवं गाउँपालिकाका अध्यक्ष यादव पक्राउ परेका हुन्। सड़की जाँचको क्रममा वीरगंजको क्यासिनोबाट गैराती अध्यक्ष यादव सहित आठजना पक्राउ परेका छन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। गाउँपालिकाको ना 1/1687 नम्बरको गाड़ी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुकटुक चालकहरूलाई स्थानीय मराठी भाषा सिक्ने 1 वर्षको समय सीमा दिएको छ। चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सहज बनाउने उद्देश्यले लागू गर्न लागेको भाषा सम्बन्धी नयाँ नियमको चौतर्फी विरोध भएपछि सरकारले यो निर्णय गरेको हो। यसअघि गएको अगस्त 20 महाराष्ट्रका यातायात अधिकारीहरूले चालकहरूको मराठी भाषामा कुराकानी गर्ने क्षमता परीक्षण गर्न थालेका थिए। परीक्षणमा असफल हुने चालकहरूलाई भाषा सिक्न 1 महिनाको समय दिएको थियो। तोकिएको अवधिभित्र भाषा नसिक्ने चालकहरूको अनुमति पत्र, लाइसेन्स निलम्बन वा खारेज गर्नेसम्मको कड़ा व्यवस्था गरिएको थियो। तर सरकारको यो कदमप्रति चालक संघ संगठनहरूले तीव्र आपत्ति जनाएका थिए। भाषा सिक्ने क्रममा नै कामदारहरूले आफ्नो रोजगारी र जीविकोपार्जन गुमाउनु पर्ने जोखिम रहेको चालकहरूको तर्क थियो। महाराष्ट्रमा कार्यरत बहुसंख्यक ट्याक्सी चालकहरू भारतका अन्य हिन्दी भाषी राज्यहरू उत्तर प्रदेश र बिहारबाट पुगेका हुन्। राज्यका यातायात मन्त्री प्रताप सरनाईकले यो अन्तिम मौका भएको र यस वर्षभित्र चालकहरूले भाषा सिकिसक्नु पर्ने बताउनु भएको छ। महाराष्ट्रभर अहिले झण्डै 9,79,000 वैध ट्याक्सी र टुकटुक दर्ता छन्, जसमध्ये आधाभन्दा बढ़ी राजधानी मुम्बई क्षेत्रमा सञ्चालित छन्। अब खेल खबर। लगातार तेस्रो जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेटमा भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेट हराएको। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 40 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रनमा रन बनाउँदा अल आउट भयो। यसअघि नेपालले पहिलो खेलमा बहरानलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको थियो। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल खेल यही भदौ 27 शनिबार हुनेछ। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बेहोरेको छ। डार्बिनमा आज भएको खेलमा नेपाल ए न्यूजील्याण्ड एसँग 2 विकेटले पराजित भयो। नेपाल एले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्ड एले अन्तिम बल बाँकी छँदा 8 विकेट गुमाएर भेट्टायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा 7 विकेट गुमाएर 211 रन बनाएको थियो। यसअघि नेपाल ए पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेट र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो। चार भन्ज्याङभित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1,341 शव भेटियो। 4,996 जना अझै सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सक्रिय। रसुवा, नुवाकोट र धादिङमा 30 संस्थाले काम गर्दै। चीनसँगको 2 मुख्य नाका रसुवा गढी र तातोपानी नाका ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाका केन्द्रित। तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ़ने जोखिम। भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने 1 वर्षको समय। चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य। र लगातार तेस्रो जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार।
4: बुद्ध आवाज। जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
5: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
6: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
7: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
6: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
7: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
4: हाम्रो शाखा कार्यालय तौलिहवा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076590189 र 97627386341।
6: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
8: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
4: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
8: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बारगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बारगंगा, कपिलवस्तु।
7: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/05/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यस्तै सूचनाद्वारा जानकारी गराइन्छ।
4: 50% अनुदानमा उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनु पर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नु पर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनु पर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनु पर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
6: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 को अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगत हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
4: नोट: कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
7: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 52 747 र 98 5 76 29 379।

0: सभी प्रकार को रसायन केमिकल न मिसाइए। शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री। रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन।
1: कता हो काका लहर लहर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु, यो छोरा विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, किन बटर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै

0: इलेक्ट्रोनिक सामानहरू मरमत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू लक्ष्य प्राविधिकद्वारा चिप लेभल मरमत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मरमत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: युनाइटेड अस्पताल बारदिङ्गा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
2: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगङ्गा अटो ट्रेडर, बाडगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाडगङ्गा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौं।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
4: आमा, राति छ, कता जान लाग्नु भयो नि?
5: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
4: ए पक्नु, त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
5: किन नि सानो लट्ठी र टर्च लाइट?
4: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
5: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
4: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
7: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
10: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
9: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाडगङ्गा नगरपालिका चारजीपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
10: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
11: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
12: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
13: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98-00-79-85-26 र 98-470-82-790।
14: वार्षिक साधारण सभा सम्बन्धी सूचना यस श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पंजाबी तड़का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ट्ज।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नु होला विशेषज्ञ टिकट।
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
4: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिसको उल्लास अनि मायाको चिनो,
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बाढगंगा 2 पिपरा, कपिल वस्तु।
6: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
5: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाढगंगा 2 पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भारङ्गा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570178473।

0: आयोस।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: तपाईँ यहाँ एंगेजमेन्ट गर्दै हुनुहुन्छ। तपाईँको एंगेजमेन्टको यो खबर सुनेर तपाईँको एक्स मुटुमा आक्रमण भएर परमधाम गयो।
3: कुन चाहिँ एक्स?

0: नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 5 बज्यो। खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
3: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्यापे इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
4: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
5: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
6: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्, अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा 100 विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
5: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
6: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
3: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0675901989 र 97627386341।
7: डिजिटल इन्टरनेशनल एकेडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
8: होइन, कहाँबाट लिएर आउनु भयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
9: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
8: ल तपाईँ बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
9: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
10: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहावा रोड कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
8: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहावा रोड कृषि विकास बैङ्कको अगाडि।
11: न्यू अर्घाची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847082790।
12: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
12: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
12: सम्पर्क नम्बर 0175349050, 0175359050 र मोबाइल 9857078010।
13: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 मा संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
14: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण
13: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269779। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिलवस्तु।
15: तपाईँलाई लालीसँग भेटाउँछौ। को हो लाली? लाली हामी प्यारी

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
2: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
1: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
2: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
1: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
2: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर
1: काट्नु पर्ने।
2: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि

0: कस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
1: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: कता हो काका लहर लहर गर्दै?
6: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन बटर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहानै दौडेको छु।
5: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
6: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
5: हजुर, हाम्रा सेवाहरू,
6: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिफ लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।

0: 妈的米托，
1: 卡纳的轮子，
0: 阿里巴巴的，
1: 巴巴的卡纳的轮子。

0: Thank you.
1: यो बाइक बिग्रेर हैरान नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनेमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाणगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगङ्गा अटो ट्रेडर्स, बाणगङ्गा एक बैरिया कपिल वस्तु।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
1: बाणगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाणगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083 5 महिना 31 गते भित्र बाणगङ्गा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
3: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
4: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
3: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.baganga.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
1: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9843527747 र 9857239379।
0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नुहोला रुपियाँमै विशेषज्ञ टिकट।
5: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
3: वार्षिक साधारण सभा सम्बन्धी सूचना। एसएससीडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण। मिति 2083 भदौ 14 गते आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।

0: शक्तिर विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेपछि बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशा सहित खोजी चल्दै 1341 शव भेटियो, 4996 जना सम्पर्कविहीन।
0: नुवाकोटको तादी नदीमा पुल जडानको काम चल्दै पृथ्वी राजमार्गको कृष्णभीरमा नयाँ ट्र्याक बनाउँदै गर्दा तुइन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने।
1: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको 21,000 डोज खोप पठायो। प्रभावित क्षेत्रमा गर्भवती सुत्केरी र नवजात शिशुको स्वास्थ्य व्यवस्थापनको प्रयास भइरहेको भनाई।
2: गर्भवती सुत्केरी बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरू उहाँहरूलाई लक्षित गरेर कार्यक्रमहरू सञ्चालन गर्ने गरी चाहिँ हाम्रो हेल्प डेस्कमा रहनुभएका साथीहरूले गर्नुभएको छ।
0: इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण 6 विमानस्थल बन्द, 474 उडान प्रभावित, 1,50,000 यात्रु अलपत्र।
1: र लगातार तेस्रो जीत सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल भलिबल लीगमा अन्नपूर्णको पहिलो जीत, कर्णाली र सुदूरपश्चिम बीचको खेल 7:00। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
4: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीको आज 12 दिन, अझै पनि बेपत्ताहरूको खोजी र उद्धारको काम चलिरहेको छ। अस्ति 10 दिनमा 2 र हिजो 11 दिनमा 2 जीवितै उद्धार भएकाले आज पनि जीवित उद्धारको आशा सहित खोजीको काम भइरहेको हो। भोटेकोशी र तल त्रिशुलीमा आएको बाढ़ीमा कतिजनाको ज्यान गयो, कति घाइते भएका छन् र कति सम्पर्क बाहिर छन् भन्ने एकीकृत विवरण अझै पनि संकलन भइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीको क्षतिबारे विवरण अध्यावधि गर्ने काम गरिरहेको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 1341 शव फेला परेका छन्। तीमध्ये 98 मात्रै पहिचान भएर आफन्तले बुझेका छन्। 13,104 जनाको उद्धार भएको छ। उनीहरूमध्ये 3,652 जना होल्डिङ सेन्टरमा छन्। 4,996 जना सम्पर्क बाहिर छन्। घाइते संख्या 6,075 जना पुगेको छ। प्रारम्भिक अनुमानमा 3,87,54 करोड़ रूपियाँ बराबरको क्षति भएको छ।
1: नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 5 देवी घाटमा रहेको तादी गोमती नदीमा एक्रो ब्रिज जडानको काम गरिरहेको छ। 60 मिटर लम्बाई र 5.5 मिटर चौडाई तथा 50 टन क्षमताको एक्रो ब्रिज ढुवानी गरी 55 जनाको टोलीले जडानको काम गरिरहेको सेनाले जनाएको छ। गल्छीबिदुर सड़क खण्डमा पर्ने देवीघाटमा जडान भइरहेको पुल अबको 2 दिनमा जडान गरिसक्ने लक्ष्य छ। त्यहाँ यसअघि रहेको 55 मिटर लामो पुल बगाएपछि नेपाली सेनाले आफूसँग रहेको पुल जडान गरेर सड़क सञ्चालन गर्न लागेको हो। सेनासँग 76 मिटरका बेली ब्रिज छन्। सरकारले रसुवाबाड़ीबाट 41 वटा मोटर चल्ने पुल, 45 वटा झोलुङ्गे पुल र झण्डै 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको जनाएको छ। बाढ़ीपछि रसुवा मुख्य सड़क सञ्चालनबाट टुटेको छ। बेत्रावतीमा यसअघि सड़क भएको झण्डै 500 मिटर भागमा खोला नै बगेकोले त्यसलाई फर्काउनु पर्ने देखिएको छ। बेत्रावती बजारमै समेत 3-4 मिटरसम्म थुप्रिएको ढुङ्गा माटो हटाउनु पर्नेछ। बेत्रावतीमा बेली ब्रिज राख्ने निर्णय सरकारले यसअघि नै गरिसकिएको भए पनि पुल अघि सड़क पुनर्निर्माण चुनौतीपूर्ण रूपमा देखिएको हो।
0: यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत 900 मुगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्रयाकलाई फराकिलुक बनाउने काम आज पनि भइरहेको छ। 900 मुगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाईको ट्रयाक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम चलिरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाड़ी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 वटा एक्सकाभेटर, बुलडोजर र लोडर सहित भारी उपकरण परिचालन गरिएको छ। अहिले खोलिएको नयाँ ट्र्याकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाड़ी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन्।
1: यसैबीच कृष्णभीरमा सड़क मर्मत चलिरहेको समयको सदुपयोग गरी नारायणगढ़ मुगलिन सड़कको तुइन खोला परियोजनाको माटो कटान कार्य गर्न लागेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना निकालेर नारायणगढ़ मुगलिन सड़क भोलि बिहानदेखि आंशिक बन्द गर्ने जानकारी गराउनु भएको हो। उहाँका अनुसार कृष्णभीरको सड़क मर्मत कार्य सम्पन्न भई गाड़ी सञ्चालन नहुन्जेलसम्म यो काम चल्नेछ। तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्दछ। सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागि हो। कार्यालयका अनुसार नारायणगढ़ मुगलिन सड़क बिहान 8 बजेदेखि 8:30 बजेसम्म, 10:30 बजेदेखि 11 बजे, दिउँसो 1 बजेदेखि 3:30 बजे, 3:30देखि 4 बजे र बेलुका 6 बजे पछिको समयमा सञ्चालन गरिनेछ। यस बाहेकको समय गाड़ी रोकेर काम हुने सूचनामा उल्लेख छ।
0: यसैबीच हिजो बेलुकादेखि पहिरोले अवरूद्ध बनेको कर्णाली राजमार्गको सुर्खेत जुम्ला खण्ड आज बिहान केही समय खुले पनि पुनः अवरूद्ध भएको छ। कालीकोटको शुभकालिका एकमा रहेको गगने खोलामा खसेको लेदो सहितको पहिरोका कारण राजमार्ग ठप्प बनेको हो। 16 घण्टापछि बिहान आधा घण्टाका लागि सड़क खुले पनि माथिबाट निरन्तर ढुंगा र पहिरो खस्ने क्रम नरोकेकाले सड़क पुनः बन्द भएको प्रहरीले जनाएको छ। ठूलो पहिरो भएकाले 55 डोजर मगाएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले जानकारी दिनुभयो। सड़क अवरूद्ध हुँदा सुर्खेत, जुम्ला, मुगो, हुम्ला र बाजुरा आवाजावत गर्ने स्वयं यात्रु तथा गाड़ी बाटोमै अलपत्र परेका छन्। यात्रुहरूले बस्ने र खाने ठाउँको अभावमा शास्ति खेप्नु परेको बताएका छन्। गगने खोलामा वर्षिने पहिरोले शास्ति दिँदै आएको छ। 2 वर्ष अघि 3 करोड़को लागतमा लगाएको ग्याबिन पर्खाल समेत पहिरोले बगाएपछि यो क्षेत्रमा जोखिम झनै बढ़ेको छ।
1: यसैबीच मनाङको बेसी शहर चामे सड़क खण्डमा स्थानीय बासिन्दाले ठूला गाड़ी सञ्चालनमा रोक लगाएका छन्। वर्षाका कारण हिलामे बनेको सड़कमा ठूला गाड़ी चल्दा सड़क भासिने र जोखिम बढ़ने भन्दै स्थानीयवासीले यातायात ठप्प पारेका हुन्। च्यामासेका स्थानीय सोमबहादुर गुरूङ र सूर्य कुमारी गुरूङका अनुसार सड़कको नाजुक अवस्थाका कारण बालबालिका विद्यालय जान र सर्वसाधारणलाई घाँस दाउरा गर्न समेत समस्या भएपछि बाध्य भएर ठूला गाड़ी रोक्नु परेको हो। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले निर्माणाधीन हाइड्रो पावरका ठूला गाड़ी नचलाउन अनुरोध गरेको र स्थानीयवासीको गुनासो सम्बोधनका लागि समन्वय भइरहेको जानकारी दिनुभएको छ।
0: मुख्य दुई नाका रसुवागढ़ी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतेको बाढ़ीपछि रसुवागढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोराला नाका मात्र सञ्चालनमा छ। नाका फेरिएसँगै नजिकै गरेका चाडबाड़का बेला बजारमा उपभोग्य वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाण्डुसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवागढ़ीबाट 1.5 लाख रूपियाँ खर्च ढुवानी खर्च लाग्ने गरेकामा 400 किलोमिटर भन्दा बढ़ी किलोमिटर दूरीमा रहेको कोरला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रुपियाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन्। यसका साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने गरेको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन वा कोरलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। रसुवागढ़ी नाका तत्काल खुलाउन सम्भव छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका उप महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
11: पैसामा छ शक्ति, पैसामा छ सहारा।
10: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
11: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
10: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
10: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
11: इतिहास, गाथा र कथा, गाँठका कुरा,
10: गाँठका कुरा।
11: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भुटेकोशी बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 शव भेटियो, 4,996 जना सम्पर्कविहीन। नुवाकोटको तादी नदीमा पुल जडाउनको काम चल्दै, पृथ्वी राजमार्ग कृष्णभीरमा नयाँ ट्र्याक बनाउँदै गर्दा ट्विन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने, दुई मुख्य नाका रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा केन्द्रित, तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ़ने जोखिम खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप औषधि रसुवा पठाएको छ। बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत बिहान पठाइएको हो। यस्तै स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै मन्त्रालयले प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएको छ।
0: भोटेकोशी बाढ़ीपछि विस्थापित गर्भवती सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य थप जोखिममा परेको छ। सुरक्षित आवास, पर्याप्त पोषण, सरसफाई, गोपनीयता र नियमित स्वास्थ्य सेवाको अभावले उनीहरूमा स्वास्थ्य समस्या बढ़न सक्ने जोखिम छ। बाढ़ीका कारण घरबारसँगै सड़क, स्वास्थ्य संस्था र राहत वितरण प्रणाली समेत प्रभावित भएपछि गर्भवती तथा सुत्केरी महिलालाई समयमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन चुनौती थपिएको छ। प्रभावित क्षेत्रमा अबको एक महिनाभित्र मात्रै झण्डै 500 महिलालाई प्रसूति तथा आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्न सक्ने अनुमान छ। जोखिममा रहेका गर्भवती महिलालाई समयमै स्वास्थ्य स्वस्थसम्म पुर्याउने, सुत्केरी आमा र नवजात शिशुलाई सुरक्षित स्थानमा राख्ने तथा आवश्यक पोषण, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने काम चुनौतीपूर्ण बनेको छ। साथी हृदय रिमालले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग बाढ़ी प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी, नवजात शिशु, बालबालिका तथा अन्य जोखिममा रहेका व्यक्तिको स्वास्थ्य व्यवस्थापन कसरी भइरहेको छ भनेर सोध्नु भएको छ।
2: प्रभावित क्षेत्रमा जनस्वास्थ्यका कुनै समस्या नहुन् भनेर काम गरेका छौं र विशेष रूपमा अलि लक्षित वर्गहरू गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, विशेष रूपमा निगरानी गरिदिनुपर्ने वर्गका व्यक्तिहरू जो हुनुहुन्छ उहाँहरूलाई लक्षित गरेर कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यक्रमसँग सहजीकरण गर्ने, समन्वय गर्ने गरी त्यहाँ हाम्रो हेल्प डेस्कमा रहनुभएका साथीहरूले समन्वय गर्नुभएको छ। विभिन्न समस्याहरूलाई निगरानी गर्नलाई परिचालन गरेको टिमहरूले पनि त्यसरी काम गर्नुभएको छ। अर्को अब प्रजनन स्वास्थ्यसँग जोडिएको, मानसिक स्वास्थ्यसँग जोडिएको सुत्केरी गर्भवती महिलाहरू, खोप लगाउनु पर्ने साना बाल बालिकाहरूलाई केन्द्रमा राखेर स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले त्यसैका लागि केन्द्रित गरेर टिमहरू चाहिँ परिचालन गरेको छ। सुत्केरी गर्भवतीहरूको परीक्षण, त्यसका लागि व्यवस्थापन, खोप पोषण लगायतका कार्यक्रमको व्यवस्थापनका लागि सहजीकरण गरिरहनु भएको छ।
12: लक्षित वर्ग र आम नागरिकहरूलाई अब ठाउँको पनि अभाव छ भनिन्छ, होइन? एकै ठाउँमा राखेको अवस्था छ कि अथवा फरक फरक छ उहाँहरूको, विशेष छुट्टा छुट्टै छ? वासस्थानको व्यवस्थापन कसरी भइरहेको छ अथवा एकै ठाउँमा राख्दाखेरि त्यसको जोखिम के हुन सक्छ?
2: विपन्नै किसिमको हामीलाई सबै हिसाबले जोखिमपूर्ण नै हो। विपद पछिको प्रतिकार्य र त्यसपछिको व्यवस्थापन कुरा अझ त्यति सजिलो अरू बेला सामान्य अवस्था जस्तो हुँदैन। त्यसभित्र हामीले जति सक्दो चाँडो सामान्य अवस्था जस्तो बनाउने र त्यो विशेष वर्गहरूलाई छुट्याएर उहाँहरूलाई विशेष रूपमा गर्नुपर्ने निगरानी, उहाँहरूलाई विशेष रूपमा प्रदान गर्नुपर्ने सेवाहरूमा केन्द्रित हुनुपर्छ भनेर स्वास्थ्य क्षेत्रले स्वास्थ्य इतरका प्रतिकार्यमा संलग्न रहेका अरू क्षेत्रहरूसँग पनि निरन्तर सम्पर्क गरेर समन्वय गरेर त्यो गरे सरसफाई, पानीसँग जोडिएको विषयहरू, अर्को त्यहाँ बस्नुहुने विशेष वर्गहरूको सुरक्षासँग जोडिएर काम गर्ने, प्रोटेक्सनको लागि काम गर्ने सरकारवालाहरूसँग पनि हामीले समन्वय गरेर गरेका छौँ।
12: आम नागरिकहरूले खेल्नुपर्ने भूमिका, गर्नुपर्ने कामहरू के छ यहाँको सरकारतर्फबाट आग्रह गर्ने कुरा?
2: यो विपदको विशेष परिस्थिति हो, यसमा हामीले एकअर्कालाई सहयोग गर्नुपर्छ। एकअर्काले सही आधिकारिक निकायहरूबाट आएका सूचनाहरूका आधारमा, जानकारीहरूका आधारमा, निर्देशनहरूका आधारमा काम गर्नुपर्ने हुन्छ। प्रभावित नभएको व्यक्तिहरूले, विपदमा परेको व्यक्तिहरूलाई सहयोग गरिदिने पाटोमा हामीले विशेष रूपमा अलि बढी काम गर्नुपर्ने, जो लक्षित वर्ग हो, जो साँच्चै पीड़ित हो, जसलाई हामीले विशेष रूपमा सहयोग गर्नुपर्छ, त्यो व्यक्तिहरूलाई केन्द्रमा राखेर सहयोग पुर्याइदिन, यो कुराहरू बुझिदिन अनुरोध गर्छौं। त्यो बेलामा जनस्वास्थ्यको दृष्टिकोणले हुन सक्ने विभिन्न किसिमका सर्वरोगहरूको जोखिम हुन सक्छ। त्यसले गर्दा स्वच्छ सफा पानीको प्रयोग, सरसफाईमा अरू बेलाभन्दा धेरै हिसाबले ख्याल गर्नुपर्ने हुन्छ। भनेर हामीलाई पानीजन्य खाद्यान्नसँग जोडिएर आउने स्वास्थ्य समस्याहरू, पोषणसँग जोडिएर आउने स्वास्थ्य समस्याहरू, किटजन्य स्वास्थ्य समस्याहरू, मानसिक, सामाजिक, अरू स्वास्थ्य समस्याहरू हुन सक्ने खालका जोखिमहरूतिर हामीले विशेष रूपमा ख्याल गर्नुपर्ने हुन्छ। सरकारका सबै निकायहरू त्यसमा लागेर काम गरिरहनु भएको छ। विशेष रूपमा बाल बालिकाहरूलाई खोप लगाउनु पर्ने छ भने समयमै खोप लगाउने कुराहरूमा हामीले ख्याल गरिदिनु पर्ने हुन्छ। नसर्ने रोगका कोही औषधि खाइराख्नु भएको, कोही नियमित बिरामीहरू हुन्छ भने उहाँहरूको औषधि नटुटोस्, निरन्तर खुवाउन सकियोस् भनेर ख्याल गरिदिनु पर्ने हुन्छ। सुत्केरी गर्भवती महिलाहरू हुनुहुन्छ, सानो शिशुहरू चाहिँ दुध खुवाइराख्नु पर्ने, स्तनपान गराइराख्नु पर्ने खालका हुनुहुन्छ भने उहाँहरूलाई निरन्तर स्तनपान गराउने, खोप लगाउने, पोषणका लागि कार्यक्रमहरूमा सहभागी हुने लगायतका कुराहरू हामीले जसरी हुन्छ निरन्तर निरन्तरता दिने गरी त्यहाँ रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, सरकारले सञ्चालनमा ल्याएका हटलाइन नम्बरहरू छन् ती हटलाइन नम्बरहरूबाट सेवा लिने गर्यौं भने हामीलाई अलिकति सहज हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा खबरकै सिलसिला मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार बीडा जोशीको नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई प्रदान गर्ने भएको छ। गुठीली यसअघि छानिएका 10 पुस्तक मध्ये जोशीको पुस्तकलाई मदन पुरस्कार दिने निर्णय गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दन दीक्षितले जानकारी दिनुभयो। त्यस्तै गुठीले झण्डै 6 दशकदेखि गीत लेखनमा समर्पित किरण खरेललाई जगदम्बा श्री दिने निर्णय गरेको छ। यस वर्ष मदन पुरस्कारका लागि शीर्ष 10 नेवार समुदायका परम्परागत मुकुण्डो नाच सहित केशवराज गेवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोड़िएको सिमरनगढ़को इतिहास, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डाक्टर नवराज केसीको स्वस्पर्श र नदीशको हिउद मनोनित भएका थिए।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आउँदो संयुक्त राष्ट्र संघको महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ। सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड शोमा सीमित नगर्न सुझाव दिनुभएको हो। भोटेकोशीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जनका बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको भर मात्र नपरी देशभित्र र बाहिर रहेका विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभयो।
2: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले रसुवा बाढ़ीलाई नेपालले विपद अध्ययन र पुनर्निर्माणको मोडल केस बनाउनु पर्ने बताउनु भएको छ। भौगोलिक समाजले आयोजना गरेको रसुवा बाढ़ी सम्बन्धी कार्यशालामा उहाँले रसुवा बाढ़ीलाई जलवायु परिवर्तन जन्य विपदको रूपमा अध्ययन गरेर त्यसलाई प्रमाणित गर्नुपर्ने बताउनु भएको हो। उहाँले त्रिशुली नदी क्षेत्रमा भएको विपदलाई वैज्ञानिक अध्ययन र पुनर्स्थापनाको दृष्टिले महत्वपूर्ण केसका रूपमा विकास गर्न सकिने बताउनुभयो। हिमाली तथा पर्वतीय देशहरूमा जलवायु परिवर्तन र विपदका प्रभाव बढ़िरहेको उहाँको भनाइ छ।
3: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाँसिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढ़ी सिलिण्डर ग्यास काठमाण्डु भित्राइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिलिङ गरेर 87,877 सिलिण्डर काठमाण्डु ल्याइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले काठमाण्डु उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ।
2: सरकारले सिंहदरबारमा रहेको संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिग स्तम्भको शिलान्यास गरेको छ। गृहमन्त्री सुधन गुरूङ, पूर्व धारमन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले आज संयुक्त रूपमा संरचनाको शिलान्यास गर्नुभएको हो। गएको वर्ष भदौ 23 गते जेएनजी आन्दोलन भएको थियो। आन्दोलन मार्फत तत्कालीन सरकार विघटन भई पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। गएको फागुन 21 गतेको प्रतिनिधि सभा चुनावपछि वर्तमान सरकार गठन भएको हो। सरकारले जेएनजी शहीद दिवस अवसरमा भदौ 23 गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। इण्डोनेशियामा ज्वालामुखी विस्फोटका कारण 150,000 जना यात्रु अलपत्र परेका छन्। 6 विमानस्थल अस्थायी रूपमा बन्द गर्दा यात्रु अलपत्र परेका बीबीसीले जनाएको छ। बिहान अनाक क्राकाताऊ द्वीपमा ज्वालामुखी विस्फोटका कारण सबैभन्दा पहिला सोकार्नो हात्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो। यातायात मन्त्री डुडी पूर्वा गान्धीले अहिलेसम्म 467 उडान प्रभावित भएको जानकारी दिनुभएको छ। उहाँले उडान रद्द हुँदा प्रभावित भएका यात्रुहरूलाई टिकटको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिन तथा विमानस्थलमा हुने भीड़भाड़ कम गर्न, आउँदो उडान भएका यात्रुहरूलाई समयमै जानकारी उपलब्ध गराउन वायुसेवा कम्पनीहरूलाई आग्रह गर्नुभएको छ। यातायात मन्त्रालयका अनुसार मुख्यतया सिंगापुर आउने जाने उडानहरूका साथै दोहा, सिडनी र क्वालालम्पुर लगायतका अन्य अन्तर्राष्ट्रिय उडान मार्गहरू पनि प्रभावित भएको छ। शुक्रबार राति अबेर ज्वालामुखी फुट्न शुरू भएको थियो, जसका कारण आसपासका क्षेत्रमा निरन्तर भूकम्पीय गतिविधि, लावाको फोहरा र ठूलो गर्जन सुनिएको थियो।
2: भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुकटुक चालकलाई स्थानीय मराठी भाषा सिक्न एक वर्षको समय दिएको छ। चालक र यात्रुबीच संचारमा सुधार ल्याई यात्रालाई सुरक्षित बनाउने उद्देश्यले यो नियम ल्याएको हो। यसअघि भाषा परीक्षामा असफल हुने चालकलाई एक महिनाभित्र मराठी नसिके लाइसेन्स नै खारिज गर्ने कड़ा व्यवस्था गरेको थियो, तर चालक र संगठनले यसबाट रोजगारी र जीविकोपार्जन खोसिने भन्दै तीव्र विरोध गरेपछि सरकार पछि हटेको हो। महाराष्ट्रमा धेरैजसो ट्याक्सी चालक उत्तर प्रदेश र बिहारबाट आएका हिन्दी भाषी रहेका छन्।
3: नेपाल दर्पणमा अब खेल खबर। लगातार तेस्रो जित सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको छ। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
2: अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बिहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए न्यूजील्याण्ड एसँग 2 विकेटले पराजित भयो। नेपाल एले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्ड एले अन्तिम बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा सबै विकेट गुमाएर 211 रन बनाएको थियो। यसअघि नेपाल ए पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेट र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो।
3: र नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर्स किङ्सले पहिलो जीत हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाको कभर्ड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाण्डु रेड्सलाई 3-0 को सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 जित्यो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो। यस्तै काठमाण्डुको यो पहिलो हार हो। काठमाण्डुले पहिलो खेलमा मधेस वारियर्सलाई हराएको थियो। प्रतियोगितामा अहिले बेलुकी 7 बजे कर्णाली र खप्तड फाल्कन्स परिषद राखेपाको कभर्ड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाण्डु रेड्सलाई 3-0 को सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो सेट

0: 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भोटेकोशी बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशा सहित खोजी चल्दै 1341 वटा शव भेटियो। 4996 जना सम्पर्कविहीन।
1: नुवाकोटको तादी नदीमा पुल जडानको काम चल्दै पृथ्वी राजमार्गको कृष्णभीरमा नयाँ ट्र्याक बनाउँदै गर्दा तुइन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने।
0: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको 21,000 डोज खोप पठायो। प्रभावित क्षेत्रमा गर्भवती सुत्केरी र नवजात शिशुको स्वास्थ्य व्यवस्थापनको प्रयास भइरहेको भनाई।
1: इण्डोनेसियामा ज्वालामुखी विस्फोटनका कारण 6 वटा विमानस्थल बन्द। 474 उडान प्रभावित। 150,000 यात्रु अलपत्र।
0: र लगातार तेस्रो जीत सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा। नेपाल भलिबल लीगमा अन्नपूर्णको पहिलो जीत। कर्णाली र सुदूरपश्चिम बीचको खेल 7 बजे।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083-5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने,
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 52 747 र 98 5 76 29 379।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.6 MHz इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं प्रमुख खबरका शीर्षकहरूबाट। प्रदेशसभा सदस्य कार्यवाहीमा सत्ता समीकरणमा हलचल, आचार्य नेतृत्वको सरकारमाथि प्रश्न। बुद्धभूमिमा थप 730 जग्गाधनीले पाए लाल पूर्जा, परमाण पूर्जामा कुनै त्रुटि भएमा 60 दिनभित्र नापी कार्यालयमा सम्पर्क गरी सच्याउन आग्रह। मनसून शुरू भएसँगै बाढ़गंगामा बाढ़ीको डर, 200 घर उच्च जोखिममा, स्थानीयमा त्रास। घुमेको ज्योति फर्कदा वृद्ध वृद्धाहरू दंग, महाराजगंज नगरपालिकामा संचालित 2 दिने आकाश शिविरमा 150 बढ़ीको अपरेशन। पहाड़मा पनि बढ़दै डेंगू, लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै संक्रमित पाल्पामा, 2 महिनामै 171 जनामा पुष्टि। भोलिदेखि नारायणगढ़ मुगलिन सड़कमा आवागमन प्रभावित, तोकिएका समयमा मात्रै खुल्ने। र बाढ़ी प्रभावित रसुवामा हैजाको जोखिम, 21,000 डोज खोप पठाइयो, उपचार र निगरानीमा जोड़।
1: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा एक बैरिया, कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-066।
0: अब समाचार विस्तारमा। लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा नेपालले आफ्ना 4 प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारको बहुमतमाथि प्रश्न उठेको छ। जसपा नेपालले कार्यवाहीमा परेका सांसदको विवरण सहितको पत्र प्रदेश सभा सचिवालयमा पठाउने तयारी गरेसँगै उहाँहरूको प्रदेश सभा सदस्य पद सम्बन्धी प्रक्रिया अघि बढ़ने भएको छ। पार्टीबाट निष्कासनको जानकारी प्रदेशसभा सचिवालयमा आएपछि सभामुखले त्यसबारे प्रदेशसभालाई जानकारी गराउने संवैधानिक प्रक्रिया छ, तर सभामुख तुलाराम घरती मगरले जसपा नेपालले प्रदेशसभा सदस्यमाथि गरेको कार्यवाहीबारे आफूलाई औपचारिक जानकारी आइपुगेको बताउनुभयो। आफूले पनि संचार माध्यममा नै सुनेको बताउँदै उहाँले पार्टीको औपचारिक पत्र आएपछि मात्र त्यसको कानून प्रक्रिया अगाडि बढ़ाउने जानकारी दिनुभएको छ। कार्यवाहीमा पर्ने प्रदेश सभा सदस्यमा सन्तोष कुमार पाण्डे, हेमा बिरवासी केसी, भण्डारीलाल अहिर र आदेश कुमार अग्रवाल रहनु भएको छ। बुद्धभूमि नगरपालिकाका गाउँ ब्लक जग्गाका थप 730 जग्गाधनीले जग्गाधनी दर्ता, परमाण पूर्जा, लाल पूर्जा प्राप्त गरेका छन्। बुद्धभूमि नगरपालिका र नापी कार्यालय तौलीहवा कपिल वस्तुको संयुक्त आयोजनामा आज आयोजित कार्यक्रममा ओडा नम्बर 7 का 338 जना र ओडा नम्बर 8 का 392 जना गरी 730 जग्गाधनीलाई लाल पूर्जा वितरण गरिएको हो। बुद्धभूमि नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष कपिल देव तिवारीको अध्यक्षता तथा नगर प्रमुख केशव कुमार श्रेष्ठ र नापी कार्यालय तौलीहवाका नापी प्रमुख जनक भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व जिल्ला समन्वय समिति प्रमुख तथा रासोपा नेता नारायण प्रसाद खनाल, वडा नम्बर 7 का अध्यक्ष शालिकराम यादव, वडा नम्बर 2 का अध्यक्ष सूरज प्रताप राणा, वडा नम्बर 5 का अध्यक्ष रोम बहादुर थापा छेत्री, वडा नम्बर 9 का अध्यक्ष प्रमोद आचार्य लगायत जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा स्थानीय सरकारवालाको सहभागिता रहेको थियो। यसअघि बुद्धभूमि नगरपालिका वडा नम्बर 5 मा 335, वडा नम्बर 6 मा 620 र वडा नम्बर 10 मा 731 घर परिवारलाई गाउँ ब्लक जग्गाको लाल पूर्जा वितरण भइसकेको छ। वडा नम्बर 7 र 8 मा समेत लाल पूर्जा वितरण भएपछि नगरपालिकामा हालसम्म 2416 घर परिवारले जग्गा जन्य दर्ता प्रमाण पूर्जा प्राप्त गरेका छन्। लामो समयदेखि गाउँ ब्लक जग्गामा बसोबास गर्दै आएका नागरिकले लाल पूर्जा पाएपछि जग्गामाथिको आफ्नो कानूनी स्वामित्व थप सुनिश्चित भएको छ। लाल पूर्जा प्राप्त भएपछि नागरिकलाई जग्गाको कारोबार, बैंकिङ प्रयोजन तथा अन्य कानूनी प्रक्रियामा समेत सहज हुने अपेक्षा गरिएको छ। नापी कार्यालयले वितरण गरिएको प्रमाण पूर्जामा कुनै त्रुटि भएमा 7 दिनभित्र नापी कार्यालय तौलीहवा कपिल वस्तुमा सम्पर्क गरी आवश्यक सच्याउन सम्बन्धित जग्गा धनीलाई आग्रह गरेको छ। मनसून सक्रिय भएसँगै कपिलवस्तुको बाढगंगा नगरपालिकाका बाढ़ी प्रभावित बस्तीमा त्रास बढ़ेको छ। वडा नम्बर 7, 8 र 9 का विभिन्न बस्ती तथा बजार क्षेत्र हरेक वर्ष डुबानको जोखिममा पर्ने गरेका छन्। 2080 सालमा आएको भीषण बाढ़ीमा बाढ़गंगाका 364 घर डुबानमा परेका थिए। वडा नम्बर 7 का कोइली बनगाईदेखि धैरेनी डाँडा जोड्ने सड़क आसपासका करिब 200 घर अहिले पनि बाढ़ीको उच्च जोखिममा रहेको अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार विगतमा मोतीपुर कपिलधाम क्षेत्रको कजबी पुलमा आएको बाढ़ीमा 6 जनाको ज्यान समेत गएको थियो। स्थानीयले हरेक वर्ष बाढ़ीको समस्या दोहोरिए पनि दीर्घकालीन समाधान हुन नसकेको गुनासो गरेका छन्। पानीको सहज निकास, नदी तथा खोलाको बहाव व्यवस्थापन र जोखिमयुक्त बस्तीको स्थायी व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग रहेको छ। नगरपालिकाले भने विपद व्यवस्थापनका लागि पूर्व सूचना प्रणाली, सुरक्षित स्थान तथा उद्धार सामग्रीको तयारी गरेको जनाएको छ। नगरपालिकाको विपद व्यवस्थापन कोषमा 66,22,038 रूपियाँ रहेको शाखा प्रमुख शान्तराज आचार्यले जानकारी दिनुभएको छ। सुरक्षा निकायले पनि लाइफ ज्याकेट, डोरी, रबर बोट लगायत उद्धार सामग्री तयारी अवस्थामा राखेको जनाएको छ। पूर्व तयारी भए पनि बाढ़ीको दीर्घकालीन समाधान र प्रभावकारी पूर्व सूचना प्रणालीलाई थप मजबूत बनाउनु पर्ने आवश्यकता देखिएको छ। लामो समयदेखि मोतिया बिन्दुका कारण आँखाको ज्योति गुमाएका कपिलवस्तु नगरपालिका 11 का 70 वर्षीय थानेदार चौधरीको आँखामा निशुल्क शल्यक्रियापछि फेरि उज्यालो फर्किएको छ। महाराजगंज नगरपालिकाको आधारभूत अस्पतालमा हिजो गरिएको शल्यक्रियापछि उहाँले पुनः स्पष्ट रूपमा देख्न थाल्नु भएको हो। आफ्नै वडामा गरिएको आँखा परीक्षणमा मोतिया बिन्दु देखिएपछि नगरपालिकाले यातायातको समेत व्यवस्था गरी उहाँलाई शल्यक्रियाका लागि अस्पताल ल्याएको थियो। शल्यक्रियापछि उहाँलाई निशुल्क कालो चश्मा र औषधि समेत उपलब्ध गराइएको छ। त्यस्तै महाराजगंज 1 की 65 वर्षीय राधा कोरीले पनि शल्यक्रियापछि आँखाको ज्योति फर्किएपछि खुशी व्यक्त गर्नुभएको छ। घर आँगनमै निशुल्क उपचार पाएपछि वृद्ध वृद्धा तथा विपन्न नागरिक लाभान्वित भएका छन्। महाराजगंज नगरपालिकाको आयोजना तथा एटलास एलायन्स नेदरल्याण्डको आर्थिक र छन्दकाली बाबु नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा 2 दिने निशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको हो। नगरपालिका स्वास्थ्य सवारी शाखाका प्रमुख राधेश्याम जैसवालका अनुसार चार उडामा गरिएको स्क्रिनिङमा 185 जना मोतियाबिन्दुका बिरामी फेला परेका थिए। नगर प्रमुख अब्दुल कलामका अनुसार शिविरमा 150 भन्दा बढ़ीको आँखाको शल्यक्रिया गरिएको छ। नगरपालिकाले 2074 सालदेखि सञ्चालन गर्दै आएको आकाश शिविरबाट हालसम्म 10,000 भन्दा बढ़ीको शल्यक्रिया भइसकेको जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा शिवराजनगर समितिले पार्टीको सक्रिय सदस्यता विस्तार अभियानलाई तीव्रता दिने निर्णय गरेको छ। आज सम्पन्न नगर समितिको बैठकले शिवराज नगरपालिकाका सबैवडामा संगठन विस्तारलाई प्राथमिकताका साथ अघि बढ़ाउने निर्णय गरेको हो। बैठकमा नगर समितिका पदाधिकारी तथा विभिन्न वडाका अध्यक्षहरूको सहभागिता रहेको थियो। पार्टीलाई संगठनात्मक रूपमा थप बलियो, व्यवस्थित र जनस्तरमा प्रभावकारी बनाउन वडा तहदेखि नै सक्रिय सदस्यता विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरिएको नगर अध्यक्ष चित्र बहादुर केसीले जानकारी दिनुभएको छ। बैठकमा राप्रपाका केन्द्रीय सल्लाहकार अजय थापाले पार्टीको संगठन विस्तार, जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी राजनीतिक गतिविधिका विषयमा धारणा राख्नुभएको थियो। नगर अध्यक्ष केसीका अनुसार राप्रपाको नीति, विचार र एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै शिवराज नगरपालिकाका सबै वडामा पार्टी संगठनलाई थप मजबूत बनाउने लक्ष्य राखिएको छ। बाँकेमा उत्पादन हुने जड़ीबुटीजन्य तेलको गुणस्तर जोगाउन र किसानलाई उचित मूल्य दिने उद्देश्य सहित आधुनिक भण्डारण केन्द्र निर्माण गरिएको छ। डिभिजन वन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिका दुई कचनापुर स्थित जय दुर्गा भवानी सामुदायिक वन क्षेत्रमा आधुनिक प्रशोधित जड़ीबुटी तेल भण्डारण केन्द्र निर्माण गरेको छ। बाँकी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा मानव वन्यजन्तु द्वन्द प्रभावित क्षेत्रमा वैकल्पिक आयर्जनका रूपमा मेन्था, लेमन ग्रास र काइमोमाइल जस्ता जड़ीबुटी खेती प्रवर्धन गरिएको छ। सब डिभिजन वन कार्यालय शमशेरगंजका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार जयदुर्गा भवानी सामुदायिक वन क्षेत्रमा किसानले मेन्था, लेमग्रास र क्यामोमाइलको व्यवसायिक खेती गर्दै आएका छन्। प्रशोधनपछि निस्किने तेल सुरक्षित राख्ने पूर्वाधार नहुँदा गुणस्तरमा ह्रास आउने समस्या थियो। सोही समस्यालाई सम्बोधन गर्न भण्डारण केन्द्र निर्माण गरिएको उहाँले बताउनुभएको छ। पाल्पाका अस्पतालहरूमा डेंगूबाट संक्रमित बिरामीको संख्या बढ़दै गएको छ। साउन र भदौ महिनामा डेंगूबाट संक्रमित बिरामी भर्ना भएर उपचार गर्ने बढ़ेको जिल्ला स्थित अस्पतालहरूले जनाएका छन्। पाल्पामा यो वर्षको दुई महिनामै 171 जनामा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। पछिल्लो दुई महिनाको अवधिमा डेंगूबाट संक्रमित हुने बिरामी बढ़दै गएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसूदन भट्टराईले जानकारी दिनुभएको छ। डेंगू संक्रमणबाट गम्भीर बिरामी पाल्पाका मिशन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजमा भर्ना भएर उपचाररत रहेको उहाँको भनाई छ। केही वर्ष अघिसम्म तराईका जिल्लामा मात्र देखिने डेंगू संक्रमण पछिल्लो समय पाल्पा जस्ता पहाड़ी जिल्लाहरूमा समेत देखिन थालेको छ। 10 वर्ष अघिसम्म तराईमा मात्र देखिने डेंगू सार्ने डेंगू एडिस जातको पोथी लामखुट्टेको प्रभाव पछिल्लो समय पहाड़मा देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले बताउनु भएको छ। उहाँले लुम्बिनी प्रदेशमै डेंगूका बिरामी सबैभन्दा धेरै पाल्पाको रहेको बताउनु भएको छ। स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क भोलिदेखि आंशिक बन्द गर्ने भएको छ। तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागि हो। चितवनका प्रमुख जिल्लाधिकारी गणेश अर्यालद्वारा आज जारी सूचनामा भनिएको छ, कृष्णभीरको सड़क मरमत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुन्जेलसम्म यो कार्य जारी रहने सूचनामा जनाइएको छ। सवारी आंशिक रूपमा बन्द गरेर तुइन खोलामा समय समयमा गइरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउने लगायतका काम गर्न लागिएको हो। तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्दछ। सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागिएको हो। सूचना अनुसार समय समयमा सवारी साधन सञ्चालनका लागि खुला गरिनेछ। नारायणगढ़ मुगलिन सड़क बिहान 8 बजेदेखि 8:30 बजे, 10:30 बजेदेखि 11 बजे, दिउँसो 1 बजेदेखि 1:30 बजे, 3:50देखि 4 बजे र साँझ 6:00देखि 6 बजेको समयमा सञ्चालन गरिनेछ। यस बाहेकको समय उक्त स्थानमा सवारी रोकेर कार्य हुने सूचनामा उल्लेख छ। काठमाडौँ र बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेपछि रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान रसुवा पठाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ। मन्त्रीको निर्देशन अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढ़ाउने, सुरक्षित खानेपानी र सरसफाईमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढ़ाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पारिजन्य रोगको जोखिम बढ़ेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। तपाई अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबरहरू पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
6: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
7: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
8: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
7: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
8: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
5: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
7: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
8: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
9: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर, भोटेकुसी बाढ़ी पीड़ितलाई वितरण गर्न ठिक पारिएका राहत सामग्रीमा गम्भीर लापरवाही फेला परेको छ। विपदमा परेकालाई सहयोग स्वरूप पठाउन लागिएका चामल, आटा, भुजा, चिप्स लगायतका खाद्य सामग्री म्याद गुज्रेको र उपभोग गर्न अयोग्य अवस्थामा भेटिएका हुन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त अनुगमन टोलीले काठमाडौँका विभिन्न पाँचवटा भण्डारण तथा अनुगमन स्थलमा गरेको आकस्मिक निरीक्षण क्रममा यस्तो तथ्य बाहिर आएको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम गरिएको उक्त अनुगमनले सरकारी निकायदेखि प्रहरी तालिम केन्द्रसम्मको भण्डारणमा म्याद सकिएका सामग्री फेला पारेको छ। राहत जस्तो संवेदनशील र मानवीय कार्यमा म्याद गुज्रेका सामग्री पठाउँदा पहिले नै मारमा परेका विपन्न र पीड़ित नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले विभागले कार्यवाही अगाडि बढ़ाएको जनाएको छ। चीनसँग मुख्य दुई नाका रसुवागढ़ी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापारमा समस्या परेको छ। भदौ 10 गतेको बाढ़ीपछि रसुवागढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोर्ला नाका मात्र सञ्चालनमा रहेको छ। नाका फेरिएसँगै नसिकिँदै गरेका साढ़बाढ़का बेला बजारमा उपभोग्य वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवागढ़ीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा धेरै दूरीमा रहेका कोर्ला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन्। यसका साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मर्मत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। बाँकेको जानकी गाउँपालिकाले घरभित्रको धुवाबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरण तथा दाउराको खपत घटाउने उद्देश्यले पालिकाभित्रका लक्षित परिवारलाई सुधारिएको धुवारहित चुलो वितरण शुरू गरेको छ। हरित जलवायु कोष वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जानकी गाउँपालिका र उपभोक्ताको लागत साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत पहिलो चरणमा वडा नम्बर 2 र 3 का 290 घर परिवारलाई चुलो वितरण गरिएको छ। गाउँपालिकाले आगामी दिनमा थप घरदूरी समेट्दै 767 परिवारलाई चूलो वितरण गर्ने लक्ष्य लिएको जनाएको छ। लागतमा हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको 40-40%, गाउँपालिकाको 15% र उपभोक्ताको 5% लागत साझेदारी रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष छब्बन खाले सुधारिएको चूलोले घरभित्रको वायु प्रदूषण घटाउनुका साथै दाउराको खपत, समय र श्रम बचत गर्न सहयोग पुग्ने बताउनु भएको छ। रसुवाको भोटेकोसी बाढ़ी पश्चात हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट 16 आफन्तको डीएनए नमूना संकलन गरिएको छ। रसुवा भोटेकोसी तथा तिर्सुली करिडोरमा आएको विनाशकारी बाढ़ीका कारण बाँके जिल्लाका धेरै व्यक्ति बेपत्ता भएका र फेला परेका कतिपय शवहरू क्षत विच्छेद भई पहिचान गर्न कठिन भएकाले बाँकेबाट 16 जना आफन्तको डीएनए नमूना संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक प्रतीक सिंह राठौरले जानकारी दिनुभएको छ। गृह मन्त्रालयले ऋण असुलीका नाममा ऋणीलाई यातना दिने, थरपकड गर्ने र दुर्व्यवहार गर्ने बैंक तथा वित्तीय संस्थालाई कार्यवाही गर्न निर्देशन दिएको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले भदौ 18 गते जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै त्यस्ता गतिविधि भए कार्यवाही गर्न निर्देशन दिएको हो। मन्त्री परिषदको निर्णयपछि मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै धरपकड गरेमा उजुरी दिएर कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन भनेको हो। गृह मन्त्रालयद्वारा जारी पत्रमा ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने, गाली बेइज्जती र दुर्व्यवहार गर्ने जस्ता गैर कानूनी कार्य गरेमा त्यस्ता कार्य उपर पीड़ितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्नेछन्। अब विदेशको खबर। इरानको सानन्दज हमादन राजमार्गमा इन्धन ट्याङ्करमा आगलागी हुँदा 11 जनाको मृत्यु भएको छ भने 7 जना घाइते भएका छन्। 20,000 लिटर पेट्रोल बोकेको एउटा इन्धन ट्याङ्करले मिनी बसलाई ठक्कर दिँदा उक्त घटना भएको बताइएको छ। दुर्घटनामा दुवै सवारी साधनका चालकहरूको पनि मृत्यु भएको छ। कुर्दिस्तान न्याय विभागको जनसम्पर्क कार्यालयलाई उद्धत गर्दै समाचार एजेन्सी इरानले घटना सानन्दज शहरको प्रवेशद्वार नजिकै भएको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट दुर्घटनाको कारण इन्धन ट्याङ्करको ब्रेकमा प्राविधिक गडबडी भएको हुन सक्ने खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। प्रदेशसभा सदस्य कार्यवाहीमा सत्ता समीकरणमा हलचल, आचार्य नेतृत्वको सरकारमाथि प्रश्न। बुद्धभूमिमा थप 730 जग्गा धनीले पाए लाल पूर्जा, परमाण पूर्जामा कुनै त्रुटि भएमा 60 दिनभित्र नापी कार्यालयमा सम्पर्क गरी सच्याउन आग्रह। मनसून शुरू भएसँगै बाढगंगामा बाढ़ीको डर, 200 घर उच्च जोखिममा, स्थानीयमा त्रास। घुमेको ज्योति फर्किँदा वृद्ध वृद्धाहरू दंग, महाराजगंज नगरपालिकामा संचालित 2 दिने आँखा शिविरमा 150 बढ़ेको अपरेशन। पहाड़मा पनि बढ़दै डेंगू, लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै संक्रमित पाल्पामा, 2 महिनामै 171 जनामा पुष्टि। भोलिदेखि नारायणगढ़ मुगलिन सड़कमा आवागमन प्रभावित, तोकेका समयमा मात्रै खुल्ने। र बाढ़ी प्रभावित रसुवामा हैजाको जोखिम, 21,000 डोज खोप पठाइयो, उपचार र निगरानीमा जोड़। हवस्त एफएम ब्यान्डको 99 बिन्दु समयका सँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्र र बुद्धावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने सशिमलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
1: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
10: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा एक बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
10: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।

0: प्रकारको रसायन केमिकल मिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: अहिले बेलुकीको 7:30 बजेको छ. सामुदायिक सूचना नेटवर्क
0: शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री.

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेको सिबाढ़ीको आज 12 दिन 4,946 जना अझै सम्पर्कविहीन। बाढ़ीपछि बेपत्ताको खोजी जारी। क्षति 3,87 अर्ब भन्दा बढ़ी।
1: प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रभावित क्षेत्रको संचार सेवा लगभग सुचारू भइसकेको छ भने विद्युत सेवा पनि सुचारू भएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्रसंघको महासभामा जाँदै बर्खायाममा बेसी शहर चामे सड़कमा ठूला सवारी साधन चलाउन रोक। रूकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता। खोजी कार्य जारी।
2: घर फर्कने क्रममा यो साङ खोलामा चिकाको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ।
0: केरूङमा रोकिएका व्यापारिक सामान कोरला नाकाबाट नेपाल ल्याइने। नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार। बाढ़ीमा भेटिएको धन सम्पत्ति प्रहरीलाई बुझाउन आग्रह।
3: फोन गरेर भन्नु पनि सक्नुहुन्छ उहाँले, मैले यस्तो चाहिँ देखेँ, म अहिले छोएको छुइनँ, यो कुरा चाहिँ यसलाई हेर्नु पर्यो भन्ने चाहिँ पुलिस गएर त्यहाँ लिएर आउँछ।

0: र भारतको नयाँ दिल्लीमा एक भवन भत्किँदा करिब 60 जना विद्यार्थी पुरिएको आशंकामा उद्धार जारी। नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जीत।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: सरकारले बाढ़ीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन अहिलेदेखि नै योजना बनाउनु पर्दछ। त्यहाँबाट पाठ सिकेर त्रिशुली किनारमा मात्रै होइन हिमालबाट बग्ने अन्य नदी किनारको बस्ती पनि सुरक्षित हुने गरी बस्ती योजना बनाउनु पर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
2: भोटेकोसीमा आएको बाढ़ीका 12 दिन बित्दा बेपत्ताको खोजी र उद्धार जारी रहेको छ। हालसम्म 1341 जनाको शव फेला परेको छ भने 4996 जना सम्पर्कविहीन भएका छन्। त्यस्तै 6075 जना घाइते भएका छन्। त्यस्तै 13104 जनाको उद्धार गरिएको छ। बाढ़ीबाट भएको प्रारम्भिक क्षति भने 3,87,54 करोड़ रूपियाँ अनुमान गरिएको छ। उद्धार तथा राहतका लागि 21,465 सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले राहत तथा सहयोग वितरणका लागि एकद्वार प्रणाली लागू गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
3: माथिल्लो त्रिशुली एकको अडिट थ्रीबाट आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा जीवित संकेत नदेखिएपछि चिनिया टोली फर्किएको छ। खोज तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन्। त्यसमा नेपाली सेनाको ग्राउन्ड फोर्सेसबाट खोज तथा उद्धार कार्य भइरहेको छ। हरेक ठाउँमा पुग्ने गरी नेपाली सेनाको पेट्रोल टिम खोज तथा उद्धार गर्ने गरी परिचालित भएको छ। सशस्त्र प्रहरी बल नेपालको तालिम प्राप्त कुकुर सहितको केनाइल टोली खोज तथा उद्धारमा खटिएको छ। नेपाल प्रहरीको केनाइल टोलीले खोज तथा उद्धारको कार्य जारी राखेको छ। पर्यटक प्रहरीले उद्धार भएर आएका तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजीकरणका लागि खटिएको

0: दिएको छ। प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
1: यसैबीच रसुवाको भोटेको सी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पीड़ितका लागि पुनस्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढ़ीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक र नापी विभागका कार्यरत उपसचिव र सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधि सदस्य रहनेछन्। पुननिर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ग्याउलीले भने पूर्व तयारी गरेर मात्रै पुननिर्माणमा जानुपर्ने बताउनुभयो।
2: अब त्यो केस इस्टाब्लिस गर्नलाई साइन्टिफिक खालको इभिडेन्सहरूलाई प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको निम्ति पनि रिभर बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि चाहे त्यो हाइड्रो पावरको डिजाइन गर्ने र त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्वपूर्ण केस चाहिँ यो हुनसक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ।
1: यसैबीच विभिन्न होल्डिङ सेन्टरमा बसेकाहरूले भने आफूहरूलाई सामान्य दैनिकी जीवनमा फर्काउनका लागि पहल गर्न माग गरेका छन्। सीआईएमसँग कुरा गर्दै नुवाकोटका भवानी घिमिरे,
3: बच्चा बच्चीको अब के होला, बिरामी हुन्छ कि भन्ने टेन्सन हुन्छ, अब सबै परिवारै भनौँ न, अब बिरामी हुन्छन् कि केही हुन्छ कि बिरामी भए कहाँ लाने, अब अहिले बाटो छैन, पुल छैन, केही छैन, अब त्यसको लागि के गर्ने, कहाँ लाने, हरेक कुराहरूको समस्या हुन्छ। अब हामीलाई नि नदेखा सपना जस्तो भयो, अब यो देख्दा हेर्दा त हाम्रो दिमागले काम गरेर छैन, यो सबैलाई त्यस्तो हुन्छ। त्यसलाई चाहिँ अब सबैजनाले ध्यान दिएर त्यहाँ ध्यान पुर्याएर अब यो के गर्दा हुन्छ भनेर, अब अहिले हामीलाई सबैभन्दा समस्या के, हामी यसरी खाना खाइरहेछौँ, सबैलाई दुःख दिइरहेछौँ, अब यो चाउचाउ बिस्कुट यस्तो बाँड्नुभन्दा अब चाहिँ हामीलाई एउटा यसो कुनै ठाउँमा यो ठाउँ बस्छ भनेर व्यवस्था मिलाइदिएर अनि ग्यास अब पकाएर खाने कुरो यसो पानी तताउने भाँडो यसो दुई चार पैसा त्यहाँ

0: खाएको प्रहरीले जनाएको हो। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोलीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी कोपिला राईले सीआईएनलाई बताउनुभयो।
1: उठा उत्तर गंगा गाउँपालिका वडा नम्बर 6 मयाङ बस्ने हाम्रो वर्ष 49 को बुद्धिराज सिन र वर्ष 70 को तीर्थराज साई चाहिँ घर फर्कने क्रममा यो साङ खोलामा काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ। म आफै पनि हाम्रो सबै सुरक्षाको जिल्ला स्थित सबै सुरक्षाको टिम लिएर हाम्रो यो सानो भेरी नदीको आसपासमा हामी खोजी कार्यको लागि गएको थियौँ र पत्ता लागेको छैन।
0: संयुक्त राष्ट्र संघको महासचिव सभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह सानो संख्याको टोली लिएर त्यसतर्फ नेतृत्व गर्ने हुनुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार विगतको तुलना भन्दा यो पटक निकै सानो टोली लिएर प्रधानमन्त्री अमेरिका जान लाग्नु भएको हो। प्रधानमन्त्रीको टोलीमा 10 देखि 11 जना मात्रै रहनेछन्। यसअघि परराष्ट्र मन्त्री खनालसँग जाने 5 सदस्यीय टोलीको बारेमा पनि मन्त्री परिषदले निर्णय गरिसकेको छ। प्रधानमन्त्रीको टोलीमा प्रमुख सल्लाहकार, निजी सचिवहरू सहभागी हुने परराष्ट्र मन्त्रालय सूत्रले बताएको छ। महासभामा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका तय भइसकेको छ। भोटेकोशीमा बाढ़ी आएपछि चीनको केरूङमा भण्डारण गरी राखिएका व्यापारिक सामान कोरोला नाकाबाट नेपाल ल्याइने भएको छ। हिम पहिरो सहित लेन्दे खोलामा हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढ़ीले रसुवागढ़ स्थित दुवैतर्फका सरकारी कार्यालय सहित राजमार्ग बगाएपछि केरूङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढ़ी सामान वैकल्पिक सड़क मार्ग प्रयोग गरी ढुवानी गर्ने काम शुरू गरिएको छ। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार वीणा जोशीको नेवार समुदायको परम्परागत मुकुण्ड नाम

गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरेको गुठीले जनाएको छ। मदन पुरस्कार 2082 का लागि उत्कृष्ट 10 कृतिको कृति मध्ये श्रेष्ठ सूची यस अघि नै सार्वजनिक भइसकेको थियो। ती उत्कृष्ट कृति मध्ये नेवार समुदायका प्रमुख

0: प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमलाई सोधेका छौं।
1: उहाँहरूलाई चाहिँ राहत वितरण गर्ने, टेन्टहरू लगाएर अस्थायी बसोबासको व्यवस्थाहरू मिलाउने, उहाँहरूको बेसिक हेल्थको कुराहरू, बेसिक खानेपानीदेखि लिएर सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ भने अब केही विस्थापितहरूलाई चाहिँ पालिकाले भाडामा बस्नको लागि पैसा उपलब्ध गराएर प्याकेज सहितको राहत दिएर पुनर्स्थापना गर्ने काम पनि भइरहेको छ। केही नदी किनारका घरहरू जोखिममा छन्। अब ती जोखिमयुक्त घरमा चाहिँ अहिले तत्काल बस्ती सार्न सम्भव छैन, तर जुन घरमा लेदो पुगेर विस्थापित हुनुभएको थियो उहाँहरूको घरको लेदो सोर्नको लागि चाहिँ अहिले त्यहाँ नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न जिल्लाहरूबाट भोलिन्टियर आएर त्यो लेदो सफा गर्ने काम भएको छ र अब लेदो सफा गरिसकेपछि उहाँहरूलाई चाहिँ प्याकेज सहितको राहत उपलब्ध गराएर हामीले पुनर्स्थापना गर्ने काम गरिराखेका छौं।
0: बाढीमा बगेका हतियार तथा सैनिक सामग्री भेटिए नजिकैको प्रहरी युनिट कार्यालय वा सेना र प्रशासनमा बुझाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले आग्रह गरेको छ। कार्यालयले शेर्पागण श्री डाँडा ब्यारेक अन्तर्गतका सुरक्षा पोस्ट तथा रसुवा जिल्लाको टिमुरी, स्याप्रुबेसी र मैलुङ क्षेत्रमा तैनात नेपाली सेनाका सुरक्षा पोस्ट बाढ़ीले प्रभावित भएको जनाएको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले बाढ़ीमा बगेका हतियार, गोलीगठा, सैनिक सामग्री वा उपकरण भेटिएमा आफू खुशी नचलाउन र नछुन समेत आग्रह गर्नुभएको छ।
2: धादिङ लगायतका क्षेत्र भएर बग्ने त्रिशुली नदीमा प्रलयकारी बाढी आयो। त्यो बाढीको कारणले हाम्रा कतिपय सुरक्षा युनिटहरू क्षति पुर्याएको हुँदा त्यो युनिटबाट चाहिँ केही अब हराएका खेलहरू कतै फेला परेमा सम्बन्धित सुरक्षा निकायहरू अथवा नजिकको प्रहरी कार्यालयले बुझाइदिनु होला। सुरक्षा निकायले प्रयोग गरेको हतियार सम्बन्धित सुरक्षा निकायमा बुझाउन सम्बन्धित नागरिकहरू कर्तव्य पनि हो। जसले भेट्नु भएको छ त्यो चाहिँ लाइसेन्स प्राप्त बाहेक अरूले हतियार बोक्न पाउँदैन, राख्न पाउँदैन। त्यस्ता हतियारहरू सुरक्षा निकायको जिम्मामा छोड्नुपर्ने नै हुन्छ, कानूनले नै त्यही भन्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल का केही युनिटहरूमा क्षति पुगेको छ। त्यहाँबाट हराएका हतियारहरू सभामा नुवाकोट जिल्लामा धेरै युनिटहरू छन्। नेपाल प्रहरीका युनिटहरू
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
0: सम्बन्धी केही समस्या परे वा गुनासो भए पैसा नलाग्ने फोन नम्बर 1234 फोन गर्न सक्नुहुनेछ। तपाईँले प्रहरीको 100, नजिकको प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई राहत, खोज तथा उद्धारका लागि सहयोग माग्न सक्नुहुनेछ। के तपाईँले विपदका बेलामा कसैको सुन चाँदी, पैसा, सरकारी कागज पत्र वा धन सम्पत्ति भेटाउनुभयो? यसरी भेटिएका सामान आफैसँग राख्ने र बेच्ने काम नगर्नुहोस्। एकैछिन सुनौ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेलाई।
4: लालपुर जाने त सुन चाँदीहरू पर्यो, पैसो पर्यो, बैंकका डकुमेन्टहरू परे, सरकारी कागज पत्रहरू पर्न सक्छन्। जे जे भेटिन्छ भनौँ न, अरूको आफ्नो अधिकारका बाहेक अरू कुराहरू त सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिने, हामी सार्वजनिकरण गर्छौँ त्यसलाई, उहाँहरूले अर्को बनाउनु पर्ने वा चाहिँ तनाव लिनुपर्ने अवस्था हुँदैन र सहजमा उहाँहरूले त्यो पाउनुहुन्छ। त्यो मिसयुज पनि हुँदैन क्या, त्यो अरूको चिज राख्यो भने मिसयुज हुने सम्भावना हुन्छ नि त। उहाँले आफूले लगेर त्यो युज गर्न सक्नुहुन्छ, कहिलेकाहीँ उहाँहरूले लगेर घरमा राखिदिनु होला। यता सम्बन्धित व्यक्तिले हरायो भन्ने नभेटिने, अर्को व्यक्तिले उता लगेर चाहिँ युजलेस रूपमा राख्ने, नियत खराब नभए पनि त्यस्ता कुराहरू चाहिँ जसको हो उसैलाई दिनुपर्छ। त्यसको लागि सार्वजनिक निकाय भनेको नेपाल प्रहरी हो।

0: सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछि बालबालिका र नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछि बालबालिका र किशोरीहरू हिंसाको जोखिममा,
1: तर एक दुईटा घटना त आइ पनि सक्यो, यहाँले थापिसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने कहाँ नजाने, कसरी सुरक्षित बस्ने, बच्चा एक दुईमा परिवारलाई पनि
2: द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर

0: होइन विश्वास आवश्यक छ।
1: छोराछोरीसँग साथ जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब संवाद श्रृंखला हाम्रो पालो।
3: नमस्कार, म लील प्रकाश। संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 317 खण्डमा छौं। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण 1000 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कैयौं बालबालिका अभिभावक विहीन भएका छन्।

0: उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ रेकर्ड राख्ने एउटा सिस्टम चाहिन्छ कि, यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ, सबैको राडारमा परोस् भन्ने सिस्टम चाहिन्छ, को कहाँ जाँदा ट्र्याक गर्ने होइन, यो फ्यामिली सेपरेसन, ट्राफिकिङ र बालबालिका अथवा किशोर किशोरी छोरी चेली महिलाहरूमाथि हुन सक्ने हिंसा, यौन हिंसा लगायतका दुर्व्यवहार र हानिहरू प्रशस्त हुन सक्छ।
1: जस्तो बाढी पछि जसरी परिवारका केही सदस्यहरूको बीचमा नै त्यो सम्पर्क हुन नसकेको अथवा कतिपयले त अभिभावक पनि गुमाए बालबालिकाहरूले, अब यस्तो हामी कति ठाउँमा सुन्दैछौँ कि अब सुरक्षा दिनको लागि बनाइएका गृहहरूमा लिन चाहन्छौ भन्ने कुरा अथवा लैजानु पर्यो भन्ने कुराहरू पनि आइरहेको छ भन्ने छ।
0: मलाई त अब यो संस्थागत हिसाबले बालबालिकालाई संस्थागत स्याहार भनौँ न, संस्थागत स्याहार भनेको अथवा कुनै संस्थामा लगेर होम सहरमा राख्ने भनेको त अन्तिम विकल्प हेर्नुहोस्, अन्तिम विकल्प हुनुपर्छ।
1: त्योभन्दा अगाडि चाहिँ के हुन सक्छ?
0: त्योभन्दा त धेरै कुरा हुन्छ। एउटा चाहिँ पहिलो कुरा सिङ्गल प्यारेन्ट छ भने आफ्नै परिवार छ, हजुरआमा हजुरबाले हेर्न सक्छन्। त्यसपछि भएन भने हाम्रो त संस्कार

0: अनएटेन्डेड छन्, कोही दिनभरि कसैले हेरेका नि हुन सक्छन्। प्रत्येक बच्चाको लागि एउटा योजना हुनुपर्छ।
1: त्यसको लागि कुनै विद्यालयले अथवा कुनै केन्द्रहरूमा पठाउँदा र परिवारभित्रै रहँदाको यसले विकासमा पार्ने प्रभाव कस्तो हुन्छ?
0: अहिले इन्स्टिट्युसनल केयरमा जाँदा धेरै फरक पर्छ। इन्स्टिट्युसनल केयर लास्ट अप्सन हो, तर हामीले स्कूलहरूमा अथवा होल्डिङ सेन्टरहरूमा परिवारसँग सँगै बसे डिजास्टरमा सबैको प्रत्येक बच्चाको प्रोफाइल हुनुपर्छ, प्रत्येक बच्चाको प्रोफाइलिङ गर्नुपर्छ। हाम्रो स्थानीय सरकारका अब त्यहाँ बाल कल्याण अधिकारी नै तोकिया कति ठाउँमा छन् भने कतिमा तोकिएका छन्, कतिमा त नियुक्ति नै गरेका छन्। उहाँहरूको काम भनेको छैनन् भने छिमेकी असर नभएको ठाउँबाट बाल कल्याण अधिकारी जान सक्छन् नि, होइन? त्यो कुरा हाम्रो राष्ट्रिय बाल अधिकार परिषदले एकैछिन व्यवस्था गर्न सक्छ नि। अब जस्तो उदाहरणलाई नुवाकोटमा 10-12 पालिका छ, त्यो पालिका मध्ये हाम्रो चाहिँ 3-4 पालिका चाहिँ एकदमै गम्भीर रूपमा क्षतिग्रस्त छ, र अरू क्षतिग्रस्त नभएको पालिकाको बाल कल्याण अधिकारीहरू गएर त्यसका डाटा बनाएर त्यहाँ गएका बालबालिकासँग सरकार राख्ने संस्था जस्तो उदाहरण धेरै छन्, बालबालिकासँग बालबालिकाको लागि काम गर्ने, बालबालिकासँग काम गर्ने धेरै अन्तर्राष्ट्रिय ठूल्ठूला संस्थाहरू छन्। उहाँहरू एकदम परिचालित पनि हुनुहुन्छ, मैले ग्राउन्डमै देखाएको छु।
1: दुर्व्यवहारको जुन घटनाहरू हुन नपाओस् भन्नको लागि स्वयं व्यक्ति र अथवा परिवारको अभिभावकको भूमिका के हो अहिलेको यो विपदमा?
0: सबैभन्दा पहिला त अब यो पहिला बच्चाहरूलाई पनि आफूलाई हुन सक्ने हानिको होइन जानकारी हामीले गराउनुपर्छ त्यहीँ गएर, त्यसपछि परिवारलाई सजग गराउनुपर्छ। अहिले स्थानीय अहिले राम्रो कुरा थियो, सुरक्षा निकाय पनि त्यो होल्डिङ सेन्टरमा भए हुनाले मान्छेलाई अलिकति डर अलिक त्रास्त हुन्छ, तर एक दुईवटा घटना त आइ पनि सक्छ। नछोड्नुहोस्, बाहिर नछोड्नुहोस्। अर्को कुरा बाल बच्चाहरूलाई चाहिँ म सुरक्षित ठाउँ, बा आमाले पनि त यस्तो दुःखमा के बस्नु भनेर सुरक्षित ठाउँमा पठाउने कोसिस गर्छन् र भइहाल्यो काठमाडौँ पठाइहालौँ कहाँ पठाइहालौँ भन्छन्। बच्चाहरू परिवारबाट सेपरेट हुनासाथ अर्को रिस्क अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने र ट्राफिकिङमा पो पर्छन् कि त
1: बिचबिखन,
0: यो भेगमा थिएन होला अर्को भेगमा थियो होला, तर झेल्दैछौँ हामी त्यो समस्याहरू। त्यस कारण बाल बच्चाहरू अरू फेरि अरू कनेक्सनमा अरू मान्छेको कनेक्सनबाट के अरे बेचबिखन पर्न सक्ने
1: अथवा जस्तो बाढी गयो, बाढी गइसकेपछि अहिले खोज तथा उद्धार र राहत वितरणको काम चल्दै गर्दाखेरि किशोर किशोरीहरू अथवा बाल बालिकाहरू बेचबिखनमा पर्ने अवस्था कसरी आउँछ, के कस्तो खालको प्रलोभन देखाएर अपराधिक कार्यमा लागेका व्यक्तिहरू अझ बढी सलबलाउन सक्छन् समाजमा?
0: होपफुल्ली त्यो भएको छैन, किनभने यो क्षेत्र हाम्रो नुवाकोटको त्यो भेग चाहिँ अब अलि सजग अलिकति सम्पन्न ठाउँ पनि हो, तपाईँले गएर हेरिहाल्नुभयो अन्न हिसाबले सब सम्पन्न ठाउँ पनि हो। तर सम्भावना के हुनु, सम्भावना कुनै पनि सम्भावनालाई खारेज नगरौँ, सम्भावना के छ भने नुवाकोट धेरै नै चेलीबेटी बेचबिखनले अलि थलिएको ठाउँ पनि हो है। त्यसमा यो भन्नलाई म नुवाकोटकै मान्छे भयो नि मलाई केही अप्ठ्यारो लाग्दैन, हो सजग भएर बस्न जरुरी छ कि त्यहाँबाट छुटिएका परिवारबाट सेपरेट भएका हुर्केका अथवा बालबालिकाहरूलाई स्पेसियल बालिकाहरूलाई चाहिँ चेलीबेटी बेचबिखनको हानि पुर्याउँछ कि त्यसमा पनि हामी एकदम सजग हुन जरुरी छ।
1: माटी पहिरो लगायतका विपदको समयमा बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै प्रश्न, जिज्ञासा, गुनासा वा विचार भएमा सीआईएनको विभिन्न सामाजिक सञ्जाल वा इमेल saajhakhabar@gmail.com पठाउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो
2: बेपत्ताको खोजी जारी छ भने क्षति 3.87 अर्ब भन्दा बढ़ी भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्रसंघको सब महासभामा जाँदै हुनुहुन्छ। बर्खायाममा बेसी शहर चामे सड़कमा ठूलो सवारी चलाउन रोक लगाइएको छ। रूकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको छ। केरूङमा रोकिएका व्यापारिक सामान कोरला नाकाबाट नेपाल ल्याइने भएको छ। नेवार समुदायको परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार प्राप्त भएको छ। बाढ़ीमा भेटिएको धन सम्पत्ति प्रहरीलाई बुझाउन आग्रह गरिएको छ। र भारतको नयाँ दिल्लीमा एक भवन भत्किँदा करिब 60 जना विद्यार्थी पुरी

गरिएको आशंकामा उद्धार कार्य जारी रहेको छ। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किंग्सको पहिलो जीत भएको छ।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: तीन महीना तीर्नु होस्, सात महीना चलाउनु होस्. क्लासिक टेक को 200 Mbps इंटरनेट सात महीना को लागि मात्र ₹5,700 मा. साथ ही क्यारो टीवी एप मा पाउनु होस् 200 भन्दा बढी HD र SD टीवी च्यानल हरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट.
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz.
3: यति बेला साँझको 8 बज्यो.
4: कोशी बाढीको वितन्द राष्ट्रसंघ महासभामा उठ्ने प्रधानमन्त्री बालेन्द्रले सम्बोधन गर्ने तय. भ्रमणलाई ग्रान्ड शोमा मात्र सीमित नगर्न कांग्रेस सभापति गगनको सुझाव.
5: त अब यसो हो नि त, परमेश्वरको भ्रमण भनेको कुरा त सबैजनाले थाहा पाउने गरी हामीले सार्वजनिक गरिहाल्छौँ.
6: यो खालि हाम्रो एउटा ग्रान्ड सो मात्रै हुँदैन, त्यसबाट हामीले एकदम ठोस उपलब्धि प्राप्त गर्ने अवस्था हुन्छ.
4: भोटे कोशीमा आएको भीषण बाढ़ी पछिको उद्धार 12 दिनमा. रसुवागढ़ी हाइड्रोको कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी. बाढ़ी पछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजा विरूद्ध 21,000 डोज खोप पठाइयो. भोटेकोशी बाढ़ी पीड़ितलाई पठाउन लागिएको खाद्यान्न म्याद गुज्रेको फेला. कृष्ण भीरमा खोलिएको ट्र्याकलाई फराकिलो बनाइदिई वैकल्पिक मार्ग आउँदै 3 दिनमा भित्रियो 88,000 ग्यास सिलिण्डर. अभाव नहुने निगमको दावी. साथमा प्रमुख खबर संक्षेप. नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा.

0: दिले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ हरेक घरको खुशी. घर घरमा एलजी. एलजी लाइफ्स गुड.
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना. प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ. तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्. तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्. हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ. त्रिशुली शाखा सम्पर्क 98513 1796, गजुरी शाखा सम्पर्क 98513 1867, धुन्चे शाखा सम्पर्क 98513 1786, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660011110, इमेल kathmandu.ro@advl.gov.np. तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो. यो कठिन समयमा हामी तपाईँको साथमा छौ. कृषि विकास बैंक लिमिटेड.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर. भोटेकोशीमा भदौ 10 गते गएको बाढ़ीले ठूलो जनजनको क्षति भएको छ. बाढ़ीले बगाएकाको अत्तो पत्तो लाग्न सकेको छैन. 81 भोटेकोशीमा आएको बाढ़ीले घरबार विहीन भएकाहरू ओतलाङ्गे ठाउँको खोजीमा छन्. सरकार बाढ़ी प्रभावितको खोज, उद्धार, राहत र पुनस्थापनामा केन्द्रित भएको छ. बाढ़ी प्रभावितहरूमा अझै त्रास कायम छ. परिवार र आफन्त अन्यलमा छन्. बाढ़ी जानको कारण तिब्बत क्षेत्रको हिमताल फुटेर भनिएको छ. जलवायु परिवर्तनको असर नेपालले भोग्नु परेको अध्ययनहरू सार्वजनिक हुँदै आएका छन्. नेपालले पनि जलवायु परिवर्तनको विषय अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएको छ. तर विश्व समुदायको ध्यान तानिएको छैन. अहिले उपयुक्त समय आएको छ. संयुक्त राष्ट्रसंघको 81 महासभामा भोटेकोशी बाढ़ीको वितण्डा उठाउँदा विश्व समुदायको ध्यान आकर्षित हुने विज्ञहरूले बताएका छन्. राष्ट्रसंघ महासभामा नेपालको तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने तय भएको छ, जहाँ भोटेकोशी बाढ़ीको उदाहरण दिँदै जलवायु परिवर्तनको असर नेपालले भोग्नु परेको तथ्य प्रस्तुत गर्न सकिनेछ. प्रधानमन्त्रीमा नियुक्त भएको 5 महिनामा बालेन्द्रको पहिलो विदेश भ्रमण पनि अमेरिकाबाट शुरू हुने भएको छ. प्रधानमन्त्री शाहको भ्रमण तालिका भोलि सार्वजनिक गर्ने तयारी परराष्ट्र मन्त्रालयले गरेको छ. प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा सम्बोधन गर्न अमेरिका जाने भएपछि नेपालबाट जाने टोलीको तयारी पनि शुरू गरिएको छ. प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय आन्तरिक तयारीमा जुटेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्री पौडेलले जानकारी दिनुभयो. उहाँका अनुसार प्रधानमन्त्रीको भ्रमण कार्यक्रम औपचारिक रूपमा घोषणा हुन बाँकी छ, तर उहाँ महासभामा सहभागी हुने निश्चित भएको उहाँले बताउनुभयो.
4: अब यस्तो हो नि त, प्राइम मिनिस्टरको भ्रमण भनेको कुरा त सबैजनाले थाहा पाउने गरी हामीले सार्वजनिक गरिहाल्छौँ नि. उपयुक्त समयमा सार्वजनिक नभएको अवस्था पनि भन्न मिलेन. यो उपयुक्त समयमा सार्वजनिक हुने हो कि. सम्माननीय ज्यूको भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले उपयुक्त समयमा विस्तृत विवरण सार्वजनिक गर्छ.
3: महासभामा प्रधानमन्त्री बालेन्द्रले असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका तय भइसकेको छ. परराष्ट्र स्रोतका अनुसार सम्बोधनको 1-2 दिन अघि जाने र सम्बोधन लगत्तै फर्कने गरी भ्रमण तालिका बनाइँदैछ. भ्रमणको मिति र सहभागीहरूको अन्तिम नामावलीबारे छलफल जारी रहेको मन्त्रालयले जनाएको छ. राष्ट्रसंघको 81 महासभामा शुरूमा परराष्ट्र मन्त्रीले नै नेतृत्व गर्ने तय भएको थियो, तर भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको बाढ़ीपछि प्रधानमन्त्री शाहले भ्रमणका लागि अग्रसरता देखाउनु भएको छ. महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको विपदबारे विश्व समुदायको ध्यानकर्षण गराउने अपेक्षा गरिएको छ. नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दावी सहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ. रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ी जस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै कांग्रेस सभापति थापाले न्यून हरितगृह ग्यास उत्सर्जनका बावजूद नेपालले भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानु पर्नेमा जोड़ दिनुभएको छ. नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्व मंचमा सशक्त ढंगले उठाउनु पर्ने थापाले बताउनु भएको छ.
5: एकदम तथ्य र प्रमाणका साथ जानुपर्छ हामीहरू कि भोटेपछिमा आएको बाढी यो आउने कुरा चाहिँ यो हामीहरू चाहिँ न्यून एकदमै हरित ग्यास उत्सर्जन हाम्रो असाध्य कम छ तर हामी मारमा परेको पीडामा परेको कुरा भन्दै भन्दै भन्दै आएका छौँ वर्षौँदेखि होइन तर यो यो यो पटकको यो विषयको सन्दर्भमा चाहिँ कहाँनिर हो कसरी हो किन हाम्रो क्लेम चाहिँ ठिक छ भन्ने कुराको सन्दर्भमा त्यो साइन्टिफिक स्टडीका साथ जानुपर्ने छ हामीले एउटा ठुलो र त्यसको आधारमा चाहिँ हामीले एउटा त हाम्रो आफूले पाउनुपर्ने यो लस एन्ड ड्यामेजको कुरा सधैँ छ तर सँगसँगै हामीले चाहिँ ग्रान्ड बेस्ड क्लाइमेट फाइनेन्सिङ जुन कुरा छ त्यसमा मजाले नेपालले लडी गर्नुपर्ने छ
3: कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर नपरी विज्ञहरू विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न पनि भन्नुभएको छ भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड सोमा मात्र सीमित नगर्न थापाले आग्रह गर्नुभएको छ
5: यति गजब मानिसहरू छन् म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु तपाईँ जानुभन्दा पहिला नेपालभित्र योभन्दा पहिलाको सरकारले के गरेका थिए भन्ने कुरा एकपल्ट आएर हेर्नुहोस् नेपालका संस्थाहरूले राम्रा कुराहरू नेपालका संस्थाहरू कुन कुन छन् यहाँ विश्वविद्यालय छ यहाँ यति धेरै अन्तर्राष्ट्रिय रिजनल संस्थाहरू छन् ती संस्थाहरूको अध्ययनलाई पनि एकपल्ट टेबलमा लिएर आउनुहोस् विज्ञहरू हुनुहुन्छ केवल आफ्नो सचिवालयको मान्छेमा मात्र भर्नु पर्नुहोस् मेरो तपाईँलाई आग्रह छ ती विज्ञहरू हुनुहुन्छ विज्ञहरूको कुरा सुन्नुहोस् तिनलाई बोलाउनुहोस् नेपालभन्दा बाहिरै छन् त्यहाँ अहिले भएको महासभालाई त्यसलाई प्रभावित गर्न सक्ने मानिसहरू कतिजना मैले भेटेको छु संयुक्त राज्य अमेरिकामै बस्छन् तिनलाई पनि एकपल्ट एक कलमा प्रधानमन्त्रीको एक कलमा उनीहरू नेपाललाई मद्दत गरेर नेपाल आउँछ रातारात आउँछ प्रधानमन्त्री जानुभन्दा पहिला यस्तो कि यो दुईटा तिनवटा बैठकबाट नेपालको प्रस्तुतिलाई गजब बनाउन सकिने ठाउँ छ यो तयारी गर्नुहोस् यो बेलामा चाहिँ यसरी गरियो भनेदेखि भने चाहिँ यो खालि हाम्रो एउटा ग्रान्ड सो मात्रै हुँदैन त्यसबाट हामीले एकदम ठोस उपलब्धि प्राप्त गर्ने अवस्था हुन्छ
3: नेपालले वर्षौंदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएको छ विगतका प्रधानमन्त्रीहरूले उठाएका हिमालदेखि महासागरसम्मका विषय र कोप 28 अघि सारिएका जलवायु न्यायका पहलहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबूत बनाउनु पर्ने आवश्यकता छ प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनले एउटा सकारात्मक गति सृजना गर्ने विश्वास गरिएको छ नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण
6: भोटेपछि बाढ़ी पीड़ितलाई वितरण गर्न ठिक पारिएका राहत सामग्रीमा गम्भीर लापरवाही फेला परेको छ विपद परेकाहरूलाई सहयोग स्वरूप पठाउन लागिएका चामल आटा भुजा चिप्स लगायत खाद्य सामग्री म्याद गुज्रेको र उपभोग गर्न अयोग्य अवस्थामा भेटिएका छन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डुको संयुक्त अनुगमन टोलीले काठमाण्डुका विभिन्न 5 भण्डारण तथा अनुगमन स्थलमा गरेको आकस्मिक निरीक्षणका क्रममा यस्तो तथ्य बाहिर आएको हो तथा गुणस्तर ऐन 2081 बमोजिम गरिएको उक्त अनुगमनले सरकारी निकायदेखि प्रहरी तालिम केन्द्रसम्मको भण्डारणमा म्याद सकिएका सामग्री फेला परेको छ रसुवा स्थित भोटेकोसीमा आएको भीषण बाढ़ीपछिको उद्धार 12 दिनमा पुगेको छ नेपाली सेनाका अनुसार रसुवागढ़ी जलविद्युत आयोजनामा खोजी तथा उद्धारको काम भइरहेको छ आयोजनाको प्रतिनिधि सहितको टोलीले पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी कार्य जारी रहेको बताएको छ 10 भदौमा भोटेकोसीमा आएको विनाशकारी बाढ़ीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको छ विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान रसुवा पुर्याइएको हो सरकारले विदेश स्थित नेपाली नियोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्याउनेका लागि छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ परराष्ट्र मन्त्रालयका अनुसार कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमा भन्दा बढ़ी हुने अवस्थाले झन्झट हुने देखिएकाले अन्य खाताहरू प्रयोग गर्न भनिएको हो विद्यमान नियम अनुसार आफ्ना विविध खाताहरू प्रयोग गर्न वा नयाँ खाता खोल्न निर्देशन दिइएको छ यी खाता मार्फत नेपाली डायस्पोरा विदेशी नागरिक स्थानीय संघ संस्था तथा सामुदायिक समूहहरूबाट राहत सहयोग रकम संकलन गरिनेछ परराष्ट्र मन्त्रालयको दैनिक प्रेस बुलेटिनमा उल्लेख गरिएको छ दक्षिण कोरियाले भोटेकोसी बाढ़ीपछिको पुननिर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री सो ह्युन बीच भएको भेटवार्तामा कोरियाले उक्त इच्छा व्यक्त गरेको हो भेटका क्रममा गत अगस्त 26 भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीमा भइरहेको खोज उद्धार र राहत कार्यका साथै बेपत्ता कोरियाली नागरिकहरूको खोजीका विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ उत्तरी गोर्खाको चुम नुब्री गाउँपालिका चार नामरुङ स्थित बुढ़ी गण्डकी र थेराङ खोलाको बाढ़ीले दुई पुल र दुई जलविद्युत आयोजना बगाएको छ। यसबाट चुम नुब्रीवासी समस्यामा परेका छन्। पैह्रोसहित आएको बाढ़ीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिनुभएको छ। थेराङ खोलाको बाढ़ीले नुमराङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढ़ीले बुढ़ी गण्डकीको बहाव बढ़न गई नामरुङभन्दा तल जंगलस्थित पुल पनि बगाएको सड़क विभागले धादिङको कृष्णभीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अगाडि सारेको छ। विभागका महानिर्देशक डाक्टर विजय जयसीले स्थलगत अनुगमनका क्रममा संचारकर्मीसँग कुरा गर्दै कृष्णभीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिनुभएको हो। महानिर्देशक डाक्टर जयसीका अनुसार हालैको वर्षा र बाढ़ीले कृष्णभीरको तल्लो भाग कटान गरेपछि पहिरोको समस्या पुनः देखिएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्व उपसभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालासँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। पूर्व उपसभापति खड्कासँग शनिबार र नेता डाक्टर कोइरालासँग आज भेट भएको एक नेताले जानकारी दिएका छन्। कंग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापाले दुवैजना नेतासँग छुट्टा छुट्टै छलफल गर्नुभएको हो। पाल्पामा यो आर्थिक वर्ष मात्रै 231 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष 83-84 साउन र भदौ महिनाको 20 गतेसम्ममा 231 जनामा संक्रमण पुष्टि भएको हो। यो तथ्याङ्क लुम्बिनी प्रदेशका जिल्ला मध्ये सबैभन्दा धेरै हो। यो आर्थिक वर्ष शुरू भएदेखिको परीक्षणको दर हेर्दा लुम्बिनी प्रदेशका 12 जिल्लामा सबैभन्दा धेरै पाल्पाबाट रिपोर्टिङ भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसूदन भट्टराईले जानकारी दिनुभयो। नुवाकोटको देवीघाट बजारको तादी नदीमाथि बेलीब्रिज जडान शुरू भएको छ। नेपाली सेनाले शनिबारदेखि जडान शुरू गरेको छ। रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते बुधबार बिहान भीषण बाढ़ीले नदीमा रहेको पुलको पक्की पुल बगाएको थियो। पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोड़िनेछन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ कृष्णवीर खण्डमा पहिरो गएर मुख्य सड़क अवरूद्ध भए पनि वैकल्पिक मार्ग हुँदै पछिल्लो तीन दिनमा काठमाण्ड उपत्यकामा झण्डै 88,000 थान खाना पकाउने एलपी ग्यास सिलिण्डर भित्रिएको तथ्याङ्क नेपाल आयल निगमले सार्वजनिक गरेको छ। निगमले सड़क अवरूद्ध हुँदा ग्यास आपूर्तिमा पर्न सक्ने प्रभाव मध्यनजर गर्दै तराईका उद्योगहरूबाट रिफिल गराएर उक्त परिमाणमा ग्यास भित्राएको निगमले जनाएको छ। मधेसी समुदाय लक्षित अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ बाक्सिलाका 35 वर्षीय विशाल गुरूङ छन्। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो। उनी विरूद्ध सार्वजनिक शान्तिमा खलल पुर्याउन नहुने कसुरमा अनुसन्धान अगाडि बढ़ाइएको छ। पश्चिमी इरानमा शनिबार भएको सड़क दुर्घटनापछि इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा मृत्यु हुनेको संख्या 12 पुगेको छ। घटनामा 7 जना घाइते भएको सरकारी समाचार संस्थाले जनाएको छ। कुर्देस्तान प्रान्तको सनन्दाज काउन्टी र हमेदान प्रान्तको हमेदान काउन्टीलाई जोड्ने अन्तर्प्रान्तीय सड़कमा उक्त दुर्घटना भएको हो। र लगातार तेस्रो जीत निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटाएको हो। नेपालका लागि गुलशन झाले अभिजित 44 तथा रोहित पौडेलले अभिजित 24 रन बनाएका थिए।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
9: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
10: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
9: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
10: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
11: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
12: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
9: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
13: टेवासम्म तितर भितर भएको छ भने पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइराला सभापति गगन थापासँग नजिकिएका छन्। अर्कोतर्फ पार्टीभित्र सहमतिको प्रयास जारी राख्दै एउटा अधिवेशन केही दिन धकेल्ने गगनको तयारी शुरू भएको छ। विशेष गरी देउवा समूहका खम्बा मानिने पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइराला गगन थापासँग नजिकिनुको पछाडि पार्टी विभाजन रोक्ने दृढ निश्चय र भित्री मध्यस्थताले काम गरेको छ। चुनदेवी बैठकले आधिकारिकता नपाए नयाँ पार्टी नै गठन गरेर जानेसम्मको तयारी गरेपछि देउवा समूहभित्र तीव्र असन्तोष बढ़ेको थियो। रूख र चारतारी झण्डा छाडेर पार्टी विभाजन गर्न नहुने निष्कर्ष निकाल्दै खड्का र कोइराला संस्थापन पक्षसँगको वार्तामा जोड़िएका हुन्। विवाद समाधानकै कड़ी स्वरूप शनिबार साँझ सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का बीच वान टू वान निर्णायक भेटवार्ता समेत भएको छ। वार्तामा खड्काले 15 महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएकालाई अध्यावधिक नगरेको न्यूमा भाग लिनबाट वञ्चित गर्न नहुने अडान राखेका छन्। साथै 14 महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सदस्यलाई पनि विशेष महाधिवेशनमा समेट्नुपर्ने उनको माग रहेको छ। सभापति थापा खड्काका यी मागहरू पूरा गर्न सहमत भएपछि द्विपक्षीय सहमति हुने सम्भावना बलियो बनेको छ। आजै सभापति थापा र डाक्टर शेखर कोइराला बीच भेटवार्ता हुँदैछ, जसमा कोइरालाले पार्टी एकताका लागि थप प्रस्तावहरू राख्नेछन्। उनीहरूलाई गगन थापासँग नजिक ल्याउन पूर्व सहमहामन्त्री द्वय जीवन परियार, बद्री पाण्डे र डाक्टर गोविन्द्र पोखरेल लगायतका नेताले मुख्य भूमिका खेलेका छन्। कोइराला निकट नेता भए पनि गगनले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेर रणनीतिक रूपमा संवादको ढोका खोलेका थिए। देउवा समूहको चुनदेवी स्थित सम्पर्क कार्यालय जानै छाडेका पूर्णबहादुर खड्काले आफ्नै निवासमा 2 दर्जन भन्दा बढ़ी नेताहरू राखेर छलफल गरी अब चुनदेवी बैठकमा नजाने स्पष्ट निर्णय नै गरिसकेका छन्। अदालतले महाधिवेशन रोक्न अस्वीकार गर्दै निस्सा मात्रै दिएकाले अदालती प्रक्रिया लम्बिने बुझेर खड्का पक्ष विभाजन होइन सहमतिमा जानुपर्ने निष्कर्षमा पुगेका हुन्। सोही बैठकमा सहभागी रामहरि खतिवड़ा र संजय गौतमले आफूहरू रूख र चारतारे झण्डा जहाँ हुन्छ त्यही उभिने भन्दै एकताकै महाधिवेशनमा जोड़ दिएका छन् भने सहमतिको यो वातावरण बनाउन सहमहामन्त्री योगेन्द्र चौधरीले पार्टी एकताका लागि आफूहरू लचक हुन तयार रहेको बताएका छन्। यता संस्थापन पक्षले ओडा अधिवेशनको मिति एक साता पछाडि सार्ने तयारी गरेको छ। मंगिरभित्र पार्टीको कानूनी वैधानिकता सकिने भएकाले गगन थापा र महामन्त्री प्रदीप पौडेल नेतृत्वको संस्थापन पक्षले असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्ने तयारी कसेको छ, जसको तयारी पूरा भएको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले बताइसकेका छन्। देउवा समूहले यो महाधिवेशन रोक्न हर सम्भव प्रयास गरे पनि अदालतले स्टे अर्डर दिएन भने 7 लाख आम कार्यकर्ताले संस्थापनकै मूल झण्डामुनि क्रियाशील सदस्यता नवीकरण गरिदिएपछि देउवा पक्ष विलक बन्धनमा परेको छ। यता देउवा समूहका मुख्य नेता डाक्टर प्रकाश शरण महतले भने सभापति गगन थापामाथि नै एकता नचाहेको आरोप लगाउँदै छुट्टै महाधिवेशन गर्ने जिकिर गरिरहेका छन्। तर देउवा समूहकै नयन सिंह महर र रंजित कर्ण लगायतका नेताले भने तेस्रो धार निर्माण गरेर गगनसँग हात मिलाइसकेका छन्। यसरी विभिन्न मागहरू पूरा गर्न सहमति जुटेपछि द्विपक्षीय सहमति हुने सम्भावना समेत बलियो हुँदै गएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफले।
0: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आइएमई ब्याङ्क, सबैका लागि ब्याङ्क, डिस्ट होम इन्टरनेट,
2: रसुवा, नुवाकोट, धादिङ लगायत पश्चिम नवलपरासीसम्म हामीले स्पेसल टिमहरू गठन गरेर यो सब पहिचान खोज उद्धार राहतको लागि प्रहरी परिचालन गरेको अवस्थाहरू हो। अहिले पनि अब रसुवाको टिमुरे, च्याप्रुबेसी, रसुवागढी, यत्रावती लगायतको ठाउँहरू, त्यसै गरी नुवाकोटको पनि यता ढुङ्गे, त्यसै गरी त्रिशुली र यता चुलीहरू अझै पनि खोज उद्धारको कामहरू निरन्तर गरिरहेको छ। र खोला छेउमा पनि आज मात्रै हामीले सबै यो जुन भोटेकोशी र त्रिशुली खोलाको छेउछाउमा समुदाय प्रहरी साझेदारी अन्तर्गत स्थानीय तहहरूसँग, त्यहाँको संघ संस्थाहरूसँग, त्यहाँको नागरिकहरूसँग समन्वय गरेर, अन्य सुरक्षा निकायहरूसँग समन्वय गरेर नेपाल प्रहरीले व्यापक खोज अपरेसन शुरू गर्ने भन्ने निर्देशन भएको छ संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यूबाट। त्यो अनुसारको काम गरिरहेको अवस्थाहरू छ। जीवित उद्धार तथा जो शवहरूको खोजको विषयहरूमा निरन्तर चलिरहेछ।
1: भनेको सब भेटिने क्रम चाहिँ आज पनि जारी छ, त्यसो भए
2: सब भेटिने क्रमहरू जारी छ, सब तथा आंशिक अङ्गहरू भेटिने छ। खास गरी खोलामा पानी बाढी आएपछि फेरि त्यो गाडिएको शवहरू निस्किने, गाडिएको शवहरू बाहिर देखा पर्ने अवस्थाहरू हुन्छ। त्यो अनुसारको निरन्तर रूपमा खोज तलासहरू भइरहेको र फेला परेका शवहरूको फोटोग्राफी, भिडियोग्राफी, कानूनी प्रक्रिया, मुचुलका लेखन, त्यसै गरी अब अहिले त अब औठा छापमा त समस्या भयो किनभने डिकम्पोज भइसकेको छ धेरै बढीहरू, र त्यसको चाहिँ डिएनए प्रोफाइलिङसम्मको कामहरू विशेषज्ञद्वारा लिने कामहरू निरन्तर छ, र सबलाई ट्यागिङ गर्ने, नम्बरिङ दिने र सब व्यवस्थापन गर्ने कामहरू चलिरहेछ।
1: अहिलेसम्म बेपत्ताहरूको यकिन तथ्याङ्क यहाँहरूसँग आइसकेको छ कि छैन?
2: अब यस्तो छ, बेपत्ताहरूको हकमा अब हामीले सम्बन्धित उहाँहरूको आफन्तहरूलाई, आफन्त संघ संस्था, विभिन्न ट्राभल लगायतहरूबाट हामीले संकलन गरेको अवस्थाहरू छ। हामीसँग एउटा डेस्क स्थापना गरेका छौँ हामीले, त्यो 10 गतेदेखि नै केन्द्र भन्छौँ त्यसलाई हामी, त्यो चाहिँ खास गरी नेपाल प्रहरी विपद उद्धार सूचना समन्वय व्यवस्थापन केन्द्र छ। त्यो केन्द्रमा प्रहरी नायब महानिरीक्षक डीआईजी साहबले नेतृत्व गर्नुहुन्छ त्यो केन्द्रको, र त्यसले 24 घण्टा चाहिँ विवरण संकलन गर्ने, सबको विवरणदेखि लिएर सब व्यवस्थापनको काम, खोज उद्धारको काम, राहतको काम, त्यसै गरी आवश्यक समन्वय गर्ने कामहरू गरिरहेको अवस्थाहरू छ। र अहिले पनि सबहरूको प्रोफाइलिङ स्याम्पल उठाइएको छ, र जुन आफन्तहरूले ब्लड स्याम्पल दिनुभएको अवस्थाहरू छ त्यसको चाहिँ अहिले प्रोफाइलिङ, डीएनए प्रोफाइलिङको कामहरू शुरू भएको अवस्थाहरू छ। यो नेपाल प्रहरीको राष्ट्रिय, नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो डीएनए को कामहरू निरन्तर शुरू छ। करिब 4,000+ बेपत्ता भएको विवरण हामीले प्राप्त गरेको छौँ।
1: फेला परेका शवहरू जुन पहिचान भएका छैनन् तिनीहरूलाई कसरी व्यवस्थापन गरिएको छ?
2: करिब 1341 शव जो आंशिक अङ्गहरू समेत गरेर अहिलेसम्म संकलन भएको अवस्थामा 98 शव चाहिँ आफन्तहरूले पहिचान गरेर बुझेर लानुभएको छ, अशोक शव हस्तान्तरण गरिसकेको अवस्थाहरू छ भने अन्य शवको हकमा शव डिकम्पोज भए हुँदै गएको अवस्था र पहिचान गर्न कठिनाई भएको अवस्था, आंशिक अङ्ग मात्रै भेटिएको अवस्थाले गर्दा ती शवहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको कानून अनुसार सुरक्षित शवहरूले संरक्षित गरेर जमिन मुनि राखिएको अवस्थाहरू छ। र त्यो शवहरू जमिन मुनि राख्दाखेरि त्यसको पहिचान भोलि डीएनए प्रोफाइलबाट खुल्दाको अवस्थामा सहज रूपमा हुन सक्ने गरी नेपाल प्रहरीले विशेषज्ञ डाक्टरहरूको सहयोगमा व्यवस्थित तवरले गरेको अवस्थाहरू छ। सबै शवहरूको नम्बरिङ गरेको अवस्थाहरू छ र सबै शवहरूको डीएनए प्रोफाइलिङहरू निकालिसकेको अवस्थाहरू छ। त्यसले गर्दाखेरि ती शवहरूलाई काँडे तार लगाएर सुरक्षित तवरले पानी र कुनै किसिमको अन्य कुराहरूले असर नगर्ने गरी ती जमिन मुनि ती अन्तर्राष्ट्रिय अभ्यास समेत यस्तो विपदको समयमा गरिएको आधारमा नेपाल सरकारको निर्देशन अनुसार नेपाल प्रहरीले यसलाई व्यवस्थापन गरेको छ। छ।
1: बाढ़ी प्रभावित क्षेत्र में उद्धार खोज राहत वितरण सब व्यवस्थापन लगायत का काम यहाँ यहाँ खटिरहनु भएको छ। यहाँहरूलाई स्रोत साधन को कमी भएको महसुस यहाँहरूले गर्नुभएको छ कि छैन?
2: स्रोत साधन निश्चय नै जुन हिसाबको एडभान्स स्रोत साधन हुनुपर्ने हो, जुन दलदले हिलोमा सजिलैसँग जान सकिने, तुरन्त त्यहाँ चाहिँ पहुँच पुर्याउन सकिने, रातहरू सजिलै चाहिँ 100 केजीसम्म बोक्ने ड्रोनहरूको व्यवस्थापनबाट पुर्याउन सकिने, त्यसै गरी डीएनए प्रोफाइलिङमा आवश्यक सामग्रीहरू तुरन्तै उपलब्ध गराउने, सहज रूपमा उपलब्ध गराउने कुराहरूमा हामीले च्यालेन्ज फिल गर्यौं। तर नेपाल सरकार तालुक गृह मन्त्रालयसँगको समन्वयमा चाहिँ सपोर्टमा निर्देशनमा र सहजीकरणमा हामीले केही सामग्रीहरू प्राप्त पनि गरेका छौँ र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकजीको सक्रियतामा र चाहिँ विभिन्न संघ संस्थाहरूसँग समन्वय गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय सपोर्टमा यही साधनहरूको व्यवस्थापन गरेर हामी निरन्तर रूपमा यो खोज उद्धार राहत र यो अन्य आवश्यक जिम्मेवारी जुन नेपाल प्रहरीको जिम्मेवारीमा छ त्यो कुराहरूमा निरन्तर लागेको अवस्थाहरू छ। हिजो मात्रै हामीले जीवित एकजना महिलाको बित्रावती विदुर 10 सकुशल एउटा उद्धार गर्न सफल भएका छौँ र त्यसरी अब आज पनि सामान सुन बहुमूल्य सुन फेला पारेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको कुराहरू छ। यसमा चोरीका घटनाहरू, त्यसै गरी दुर्व्यवहारका घटनाहरू, महिला बालबालिका जो गर्भवती वृद्ध वृद्धा अथवा ज्येष्ठ नागरिकहरू जुन अब एकल महिलाहरू र टुरा बाल बच्चाहरू जुन हिसाबले उद्धार केन्द्रहरूमा अस्थायी रूपमा राखिएको केन्द्र जुन छ त्यहाँ आश्रय केन्द्रमा भएकोलाई बडो संवेदनशीलताको आधारमा हामीले कानून बमोजिम उहाँहरूको अधिकारको संरक्षण गर्दै नेपाल प्रहरीले महिला प्रहरी कर्मचारीहरू हटाएर सादा पुस्ताकमा समेत प्रहरी परिचालन गरेर उहाँहरूको गोपनीयताको अधिकारका संरक्षणको कामहरू गरिरहेको अवस्थाहरू छ। त्यसको लागि हामीले सार्वजनिक सूचनाहरू पनि जारी गरेको अवस्थाहरू छ भने सम्बन्धित त्यस्ता केन्द्रहरूमा उद्धार केन्द्रहरूमा चाहिँ अस्थायी आश्रय केन्द्रहरूमा विशेष संवेदनशील भएर काम गरिरहेको अवस्थाहरू छ र यसमा कसैले यो विपदको फाइदा उठाएर ललाई फुकाई अपराधिक क्रियाकलापहरू गर्न नसकोस्, त्यसपछि नानी बाबुहरूलाई उचित संरक्षण होस् र दीर्घकालीन रूपमा भोलि उहाँहरूको व्यवस्थापन गर्न सकियोस् भनेर संगठन प्रमुख प्रवीण महानिरीक्षकज्यू लगायत सबै वरिष्ठ अधिकृतहरू र नेपाल प्रहरी संगठनले यसलाई चाहिँ दीर्घकालीन व्यवस्थापनको सन्दर्भमा पनि पहल गरिरहेको छ। तालुक गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायत अन्य मन्त्रालयहरूसँग समन्वय गरेर काम गरिरहेको अवस्थाहरू छ।
0: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आयनी बैंक सबैका लागि बैंक दिस होम इंटरनेट।

0: अन्य मन्त्रालयहरूसँग समन्वय गरेर काम गरिरहेको अवस्थाहरू छ।
1: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल

0: gentlemen, may I have your attention, please? 3, 2, 1.
1: It is 9.6 Christian Law Station Radio.
2: Buddha Awaz.
3: होइन कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंज नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि।
7: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9847072790।
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
8: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुटो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
8: सम्पर्क नम्बर 0175349050, 0175359005 र मोबाइल 9857078010।

0: प्रकार को रसायन केमिकल नमें चाहिए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: जंगलमा
2: घाँस काट्न आएका थियौ मेरो साथीलाई सर्पले टोक्यो के गर्ने होला छिट्टै उपचार केन्द्र पुर्याउनुको आयो हुन्थ्यो के गर्ने
1: होला एम्बुलेन्स र सारपाङले मोटर नै खोजेर कुरेर बस्नु हुँदैन यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ फोन गरिहाले सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है
2: हुन्छ
1: हेलो मुकेश तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनी सर्पले टोकेर इमर्जेन्सी पर्यो तुरन्तै उपचार केन्द्रमा लानु पर्यो राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी मुकेश झट्टै हो सबै काम छाडेर सुन्नुहोस् भाइ सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षा

0: हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बिचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाइ, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो र
6: बिरामी भएर बस्न खाना छैन,
5: हस्पिटल भेटिने होइन।
7: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
8: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
7: 24 घण्टा सेवा उपलब्ध छ।
8: नभुल्नु होला, विशेषज्ञ टिकट।
7: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
9: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
10: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
9: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.kcfm.org बारगंगा म्युनिसिपालिटी गभर्नमेन्ट.एनपी बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
10: वार्षिक साधारण सभा सम्बन्धी सूचना। एसएससीडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण। मिति 2083 भदौ 14 गते आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पंजाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
2: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
3: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
4: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
3: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
4: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
1: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97667386341।
3: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
1: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
4: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाली पसल, बारगंगा 2 पिपरा कपिलवस्तु।
5: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
4: जय सुब्बा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 98570056249 र 98075718346।
6: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
7: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
6: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
7: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
8: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहावा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
6: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहावा रोड कृषि विकास बैंकको अगाडि।
9: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079085826 र 98472790।
10: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरे छ र, बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
11: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलिया रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
12: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाछेगर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
11: 24 घण्टा सेवा उपलब्ध छ।
12: नभुल्नु होला
11: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 0765502000।
4: खुसीको खबर, विगत 4 दशकदेखि हुटोलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
13: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै।
4: बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083-5/31 भित्र बाढगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
14: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
15: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउमाग सम्बन्धी निवेदन मात्र।
14: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
4: विस्तृत जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
16: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
17: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
18: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
19: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
17: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक श्रीराज कणे।
20: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
21: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
20: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
21: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
20: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
21: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
20: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
21: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
20: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
21: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
20: फिजियोथेरापी विशेषज्ञ सेवा,
21: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
20: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071531641 र 535641।
22: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
22: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त, बारगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
22: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
23: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बारगंगा अटो ट्रेडर, बारगंगा एक बैरिया कपिल वस्तु।
24: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बारगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
23: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857131569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078403।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
5: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
4: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
1: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
4: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 9857055138।
4: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्।

यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz सँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुशी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसारापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 5 बज्यो।
2: चिन्ता र तनावबाट मुक्त सजग सक्रिय र सफल जीवनको लागि महामानव बुद्धले बुद्धत्व प्राप्तिका 45 वर्षावास समयमा दिनुभएका सन्देश ग्रहण गर्न आवश्यक छ भन्ने मूल सन्देश सहित सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz प्रत्येक सोमबार बिहान 5 बजेदेखि प्रसारण गरिँदैछ। कार्यक्रम बौद्ध जीवन, कार्यक्रम संचालक चतुर्भुज पाण्डेको साथमा सुन्न नभुल्नुहोला।

सामुदायिक रेडियो बुद्ध आवाजबाट प्रत्येक सोमबार बिहान 5 बजे प्रस्तुत गरिने कार्यक्रम बौद्ध जीवनमा म चतुर्भुज पाण्डे र प्राविधिक मित्र अनिस चौधरीको हार्दिक अभिवादन। आज 2083 साल भाद्र 22 गते सोमबार, 2026 सेप्टेम्बर 7 भाद्र कृष्ण एकादशी निजामती सेवा दिवस। आजको यस दिवसको सन्दर्भमा हामी सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। सबैको सुख शान्ति उन्नति र समृद्धिको कामना गर्दछौं। यस हप्ताका महत्वपूर्ण दिवसहरूमा भाद्र 23 गते मंगलबार जेनजी शहीद दिवस, अन्तर्राष्ट्रिय साक्षरता दिवस, विश्व फिजियोथेरापी दिवस, भाद्र 25 गते बिहीबार विश्व आत्महत्या रोकथाम दिवस, भाद्र 26 गते कुशी औंसी, मोतीराम भट्ट जन्म जयन्ती, बुवाको मुख हेर्ने दिन, भाद्र 27 गते गुला पर्व समाप्ति प्राथमिक उपचार दिवस रहेका छन्। भाद्र 28 गते तीजको दर खाने दिन रहेको छ। यी सबै दिवसहरूको सन्दर्भमा हामी सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सबैको सुख शान्ति उन्नति र समृद्धिको कामना गर्दछौ। यी पर्वहरू मध्ये गुला पर्व बौद्ध शिक्षासित विशेष सम्बन्धित पर्व हो। गुला पर्व भनेको नेपाल सम्वतको 9 महिनामा मनाइने पर्व हो। नेपाल सम्वतको 9 महिनालाई गुला भनिन्छ। यो महिना अत्यन्त पवित्र मानिन्छ। यस महिनामा स्वयम्भूको पूजा गरिन्छ, स्तूपको पूजा गरिन्छ। गुला पर्वको समाप्तिमा स्वयम्भूमा विशेष पूजा गर्ने परम्परा छ। यही जानकारी सितै अब आऊ आजको मूल विषयमा छलफल गरौं। गएको हप्ता हामीले चित्तानुपस्थेनाको बारेमा छलफल गर्यौं। चित्तानुपस्थेनाको बारेमा छलफल गर्दा हामीले बतायौं राग चित्त उत्पन्न हुँदा राग चित्त उत्पन्न भयो भन्ने कुरा जान्दछन्, द्वेष चित्त उत्पन्न हुँदा द्वेष चित्त उत्पन्न भयो भन्ने कुरा जान्दछन्, यसै गरेर राग चित्त द्वेष चित्त मोह चित्त अभिमान चित्त संक्षिप्त चित्त असंक्षिप्त चित्त व्यापक चित्त महगत चित्त अमहगत चित्त आदि चित्तहरू जस्ताको तस्तै जान्दछन्, प्रज्ञापूर्वक जान्दछन् भन्ने विषयमा छलफल गरियो। आज हामी धर्मानुपस्थेनाको बारेमा छलफल गर्दछौ। धर्मानुपस्थेना भनेको मनको स्वभाव र मनको स्रोत, मन चित्तमा कहाँबाट यो कुरा आयो र यसको स्वभाव के छ भन्ने कुरा हामीले आज धर्मानुपस्थेनामा अध्ययन गर्दछौ। धर्मानुपस्थेना अन्तर्गत 5 निवरण, 5 स्कन्ध, 12 आयतन, 7 बोधि अंग र 4 आर्य सत्यको बोध हुन्छ। यसरी धर्मानुपस्थेना अत्यन्त महत्वपूर्ण छ, किनभने भगवानले पत्ता लगाउनु भएको 4 आर्य सत्यको बोध यसैद्वारा हुन्छ। तर यसका साथमा हामीले बुझ्न पर्ने कुरा के छ भने भगवानले भन्नुभएको छ वेदनामो शरणा सबे धम्मा, सबै धर्महरू वेदनामै गएर समाहित हुन्छन्। त्यसो भएको हुनाले यो आर्य सत्यको बोध पनि हामीले वेदनाको साथमा संवेदनाको साथमा शरीरमा भएका अनुभूतिको साथमा गर्नु पर्दछ।

यदि अनुभूतिको साथमा हामीले यी आर्य सत्यको बोध गर्न सकेनौ भने हाम्रो यो बुझाइ पनि मनोगत हुन सक्छ। त्यसो भएको हुनाले हामीले यसलाई वेदनाको साथमा बुझ्नुपर्छ। पञ्च निवारणको सन्दर्भमा भगवानले के भयो भन्नुभयो भन्ने सन्दर्भमा हामी सबैभन्दा पहिले काम छन्दको बारेमा चर्चा गर्छौ। पञ्च निवारण अन्तर्गत पाँचवटा कुरा पर्दछन्। पञ्च निवारण अन्तर्गत पाँचवटा कुरा के पर्दछन्? एउटा कुरा पर्दछ काम छन्द, दोस्रो हो व्यापाद, तेस्रो हो उद्दुच्च कुकुच्च, चौथो हो थिनविद्ध, पाँचौ हो विचिकित्सा। काम छन्द भनेको मनमा जुन काम छन्द उत्पन्न हुन्छ, वासना उत्पन्न हुन्छ, इन्द्रियको प्रिय वस्तु, इन्द्रियलाई प्रिय लागेको वस्तुको इच्छा गर्नु, त्यसलाई प्राप्तिको इच्छा गर्नु, यो हो काम छन्द। इन्द्रियलाई प्रिय लागेको वस्तुको इच्छा गर्नु हो काम छन्द। यसै गरेर व्यापार भनेको के हो? इन्द्रियलाई प्रिय नलागेको कुरा हटाउन खोज्नु हो व्यापार। उद्दुच्च कुकुच्च भनेको के हो? जुन स्पर्श हुन्छ, जुन चिन्तन उत्पन्न हुन्छ, त्यो चिन्तन प्रति मान्छे व्याकुल हुन्छ। उसो गरे होला कि उसो गरे होला कि भन्ने कुरा हुन्छ मनमा। या त विगतको कुरा उठ्छ या त भविष्यको कुरा उठ्छ। विगतको कुरा उठ्छ पछुतो मान्छ, भविष्यको कुरा गर्छ कल्पनामा डुब्छ। यसलाई भनिन्छ उद्दुच्च कुकुच्च। थिनमिद्ध भनेको के हो? थिनमिद्ध भनेको आलस्यता। आलस्यता भनेको के हो? उङ आउँछ, निद्रा लाग्छ साधना गर्दाखेरि र सजगता हुँदैन। सजगताको नियम कस्तो छ भने कम्मर झुकायौं, शिर झुकायौं, गर्दन झुकायौं भने सजगता गुम हुन्छ, त्यहाँ सजगता रहँदैन। सजगताको निम्ति शरीरको जुन कम्मर हो त्यो सिधा हुनुपर्छ, त्यो गर्दन पनि सिधा हुनुपर्छ। सिधा गर्दन, सिधा कम्मर, हाम्रो बसाई पनि सुखद हुनुपर्छ। शरीरमा यस्तो किसिमको कुनै रोग अथवा व्यथा अथवा समस्या हुनु हुँदैन जसको कारणले गर्दाखेरि संवेदना अथवा वेदना, संस्कारबाट उत्पन्न भएको जुन वेदना हो, प्रिय वा अप्रिय वेदना हो, दुखद वा सुखद वेदना हो, वा दुखद सुखद वा असुखद अदुखद वेदना हो, यो वेदनालाई अनुभूति गर्नमा बाधा उत्पन्न गर्ने खालको समस्या शरीरमा हुनु हुँदैन। यस्तो खालको समस्या नभएको अवस्थामा हामीले त्यसलाई देख्न सक्छौ, यो थिनमिद्ध। हाम्रो शरीर सिधा हुनुपर्छ। कसैले भन्छन् मलाई त बहु ध्यान लागेको छ, तर उसको शरीर हेर्दाखेरि शरीरमा उसलाई थकाइ लागेको जस्तो महसुस हुन्छ, ऊ झुकेको छ, कम्मर झुकाएको छ भने गुरुले के बुझ्नुपर्छ? यसलाई थिनमिद्ध लागिरहेको छ। अनि व्यक्ति मलिन हुन्छ, साधना गर्दाखेरि मलिन हुन्छ, उसमा प्रसन्नता हुँदैन। यदि उसमा प्रसन्नता छैन भने उसले अनित्यता बोध गर्न सहज महसुस गरिरहेको छैन भन्ने कुरा बुझ्नुपर्छ। अनित्यता बोध गरिरहँदा र त्यो अनित्यताको भङ्गानु पश्चनामा पनि तटस्थ रहिरहँदा मात्रै आर्य सत्यको बोध हुने हो। यदि भङ्गानु पश्चना हुँदा, भङ्गानु पश्चनाको अनुभव वेदनानु पश्चनामा हुन्छ, वेदनानु पश्चना गर्दा सम्पूर्ण शरीर भङ्ग भएको अनुभूति हुन्छ। भङ्ग भनेको के हो? सम्पूर्ण शरीरमा एकसाथ उदय व्यय भइरहेको छ, उदय व्यय, उदय व्यय भइरहेको छ, त्यसलाई भनिन्छ भङ्गानु पश्चना। यदि भङ्गानु पश्चना हुँदाखेरि उसले भङ्गानु पश्चना भएको थाहा पायो भने, यसमा तटस्थ रह्यो भने मात्रै उसले आर्य सत्यको बोध गर्न सक्छ। अनि अर्को रहेको छ विचिकित्सा। विचिकित्सा भनेको के हो? विचिकित्सा भनेको शंका हो। शंका भनेको के हो? शंका भनेको भगवानले भन्नुभएको छ।
अत्ताही अत्तनो नातो कोही नाथो परोसिया मनै मेरो मालिक हुँ अरु कोही मेरो मालिक हुन सक्छ र भनेर अरु कसैले मुक्ति गर्दिन्छ कि मैले त एक्लै सक्दिन कि भनेर आफू प्रति नै यदि श्रद्धा छैन आफू प्रति नै शंका छ भने त्यो एउटा शंका हो। अर्को शंका हो भगवानले भन्नुभएको छ अत्त दीपो भव दीप भनेको द्वीप हो। यहाँ भगवानले के को उदाहरण दिनुभएको छ एउटा समुद्र छ समुद्रको बीचमा एउटा टापु छ समुद्रको बीचमा भएको त्यो टापु समुद्रको पानीबाट अप्रभावित छ ओबानो छ भिरेको छैन। ठिक त्यस्तै व्यक्ति यो संसारको काम वासनाको संसार दुःख संसार जन्म मरणको भव संसारमा बसेको छ यो दुःख संसार यो भव संसारमा बसेर पनि यो दुःख संसार भव संसारबाट ऊ अलग भएर बसेको छ यसमा ऊ संलग्न छैन दुःख संसारमा संलग्न छैन त्यही बस्छ यहाँ संलग्न छैन यसलाई भनिन्छ संगमा असंग हुनु। यो अभ्यासमा व्यक्ति रहेको छ भगवानले यसरी रहन भन्नुभएको छ उसले म त यी परिवार बिना त बस्न सक्दिन कि यो ऊ नभइकन त बस्न सक्दिन कि उसले के भन्छ भनेको छ अरूलाई खुसी गराउनमै ऊ व्यस्त छ उसले आफू प्रति नै विश्वास गर्न सकेको छैन यिनीहरू बिना त म रहन सक्दिन कि भन्ने उसलाई लागिरहेको छ भने यहाँ पनि उसले दुःखलाई हटाउन सक्दैन काम छन्दलाई हटाउन सक्दैन यहाँ पनि उसले भङ्गानुपस्यनामा तटस्थताको बोध गर्न सक्दैन। अनि भगवानले फेरि भन्नुभएको छ तका गुणहरू स्मरण गर्न धर्मका गुणहरू स्मरण गर्न संघका गुणहरू स्मरण गर्न उसलाई बुद्ध प्रति नै शंका छ। बुद्ध प्रति शंका भनेको के हो ज्ञान प्रतिको शंका। बुद्धले जुन मार्गदर्शन गर्नुभएको छ यो मार्गदर्शन प्रति नै शंका छ उसलाई भने यस्तो शंकामा पनि उसले दुःखबाट मुक्ति पाउन सक्दैन काम छन्दलाई प्रहार गर्न सक्दैन हटाउन सक्दैन। धर्म प्रतिको शंका धर्म भनेको के हो दुःख मुक्तिको नियम बुद्ध बन्ने नियम अर्हत बन्ने नियम मुक्ति प्राप्त गर्ने नियम दुःखलाई कम गर्ने नियम यो जुन नियम हो यो जुन विधि प्रक्रिया हो यस प्रति नै शंका। यो माध्यमबाट त मैले खै के गर्छु कुन्नी हुन्छ कि हुन्न कि भन्ने शंका संघ प्रतिको शंका। संघ प्रतिको शंका भनेको के हो संघ भनेको त्यो व्यक्ति हो जो बुद्ध धर्म र संघको शरणमा गएको छ र यसको अभ्यासमा लागेको छ त्यस्तो व्यक्ति प्रति पनि शंका। यी व्यक्तिहरूले पनि खै कुन्नी यिनीहरूले खै के मुक्तिको बाटोमा समाते होलान् के गरे होलान् भन्नु यिनीहरू प्रति पनि शंका उत्पन्न भएको छ। यसरी आफू प्रति नै शंका बुद्ध धर्म र संघ प्रतिको शंकालाई यहाँ शंका भनिएको छ। बद्रयान परम्परामा एउटा अर्को शंका छ गुरु प्रतिको शंका। जुन गुरुले विपस्यना सिकाइरहेका छन् बद्रयान परम्परा महायान परम्परामा महाविपस्यना भनिन्छ यो सिकाइरहेका छन् ती गुरु प्रति नै शंका खै यिनले के सिकाउलान् र यिनले सिकाएको बाटोबाट के होला र यिनले आफै मुक्ति के पाएका होलान् र भनेर आफ्नै गुरु प्रतिको शंका बद्रयानमा यसलाई पनि अवरोध मानिएको छ। त्यसो भएको हुनाले थेरवादी परम्परा विवेकवादी परम्परामा त्रिशरणको अभ्यास गरिन्छ बुद्धको शरण धर्मको शरण र संघको शरण तर बद्रयान परम्परामा चारवटा शरण ग्रहण गरिन्छ बुद्धको शरण धर्मको शरण संघको शरण र गुरुको शरण। यसरी अभ्यास गरिन्छ यसरी पनि अविश्वास गर्नु शंका गर्नु यो हो शंका। यसरी यो शंकाको कुरा उठेको छ अब हामी यी पाँचवटा निवारणहरू भए निवारण भनेको के हो बन्धन बाधा
अगाडि बढ्न नदिने यिनै कुराहरू हुन्। हामीले खुटाल्न पर्ने कुरा यही हो। यी पाँचवटा कुराहरू मध्येको सबैभन्दा जटिल र सबैभन्दा अप्ठ्यारो कुरा के हो त? हामीले सबै कुरा उत्तिकै महत्वका छन्, एउटा अर्कोबाट प्रभावित हुन्छ। कामछन्दबाट व्यापार प्रभावित हुन्छ, कामछन्दबाट उद्दुच्च कुकुच्च प्रभावित हुन्छ, कामछन्दबाट थिनमिद्ध प्रभावित हुन्छ, त्यही कामछन्दबाट शंका उत्पन्न हुन्छ। एउटाले अर्कोलाई प्रभावित गर्दै लिएर जान्छ। व्यापारले पनि कामछन्दलाई प्रभावित गरेको हुन्छ, व्यापारले पनि थिनमिद्ध उत्पन्न गर्छ, व्यापारले पनि उद्दुच्च कुकुच्च उत्पन्न गर्छ। उद्दुच्च कुकुच्च मनमा उत्पन्न भइसकेपछि कामछन्दलाई प्रेरणा दिन्छ, व्यापारलाई प्रेरणा दिन्छ। त्यसो भएको हुनाले र शंका उत्पन्न भइसकेपछि त्यो शंकाले कामछन्द हटाउने होइन कि कामछन्द जागृत गर्नलाई प्रेरित गरिरहेको हुन्छ, व्यापार जागृत गर्नलाई प्रेरित गरिरहेको हुन्छ, अनि थिनमिद्धलाई प्रेरित गरिरहेको हुन्छ। किनभने अभ्यास कस्तो हुन्छ भन्दा यसमा जब मुक्तिको बाटोमा दुःखलाई अलिकति मात्रै भए पनि कम गर्छु, मैले असाध्यै वासनामा चुर्लुम्मै डुबे म त मैले अलिकति भए पनि कम गर्छु भनेर यदि कुनै व्यक्तिले कोसिस गर्छ भने उसको त्यो कोसिसमा के हुन्छ, त्यहाँ पनि बाधा उत्पन्न हुन्छ, त्यहाँ पनि सानो प्रयासमा पनि बाधा उत्पन्न हुन्छ। सुरुमा त बाधा शरीरमै प्रकट हुन्छ, शरीरमै देखिन्छ। किनभने सुरुमा व्यक्तिले कामछन्दलाई बुझ्न सक्दैन, थाहा पाउन सक्दैन, यो कामछन्द ममा जागृत भएको छ यसको स्वभाव थाहा पाउन सक्दैन। त्यसको निम्ति त उसले कायामा कायानु पशु हुन सिक्नुपर्छ, वेदनामा वेदना अनुपशु हुन सिक्नुपर्छ, त्यसै गरेर चित्तमा चित्तानुपस्यना गर्न सिक्नुपर्छ, चित्तमा चित्त अनुपशु हुन सिक्नुपर्छ, अनि धर्ममा धर्म अनुपस्वी हुन सकिन्छ, धर्मानुपस्वी हुन सकिन्छ। धर्मानुपस्यना भनेको के हो? धर्ममा अनुपस्यना गर्नुलाई धर्मानुपस्यना भनिन्छ। यसरी एउटाबाट अर्को प्रभावित छ। आज हामी पहिला कामछन्दको बारेमा छलफल गर्छौ। भगवानले कामछन्द कसरी हटाउने सन्दर्भमा बताउनुभयो, इद भिक्खवे भिक्खु संतम वा अज्जतम कामछन्द अतिमे अज्जतम कामछन्देति पजानाति, असन्तम वा अज्जतम कामछन्दम नतिमे अज्जतम कामछन्देति पजानाति, यथा च अनुपन्न कामछन्दस्य उत्पादोति तञ्च पजानाति, यथा उत्पन्नस्य कामछन्दस्य पहानम होति तञ्च पजानाति, यथा च पहिनस्य कामछन्दस्य आयतिम अनुपादोति तञ्च पजानाति। यो भगवानले चारवटा कुरा बताउनु भयो। पहिला कुरा के बताउनु भयो भने, जब ममा कामछन्द जागृत भएको छ, मभित्र कामछन्द छ भने उसले मभित्र कामछन्द छ भनेर प्रज्ञापूर्वक जान्दछ, जान्दछ र प्रज्ञापूर्वक जान्दछमा फरक छ। जान्दछ माने मभित्र कामछन्द जान्दछ, अब उसले केमा प्रयोग गर्छ थाहा छैन। कामछन्द जागृत भएको छ, यसको इच्छा पूर्ति गर्न पर्छ भन्ने पनि त हुन सक्छ, त्यसले त कामछन्द बढाउने नै हो। हाम्रो उद्देश्य कामछन्दलाई हटाउनु हो। उसले प्रज्ञापूर्वक जान्दछ, प्रज्ञापूर्वक जान्दछ भन्नाले यो कामछन्द किन उत्पन्न भइरहेको छ यो कारण जान्दछ, र यो कामछन्द कुन इन्द्रियसित सम्बन्धित छ त्यो जान्दछ, प्रज्ञापूर्वक जान्दछ, यसको स्वभाव जान्दछ, यसको स्वभाव जान्दछ, यसको आयु जान्दछ, यसको परिणाम जान्दछ, र यो एक्लै छ कि यसित केही गाँसिएर आएको छ भन्ने जान्दछ। जान्दाखेरि उसले के जान्दछ, अनित्य स्वभावको हो भन्ने जान्दछ, माने परिवर्तनशील स्वभावको हो। यसलाई हामीले भोजन दिएर बढाएका हौ, प्रियको प्रतिक्रिया दिएर यो प्रिय हो यसलाई प्राप्त गर्नुपर्छ भन्ने संज्ञा दिएर हामीले यसलाई बढाएका हौ। यो प्रिय होइन, अप्रिय भने भने पनि द्वेष हुन्छ, यसमा वृद्धि हुन्छ, त्यसो भएको भन्नाले मैले यसलाई साक्षी भावले हेर्नु पर्छ। जब ममा कामछन्द जागृत हुन्छ
मैले त्यस कामछन्दलाई साक्षी भावले हेर्नु पर्छ, तटस्थ भावले हेर्नु पर्छ भनेर थाहा पाउनु। यसरी थाहा पाइसकेपछि, यसरी हेरिसकेपछि यसको अनित्य स्वभावलाई थाहा पाउनु, दुःख स्वभावलाई थाहा पाउनु र यसको अनात्म स्वभावलाई थाहा पाउनु, यसलाई भनिन्छ पदानाति, प्रज्ञापूर्वक जान्नु। त्यसै गरेर भगवानले फेरि अर्को कुरा के भन्नुभएको छ, दोस्रो कुरा, जब ममा काम छन्द छैन, काम छन्द नभएको अवस्थामा उसले के जान्दछ, ममा काम छन्द छैन भन्ने कुरा जान्दछ। यहाँ पनि उसले कसरी जान्दछ, प्रज्ञापूर्वक जान्दछ। प्रज्ञापूर्वक जान्दाखेरि उसले कसरी जान्दछ, मभित्र काम छन्द छैन अथवा अघि भएको काम छन्द हट्यो, आहा कति जाति यो भन्दैन। किनभने यदि मैले यसलाई प्रिय ठाने भने, यसलाई पनि मैले प्रियमा वर्गीकरण गरे भने, काम छन्द नभएको अवस्थालाई मैले प्रिय भनेर वर्गीकरण गरे भने अथवा अप्रिय भनेर वर्गीकरण गरे भने यसले पनि दुःख नै निम्ताउने हो। त्यसो भएको हुनाले मैले के गर्नुपर्छ, काम छन्दलाई हटाउनका निम्ति यसलाई पनि प्रज्ञापूर्वक जान्नु पर्दछ। यो अनित्य स्वभावको हो, अहिले छैन, आउन पनि सक्दछ, त्यसो भएको हुनाले मैले यसमा खुसी हुनु छैन। उसले यति मात्रै जान्दछ, जति बेला काम छन्द उसमा छैन त्यसले यति मात्रै जान्दछ, मेरो ममा अहिले काम छन्द छैन, यति मात्रै जान्नु हो, अरू जान्नु होइन, ममा अहिले काम छन्द छैन भन्नु, तटस्थ रहनु, साक्षी भावले जान्नु। साक्षीले केवल देखेको जस्तो छ त्यस्तै बताउँछ, उसले आफ्नो केही कुरा थप्दैन नि। ठिक त्यस्तै साक्षी भएर बस्नु, ममा काम छन्द छैन, छैन भने छैन, थाहा मात्रै पाउनु ममा काम छन्द छैन। अघि काम छन्द उपस्थित हुँदा के भनियो, काम छन्द उपस्थित हुँदा साक्षी भावले थाहा पाउनु ममा काम छन्द छ, अब के गर्ने, अब काम छन्द छैन, छैन त छैन, छैन भनेर थाहा मात्रै पाउने, प्रतिक्रिया नदिने, प्रतिक्रिया दिएपछि काम छन्दले भोजन प्राप्त गर्छ, फेरि बढ्दछ। दोस्रो कुरा बताउनु भयो, तेस्रो कुरा भगवानले के बताउनु भयो, उत्पन्न नभएको काम छन्द उत्पन्न भयो, उत्पन्न नभएको काम छन्द उत्पन्न भयो भन्ने कुराको दुईवटा अर्थ हुन्छ। एउटा अर्थ के हुन्छ भने, साधना गर्दाखेरि यो सामान्य अवस्थामा नउठेका काम छन्दहरू पनि उठ्छन्, अनुसय क्लेशहरूले विकराल रूप लिन्छ। यही विकराल रूप लिएर त भगवानले बुद्धत्व प्राप्त गर्ने बेलामा मारको रूपमा खड़ा भयो, मार सेना उपस्थित भए भनेर बौद्ध साहित्यमा लेखिएको छ। ती मार सेना बाहिरबाट आएका मार सेनाहरू होइनन्, यही मन भित्रैबाट भित्र संस्कारको रूपमा, बिउको रूपमा रहेका क्लेशहरू हुन्। जब बिउ नै मासिन थाल्छ, बिउ रहँदासम्म तिनीहरू त्यति सक्रिय हुन्नन्। जब हामी बिउ नै मार्न कोसिस गर्छौ, काम छन्दको बिउलाई नै समाप्त गर्ने कोसिस गर्छौ, त्यस बेला उनीहरू विशेष विकराल रूप लिएर आउँछन्। त्यस विकराल रूपलाई पनि भगवानले भन्नुभएको हो, यहाँ उत्पन्न नभएको काम छन्द उत्पन्न भयो भन्ने कुरा प्रज्ञापूर्वक जान्दछ। प्रज्ञापूर्वक जान्दछ भन्नुको अर्थ साक्षी भावले जान्दछ, तटस्थ रहन्छ, यहाँ पनि तटस्थ रहन्छ। यसको आयु विचार गर्छ, यो अनित्य स्वभावको हो, यसको परिणाम विचार गर्छ, यो दुःख परिणाम दिनेवाला हो र यसको यो स्वतन्त्र छ कि के छ भन्दा उसले थाहा पाउँछ, यो स्वतन्त्र छैन, यो कारणबाट उत्पन्न भएको हो, परस्पर निर्भरमा टिकेको छ, यसरी जान्दछ। अनि अर्को कुरा के जान्दछ, उत्पन्न भएको काम छन्द हट्यो, उत्पन्न भएको काम छन्द हट्यो भन्ने कुरा उसले जान्दछ। उत्पन्न भएको काम छन्द हट्यो भन्ने कुरा कसरी जान्दछ, काम छन्द अघिको काम छन्द उत्पन्न नभएको काम छन्द उत्पन्न भयो, अब त्यो काम छन्द हट्यो, काम छन्द हट्यो भन्ने कुरालाई पनि प्रज्ञापूर्वक जान्दछ। प्रज्ञापूर्वक जान्दछ भन्नुको अर्थ के हो, यथार्थ जान्दछ, प्रतिक्रिया दिँदैन, साक्षी भावले जान्दछ, तटस्थ रहन्छ, खुसी हुँदैन, बेखुसी पनि हुँदैन, तटस्थ रहन्छ। अनि भगवानले फेरि के भन्नुभयो, अब उत्पन्न हुँदैन, भगवानले के भन्नुभयो, यथा च पहिनश्च काम छन्दश्च आयतिम अनुपादो होती तञ्च पदानाति, अब काम छन्द उदय हुँदैन भन्ने कुरा पनि जान्दछ।
यो कामछन्द जुन उदय भयो यो हट्यो अब उदय हुन्न, भविष्यमा कामछन्द उदय हुनेवाला छैन। जुन कामछन्द हट्यो त्यो कामछन्द अब भविष्यमा उदय हुनेवाला छैन। साधनामा कस्तो हुन्छ भन्दाखेरि कामछन्द उदय व्यय भइरहेछ, आउने जाने गरिरहेछ, आउँछ जान्छ, आउँछ जान्छ, आउँछ जान्छ, यो भइरहन्छ। जबसम्म रित्तिदैन, कामछन्द रित्तिदैन, तबसम्म आउँछ जान्छ, आउँछ जान्छ। प्रथम समाधिको चरणमा पुग्दासम्म पनि कामछन्द बाँकी रहेकै हुन्छ। र यदि हामी समथ साधनालाई मात्रै अगाडि बढायौ, विपस्यना गरेनौ भने कामछन्दको बिउ चतुर्थ ध्यानमा पनि हुन्छ, अरूप साधनामा पनि कामछन्द हुन्छ। भगवानले अरूप साधनाको नैव संज्ञान संज्ञायतनको अभ्यास त आलार कलाम र उद्धव रामपुत्र कहाँ गरिसक्नु भएको थियो नि। यति सूक्ष्म अनुभव हो कि यति सूक्ष्म अनुभव अन्यत्र कहीँ पनि बताइएको छैन, अत्यन्त सूक्ष्म अनुभव हो। यो अनुभव शरीरलाई मनबाट अलग गरेर गरिन्छ, त्यस बेला कामछन्द देखिँदैन, अनुभव हुँदैन, शिथिल भएको हुन्छ, शान्त भएको हुन्छ। तर जबसम्म हामीले कारणलाई थाहा पाउँदैनौ तबसम्म उसको बिउ बाँकी रहेको हुन्छ। त्यसो भएको हुनाले यति सूक्ष्ममा पुग्दाखेरि पनि त्यो बिउ बाँकी रहेको हुने हुनाले भगवानले यहाँ के भन्नुभयो, हामीले त्यसलाई त्यसको उदयको कारणलाई थाहा पाउँछौ, यस कारणबाट कामछन्द उदय हुन्छ भन्ने कुरा थाहा पाइसकेपछि त्यो कारणलाई थाहा पाएर हटाइसकेपछि अब कामछन्द उदय हुँदैन। भन्नुको अर्थ के हो, हामीले प्रिय मानेका कारणले, ईश्वरलाई प्रिय मानेका कारणले र त्यसको खोजी गरेका कारणले कामछन्द उदय भयो। अब हामीले कुनै पनि स्पर्शलाई प्रिय मान्दैनौ, यो स्पर्शलाई मैले प्रिय मानिन, कामछन्द गयो, अब यो आउँदैन। हामीले प्रिय मान्यौ आउने सम्भावना छ, हामीले प्रिय मानेनौ आउने सम्भावना छैन, हामीले अप्रिय मान्यौ आउने सम्भावना छ, हामीले अप्रिय मानेनौ आउने सम्भावना छैन। प्रिय मान्यौ आउन सक्छ, या त अप्रिय मानौ आउन सक्छ, या त आओस् भन्ने चाहौ आउन सक्छ, या त नआओस् भन्ने चाहौ आउन सक्छ। हामीले यदि चाहवटा कुरा गर्न हुँदैन, ओस् यस्तो कामना गर्न हुँदैन, नआओस् यस्तो कामना गर्न हुँदैन, प्रिय छ यो वर्गीकरण गर्नु हुँदैन, अप्रिय छ यो वर्गीकरण गर्नु हुँदैन। के गर्नुपर्छ त, साक्षी भावले तटस्थ हेर्नुपर्छ, तटस्थ हेर्नुपर्छ, साक्षी भावले हेर्नुपर्छ। जसरी एउटा साक्षीले केवल थाहा पाउँछ, प्रतिक्रिया दिँदैन, अदालतमा गएर त्यसले भन्न पर्यो भने मैले यो देखे मात्रै भन्छ, फैसला गर्दैन, ठिक र बेठिक छुट्याउँदैन, ठिक त्यस्तै साक्षी भावले यथार्थ रूपमा हेरिसकेपछि यसको प्रहार हुन्छ, यसको प्रहार यसको कारण सहित थाहा पाएपछि हुन्छ। हामीले कारण थाहा पाउन आवश्यक छ, कारण थाहा पाउनलाई पनि बाहिरबाट गरेर हुँदैन, अनुभूतिकै आधारमा थाहा पाउनु पर्छ। यही प्रसंगसितै आजको निर्धारित समय यी सकिन्छ। यो कार्यक्रम सुनिदिनु भएकोमा हामी यहाँलाई हार्दिक धन्यवाद दिन्छौ। प्रविधिमा सहयोग गर्नुहुने प्राविधिक मित्र अनिश चौधरीलाई हार्दिक धन्यवाद दिँदै म चतुर्भुज पाण्डे यस कार्यक्रमबाट बिदा हुन्छु। सबैको मंगल होस्, सबैको मंगल होस्, सबैको मंगल होस्।

0: আজ বিক্রম সম্বত 2083 সাল ভদৌ 22 গতে সোমবার ভদৌ কৃষ্ণ একাদশী 7 সেপ্টেম্বর সন 2026 নেপালী রেডিও নেটওয়ার্ক নেপালী খবরমা খবর সহযাত্রী বিনু শর্মা সঙ্গেই সরোজ কোইরালাকো নমস্কার।
1: Yes, নেপালী খবরকা সাথমা নবিল ব্যাংক সধাই সঙ্গেই আগি। এনসি এগ্রোটেক উৎপাদন চাউ ভনেকই রাজা চাউ।
2: कोषमा 11 अर्ब पीड़ितहरू भने राहत नपाएर दिक्क, बोटेको सिपी तोण्डाले सभ्यतामाथि पनि संकट, भेटिए सब मेटिए पहिचान, कांग्रेसमा संवादको ढोका खुल्यो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको तीज कार्यक्रमलाई छुट्याएको रकम राहत खातामा शीर्षकको शुभ समाचार।
0: अवस्था सामान्य हुन्थ्यो भने यति बेला तीजको चहल पहलले बजार छपक्कै ढाकिसकेको हुन्थ्यो। दरखाने कार्यक्रमका लागि होटल, पार्टी, प्यालेस, रिसोर्ट लगायतमा धेरै बुकिङ हुन्थ्यो, तर साता अघि भोटेकोशीमा आएको बाढ़ी पहिरोले ठूलो जनधनको क्षति भएपछि तीजका कार्यक्रम पनि प्रभावित बनेका छन्। यति बेला विगतमा जसरी तीज कार्यक्रम भएका छैनन्, रेस्टुराँ र पार्टी प्यालेसमा बुकिङ भएका कार्यक्रम पनि रद्द गरिएका छन्। विभिन्न समूह संस्था व्यक्तिले तीज कार्यक्रमका लागि छुट्याएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्। पोखरा ट्रेड मल दिदी बहिनी समूहले हरेक वर्ष तीज कार्यक्रम गर्दै आएको थियो, यस वर्ष पनि बीस भदौमा पार्टी प्यालेसमा कार्यक्रम गर्ने भनेर समूहका 42 जनाले प्रति व्यक्ति 1550 रूपियाँ संकलन गरेका थिए। तर भोटेकोशीमा आएको अचानक बाढ़ीले तीज कार्यक्रम रद्द गरेर उक्त रकम बाढ़ी पीड़ितलाई सहयोग गरेको ट्रेड मल्की फ्यान्सी व्यवसायी सीमा कोइरालाले बताइन्। बाढ़ीले विपद निम्त्याएको छ, यस्तो बेलामा कसरी नाच्न गाउन सकिन्छ, कोइरालाले भनिन्। काठमाडौँका विभिन्न जिल्लाबाट बस्दै आएकाहरूले पनि हरेक वर्ष तीज कार्यक्रम आयोजना गर्दै आएका थिए, तर यस वर्ष बाढ़ी प्रभावित परिवारलाई सहयोग गर्ने भन्दै धेरै जसोले तीज कार्यक्रम आयोजना नगरिएको जनाएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्ने भयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भुटेकोशी जल प्रलयको आज 13 दिन अर्थात राष्ट्रिय शोक दिवस। भदौ 10 भुटेकोशी बाढ़ीले हजारौंको ज्यान लियो, हजारौं बेपत्ता छन्। भौतिक क्षति त कति हो कति, भुटेकोशी विपदले मानव सभ्यतामाथि संकट नै निम्त्यायो। अकल्पनीय क्षतिपछि उद्धार र राहतको काम त सरकारले अघि बढ़ाएको छ, तर पुनर्स्थापना र पुननिर्माणको काम कहिले र कसरी अघि बढ़ला भनेर पीड़ितहरू चिन्तित भएका छन्। भुटेकोशीमा बाढ़ी गएको सोमबार 13 दिन पुग्दैछ। सरकारले बाढ़ीमा बेपत्ताहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिएको छ, तर खोजी कार्य कहिले सम्पन्न हुन्छ भन्ने यकिन छैन। जलविद्युत आयोजनाको टनेलमा खोजी कार्य जारी नै रहेको छ। उद्धार कार्य नसकिँदा प्रभावितको पुनर्स्थापना र पुननिर्माण कार्य अघि बढ़न सकेको छैन। त्यति मात्र होइन, क्षतिको विवरण नै यकिन हुन सकेको छैन, यसले मानव सभ्यतामाथि नै प्रहार गरेको छ। भुटेकोशीले रसुवा, नुवाकोट र धादिङमा मानवीय क्षतिसँगै भौतिक संरचना तहस नहस बनायो। भुटेकोशी र त्रिशुली तटीय क्षेत्रको मानव सभ्यता नै ध्वस्त बन्यो। सरकारले बाढ़ीबाट

0: तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार उद्धार खोजी र राहतको काम तीव्र रूपमा भइरहेको बताएका छन्। उनले बाढ़ीमा पुरिएकाहरू अझै पनि जीवित भेटिने आशा रहेको समेत बताएका छन्। अझै पनि जीवितै पाइने आशा छ। प्रभावित ठाउँ र टनेलमा पनि हामीले खोजी कार्य जारी राखिसकेका छौं। त्यसमा कुनै पनि कसुर बाँकी छाड़ेका छैनौं उनले भनेका छन्। सड़क सम्पर्क नरहेका कारण बाढ़ीबाट प्रभावित धेरै स्थानमा शवहरू व्यवस्थापन हुन सकिरहेका छैनन्। रसुवाका अधिकांश प्रभावित क्षेत्रमा सड़क नभएका कारण भत्किएका घरमुनि पुरिएका माटो बालुवाले छोपेका नदीका बगरमा छरिएका शव संकलन हुन सकिरहेका छैनन्। त्यसमाथि प्रतिकूल मौसमले गर्दा शव उठाउन समेत समस्या भइरहेको छ। यति लामो समयसम्म पनि शव उठ्न नसक्दा खोला किनार दुर्गन्धित भइरहेका छन्। अर्कोतिर सड़क सम्पर्क भएको स्थानमा प्रशस्त राहत पुगेको छ, तर बाढ़ीका कारण धेरै स्थानमा सड़क सम्पर्क विच्छेद छ। त्यस्ता स्थानमा राहत वितरणमा हेलिकप्टर र ड्रोनको प्रयोग गरिरहनु परेको छ भने कतिपय स्थानमा तुइनबाट सम्पर्क जोडेर पनि राहत पुर्याउने काम भइरहेको सरकारले जनाएको छ। भोटेपछिको जल प्रलयबाट पीड़ितहरू होल्डिङ सेन्टरमा राखिएका छन्। करिब 4,000 जनालाई होल्डिङ सेन्टरमा राखिएको सरकारले जनाएको छ। जसमध्ये रसुवा 960 जना, नुवाकोटमा 2,714 जना र धादिङमा 238 जना रहेका छन्। रसुवा नेपाल चीन सीमाको लेन्दे खोला हुँदै भोटेकोसीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीको प्रभावले रसुवा थलिएको छ। 13 दिन बित्दासम्म पनि जिल्लामा राहत तथा उद्धारमै व्यस्त छ। हालसम्म 1,313 जनाको उद्धार भएको छ। भनिन्छ कुनै पनि विपद संकेत गरेर आउँदैन। 10 गते बिहान 8:40 बजे सीमा क्षेत्रमा बाढ़ी आएको सूचना आयो। तीव्र गतिमा आएको बाढ़ी आधा घण्टा नबित्दै बेत्रावती बजार पुग्यो। बाढ़ी ठूलो रूपमा आउने सूचना समयमै नभएको र सूचना पाएर पनि मानिसहरू नभागेका कारण मानवीय क्षति बढ़ी भएको अड़कल गर्नेहरू पनि धेरै रहेका छन्। भोटेकोशी बितोण्डा सभ्यतामाथिको संकट शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
1: रसुवाको भोटेकोशीमा बाढ़ी आएको 13 दिन बितिसक्दा पनि धेरै परिवार आफ्ना आफन्तको खोजीमा छन्। बाढ़ीले बगाएर विभिन्न जिल्लामा पुर्याएका सबमध्ये अधिकांश अक्षत विक्षत छन्। कतिपयको शरीरको आंशिक अंग मात्रै फेला परेको छ। अनुहार नचिनिने भएकाले आफन्तले समेत शनाखत गर्न सकेका छैनन्। शव राख्ने पर्याप्त चिस्यान गृह नहुँदा पहिचान नखुलेका शवलाई जमीन मुनि गाडेर सुरक्षित राख्नु परेको सरकारी दावी छ। भदौ 10 गते बिहान 8:40 रसुवाको उत्तरी सीमावर्ती क्षेत्र हुँदै भोटेकोशीमा अस्वाभाविक रूपमा बाढ़ी आएको थियो। तिब्बततर्फबाट आएको बाढ़ी भोटेकोशी हुँदै त्रिशुली नदीसम्म पुगेको थियो। बाढ़ीले टिमुरे, रसुवागढ़ी र स्याप्रुवेशी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। तल्लो तटीय क्षेत्रका नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका जिल्ला पनि प्रभावित भएका छन्। बाढ़ी आएको 13 दिनको पुण्यतिथिमा सरकारले आइतबार राष्ट्रिय शोक दिवस घोषणा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीका कारण हालसम्म 1,342 जनाको शव फेला परिसकेको छ भने 4,996 जना अझै सम्पर्कविहीन छन्। फेला परेका शवमध्ये 98 जनाको मात्रै शनाखत भई परिवारलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवमध्ये 1,244 जनाको पहिचान हुन सकेको छैन। रसुवाबाट बगाएका शव सबैभन्दा धेरै चितवनमा 362, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 210 र नुवाकोटमा 195 जना फेला परेको प्राधिकरणले जनाएको छ। यस्तै रसुवामा 163, गोर्खामा 74, धादिङमा 68 र तनहुँमा 38 जनाको शव फेला परेको छ।
0: पीड़ित राहत नपाएर दिक्क, कोषमा 11 अर्ब शीर्षकमा खबर छ। घर बाढ़ीले बगायो, परिवार विस्थापित भए, रोजगारी र जीविकोपार्जनका आधार तहस नहस भए पीड़ित भने राहत र पुनर्स्थापनाको पर्खाईमा छन्। उनीहरूकै नाममा देश विदेशबाट जुटेको अरबौं रूपियाँ सरकारी कोषमा थन्किएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा शनिबारसम्म 11,05,56,26,971 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। तर बाढ़ी पीड़ितका लागि सहयोग स्वरूप जमा भएको यही रकम खर्च हुन सकेको छैन। पीड़ित तत्काल राहत, अस्थायी आवास र पुनर्स्थापनाको प्रतीक्षामा रहेका बेला उनीहरूकै नाममा संकलित रकम सरकारी खातामा होल्ड भएर बसेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अरियालका अनुसार यसअघि निकासा गरिएको 1 अर्ब रूपियाँ केन्द्रीय विपद व्यवस्थापन कोषमा जम्मा भएको छ।

0: यस बाहेकको रकम खर्च नभएको उनले बताएका छन्। सरकारी विवरण अनुसार नौवटा वाणिज्य बैंकमा मात्रै 8,06,25,15,518 रूपियाँ जम्मा भएको छ। त्यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा 1,98,37,695 जम्मा भएको छ। यो रकम बाढ़ीबाट घरबार विहीन परिवारका सदस्य गुमाएका तथा जीविकोपार्जनको आधार गुमाएका नागरिकको राहत र पुनर्स्थापनाका लागि जुटाइएको हो। तर ठूलो रकम मौजातमै रहँदा प्रभावित क्षेत्रमा राहतको अभाव छ। बाढ़ीले रसुवा लगायत प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। घर, सड़क, पुल, विद्युत आयोजना, सरकारी संरचना, व्यवसाय तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ। बाढ़ीपछि तत्काल राहतका लागि सरकारी संयन्त्रसँगै नागरिक स्तरबाट पनि सहयोगको अभियान चलेको थियो। विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सहयोग गरेका छन्। जनप्रतिनिधि, सरकारी कर्मचारी, व्यवसायी, उद्योगी, विभिन्न संघ संस्था र सर्वसाधारणले आफ्नो क्षमता अनुसार रकम सहयोग गरेका छन्। स्थानीय तह, सामाजिक संघ संस्था र व्यावसायिक प्रतिष्ठानले पनि सहयोग संकलन गरेका छन्। नेपालभित्रबाट मात्र होइन विदेशबाट समेत बाढ़ी पीड़ितका लागि सहयोग जुटेको छ। विदेशमा रहेका नेपाली तथा विभिन्न संघ संस्थाले समेत आर्थिक सहयोग पठाएका छन्। नागरिकले तत्काल पीड़ितसम्म पुग्ने विश्वासमा सहयोग गरे पनि संकलित रकमको ठूलो हिस्सा भने खर्च हुन सकेको छैन। पीड़ित राहत नपाएर दिक्क, कोषमा 11 अर्ब शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: भोटेकोशी बाढ़ीमा बेपत्ता भएका नागरिकको उद्धार, पुरिएका शवको उत्खनन तथा व्यवस्थापनमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका विभिन्न युनिट फिल्डमै छन्। बाढ़ी आएको 12 दिनसम्म खोज, उद्धार तथा व्यवस्थापन विज्ञ सहित तीनवटै सुरक्षा निकाय बाढ़ी प्रभावित क्षेत्रमा सक्रिय रहँदा सकारात्मक परिणाम देखिएको छ। तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा बेपत्ता भएको 11 दिनमा समेत जीवितै उद्धार सफल भयो। उक्त सफलताले उद्धार कर्मीको मनोबल थप बढ़ाएको छ। अझ कतिपय टनेलहरूमा जीवितै उद्धार हुन सक्ने आशा खोज तथा सुरक्षा विज्ञहरूले जगाएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी कार्य जारी छ। भदौ 10 को काहारी लाग्दो विनाशकारी बाढ़ी लगत्तै उच्च सतर्कता साथ खोज, उद्धार र व्यवस्थापनमा लागेको सुरक्षा संयन्त्रले सक्रियतामा कमी नआएको दावी गरेको छ। बरू उद्धारमा खटिनेको संख्या र प्राविधिक एवं विज्ञहरूको टोली समेत थप भएको छ। अझै जीवितै उद्धार गर्ने संकल्प बोकेर भग्नावशेष संरचना र हाइड्रो पावरका सुरक्षा सुरूङ खन्न क्रियाशील रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ। खोज, उद्धार तथा राहतका लागि अहिलेसम्म 21,415 जना सुरक्षाकर्मी परिचालित छन्। 13 दिनसम्म उद्धार, 21,000 सुरक्षाकर्मी परिचालित शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: उद्धारमा दैनिक 20 वटासम्म हेलिकप्टर शीर्षकमा खबर छ। 10 गतेदेखि परिचालित नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरले 21 गतेसम्म 13,000 बढ़ीको उद्धार गरेका छन्। हेलिकप्टरले उद्धार गरिएकालाई शुरूमा त्रिशूल स्थित सैन्य तालिम केन्द्रमा र त्यसपछि आवश्यकता अनुसार काठमाण्डु ल्याउने गरिएको छ। नेपालमा रहेका 12 वटा निजी हेलिकप्टर कम्पनी मध्ये मनाङ एयर बाहेक सबै उद्धारमा परिचालित भएका छन्। पाइलट आनन्द थापाका अनुसार विपदमा निजी समेत गरी सबैभन्दा धेरै हेलिकप्टर प्रयोग भएको सम्भवत यो पहिलो हो। एयर ट्राफिक कन्ट्रोलर र इन्धन त्रिशूली लगेर हेलिकप्टर उडान व्यवस्थापन गरिएको छ, जसको समन्वय सेनाले गरेको छ। हिमाली र उच्च पहाड़ी भेगमा विपत्तिका बेला खोज, उद्धार र राहतका लागि हेलिकप्टर सबैभन्दा उपयुक्त माध्यम मानिन्छ।
1: शेयर बजारमा बाढ़ीको धक्का कहिलेसम्म? कान्तिपुर दैनिक खबर लेख्छ, भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले नेप्सेमा सूचीकृत 111 जलविद्युत कम्पनी मध्ये प्रारम्भिक रूपमा 1 दर्जन जति आयोजनालाई मात्र प्रत्यक्ष असर पारे पनि त्यसको त्रासले समग्र जलविद्युत र निर्जीवन बीमा कम्पनीका शेयर बिक्री चाप बढ़ाएको छ। बाढ़ीले क्षति पुर्याएका मध्ये बजारमा सूचीकृत कम्पनी भने रसुवागढ़ी, चिलिमे, मैलुङ र माथिल्लो त्रिशूली बी मात्र हुन्। बजारमा बाढ़ीबाट क्षति नपुगेका जलविद्युत कम्पनीका शेयर समेत घट्नु र निर्जीवन बीमा उपसमूहको परिसूचक बाढ़ी यता 63 अंकले ओह्रालो लाग्नुले वास्तविक क्षतिभन्दा लगानीकर्ताको मनोवैज्ञानिक प्रभाव बजारमा ठूलो देखिएको जानकारीहरू बताउँछन्। प्रभावित आयोजनाको वास्तविक क्षति, बीमा दावी र पुनर्निर्माण लागत यकिन भई नसकेकाले अहिलेको गिरावटलाई दीर्घकालीन जोखिमका रूपमा हेर्न नहुने उनीहरूको भनाई छ।
0: भोटेकोशी नदीमा बाढ़ी गएको 10 र 11 दिनमा गरी 4 जनाको उद्धार भएपछि प्रभावित क्षेत्रमा सम्पर्क